प्रधानमन्त्री बालेन्द्र शाह बालेन पोखराबाट आज मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै हुनुहुन्छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कडा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाडौँबाट पोखरा पुग्नु भएको थियो। माछापुस्रे गाउँपालिका छ अवस्थामा रहेको एक रिसोर्टमा परिवारसहित बस्नुभएका शाह सड़क मार्ग हुँदै अहिले 9:30 बजे मुस्ताङतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। कालीगण्डकी करिडोर अन्तर्गतको बेनीजोमसुम सड़क खण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि आवश्यक सुरक्षा तयारी गरेको जनाएको छ। बितेका 4 महिनामा देशका विभिन्न भागमा 5,000 भन्दा बढ़ी विपदका घटना भएका तथा 3 250 जनाको मृत्यु भएको छ। गत वैशाख 1 देखि भदौ 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका छन्। ती घटनामा 250 जनाको मृत्यु भएको र 8 जना विपत्ता र 1607 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदाबाट उक्त अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। यस अवधिमा सबैभन्दा बढ़ी आगलागीका 1,136 घटना भएका छन्। यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245, बाढ़ीका 273 र भारी वर्षाका 320 घटना भएका छन्। प्राधिकरणका अनुसार भदौ 5 गते बिहान 11 बजेसम्म अध्यावधिक भएको विवरणमा जनावरको आक्रमणका 272 लेक लाग्ने 59, पहिरोका 2 डुंगा पल्टिने 1, बन्डरेलोका 191, विस्फोटनको 1, असेनाका 4 र भूकम्पका 4 घटना भएको उल्लेख छ। यही भदौ 4 देखि 5 गते बिहान 8 बजेसम्मको विवरण अनुसार देशका विभिन्न भागमा 33 विपदका घटना भएका छन्। ती घटनामा 1 जनाको मृत्यु, 1 जना विपत्ता र 23 जना घाइते भएका छन् भने 145 जना प्रभावित भएका छन्। प्राधिकरणले त्यस अवधिमा विपदका कारण अनुमानित रू 9,72,000 बराबरको क्षति भएको तथा 2 स्तरमा सड़क अवरूद्ध भएको जनाएको छ। गृहमन्त्री सुदन गुरूङले 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानूनी कठघरामा उभ्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्रीले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको र नागरिकको आक्रोशलाई आफूले पूर्ण रूपमा महसुस गरेको उल्लेख गर्नुभएको छ। गृहमन्त्रीका अनुसार घटनाको अनुसन्धानका क्रममा आरोपितलाई तत्कालै पक्राउ गरिएको थियो भने पछिल्लो समय अभिभावकले जाहेरी दिएपछि सोही आधारमा थप 4 जनालाई नियन्त्रणमा लिएको छ। घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरवाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि गृहमन्त्रीले सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै कुनै पनि बाधा वा त्रुटि नहोस् भन्नेमा गृह प्रशासन सचेत रहेको उहाँको दावी छ। देशभर 98% धान रोपाई भएको छ। कृषि विभागले देशभर 98% धान रोपाई सम्पन्न भएको जनाएको हो। यो गएको वर्षको तुलनामा 1.92% धेरै हो। विभागका तथ्याङ्क अनुसार देशभर 13,41,764 हेक्टर जमीनमा रोपाई भएको छ। तर समग्रमा खेतीयोग्य जमीन 13,70,000 हेक्टर छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा 7% रोपाई भएको छ। त्यस्तै अहिलेसम्म कर्णालीमा 98.5%, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97.82%, मधेसमा 98.10%, कोशीमा 97% रोपाई सकिएको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार विशेष गरी मध्यप्रदेश लगायतका क्षेत्रमा बेलायमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला गरी रोपाई भयो। आकाशे पानीकै भरमा रोपाई गर्नुपर्ने बाध्यता छ। अघिल्लो वर्षभन्दा यस वर्ष ढिला भए पनि राम्रै पानी परेकाले धान रोपाईको अवस्था सन्तोषजनक भएको छ। धनुषाको जनकपुर धान क्षेत्रका अतिक्रमणमा परेका पोखराको जग्गा खाली गराउन डोजर चलेको छ। पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन कुठी संस्थानले आज बिहानदेखि काम थालेको। पहिलो चरणमा 7 पोखरीको ढिललाई अतिक्रमण मुक्त बनाउने योजना अनुसार जनकपुर धाम उपमहानगरपालिका 6 गोरधोइ पोखरीबाट हटाउन शुरू गरिएको। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार पर्सि सोमबार जनकपुरका 7 पोखरीको अतिक्रमण हटाइनेछ, जसमा गोरधोई, विसहरा, रत्नसागर र दीर्घीका सरल लगायत छन्। यो अभियान 2062 सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सञ्चालन गरिएको। प्रतिवेदनमा पहिचान गरिएका 49 पोखरीमध्ये पहिलो चरणमा मुख्य पोखरीलाई अतिक्रमण मुक्त गराइनेछ।
किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगंज पठाएर कालोबजारी गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रि बसबाट वीरगंज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको। किसानका लागि तोकिएको कोटा अनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको छिपहर माई गाउँपालिका छ दिनेश पण्डित कुमार तथा बागलुङ नगरपालिका दुईका कुल बहादुर राणा मगर र विनय साकेलाई पक्राउ गरिएको। किसानका लागि तोकिएको कोटा अनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको छिपहर माई गाउँपालिका छ दिनेश पण्डित कुमार तथा बागलुङ नगरपालिका दुईका कुल बहादुर राणा मगर र विनय साकेलाई पक्राउ गरिएको। अभियुक्त माथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय एन बमोजिम अनुसन्धान भइरहेको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। युक्रेनको मध्य भागमा रहेको क्रिभिरिह शहरको एक शपिङ मलमा रूसले ड्रोन आक्रमण गरेको छ। दुई चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा 16 जनाको ज्यान गएको क्रिभिरिह शहरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणमा 23 बालबालिका सहित 130 जना घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फँसेको आशंका गरिएको छ। उनीहरूको खोजी भइरहेको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको पछिल्लो आक्रमण निन्दनीय रहेको बताउनु भएको छ। तर रूसी पक्षले हिजो भएको यो आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको CFM 95 MHz पनि सुनिरहनु भएको छ।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
4: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ।

0: 1992 र 0485403 श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904668 98692695998।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि,
4: ल के को टेन्सन

0: हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एण्ड सप्लाइज रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
3: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
3: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने पानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय, देउराली, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 3 को कार्यालय, सागुटार, रामेछाप।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: एल निनोले कृषि ऊर्जा तथा समग्र जनजीविकामा प्रभाव पार्न सक्ने चिन्ता, राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा जोड। जनकपुर धाम क्षेत्रमा अतिक्रमित पोखरीको जग्गा खाली गराउन डोजर चल्यो, पहिलो चरणमा 7 पोखरीलाई अतिक्रमण मुक्त बनाइने। बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति, परियोजनाको कानूनी वैधताबारे अन्तिम निर्णय हुन बाँकी। र पबजी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि शुरू हुँदै नेपाल खबरमा अब पूरा खबर। पहिरो खसेपछि अवरूद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुलेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका 2 बैसरीमा बिहान पहिरो खसेपछि बेनी जोमसोम सड़क खण्ड अवरूद्ध थियो। सड़कमाथिबाट लेदोसहितको पहिरो खसेपछि अवरूद्ध सड़क 9:30 बजेदेखि खुलेको जिल्ला प्रहरीकारले म्याग्दीले जनाएको छ। त्यस्तै मनाङको चामे बेसी सहर सड़क पनि अवरूद्ध भएकोमा ससाना गाड़ी चल्न सक्ने गरी खुलेको छ। ठूला गाड़ी पनि चल्न सक्ने गरी पूर्ण रूपमा खुलाउन काम भइरहेको जिल्ला प्रहरीकारले मनाङले जनाएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रोमा आज बिहान 3 बजेतिर पहिरो खसेको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट मुस्ताङतर्फ लाग्नु भएको छ। उहाँ आज बिहान सड़क मार्गबाटै मुस्ताङतर्फ प्रस्थान गर्नुभएको हो। उहाँले मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाडौँबाट पोखरा पुग्नु भएको थियो। माछापोछरी गाउँपालिका अस्थाममा रहेको एक रिसोर्टमा परिवारसहित बसेका प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। सुपर एलनिनोको प्रभाव नेपालको कृषि ऊर्जा तथा समग्र जनजीविकामा पर्न सक्नेतर्फ सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। तापक्रम बढ़ने, खडेरीको सम्भावना र यसबाट पानीका स्रोतमा कमी हुँदा कृषि तथा ऊर्जा सहित समग्र सामाजिक आर्थिक क्षेत्रमा उल्लेख्य प्रभाव पार्न सक्ने जोखिम छ। जल स्रोत, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा जनजीविकामा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा विज्ञ तथा सरकारवालाले जोड़ दिएका छन्। सन् 2026 अन्त्यदेखि 27 शुरूआतसम्म एलनिनो थप सशक्त भई धेरै बलियो अर्थात सुपर एलनिनोको अवस्थामा पुग्न सक्ने पूर्वानुमान हुँदै आएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दुवाड़ीले नेपालमा विगतका एलनिनो वर्षमा वर्षा घट्ने वा बढ़ने दुवै प्रवृत्ति देखिएको उल्लेख गर्दै एलनिनो देखिँदैमा नेपालमा निश्चित रूपमा कस्तो मौसम हुन्छ भन्ने निर्धारण नहुने बताउनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयका सरजु कुमार वैद्यले एलनिनो महासागरमा हुने मौसमी फेरबदल मात्र भई नेपालको जलस्रोत र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने जलवायुजन्य जोखिम भएको जानकारी दिनुभयो। नेपालको 80% भन्दा धेरै विद्युत उत्पादन नदीको प्रवाहमा आधारित आयोजनामा निर्भर रहेको उल्लेख गर्दै उहाँले नदीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आई चुनौती देखिन सक्ने बताउनु भएको छ। धनुषाको जनकपुर धाम क्षेत्रका अतिक्रमणमा परेका पोखरीको जग्गा खाली गराउन डोजर चलेको छ। पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आज बिहानदेखि काम थालेको हो। पहिलो चरणमा 7 पोखरीको डिललाई अतिक्रमण मुक्त बनाउने योजना अनुसार जनकपुर धाम उपमहानगरपालिका छ गोरधोई पोखरीबाट हटाउन शुरू गरिएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार गोरधोई, बीसहरा, रत्नसागर लगायत पोखरीको अतिक्रमण हटाइनेछ। यो अभियान 2062 सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सञ्चालन गरिएको हो। प्रतिवेदनमा पहिचान गरिएका 49 पोखरी मध्ये पहिलो चरणमा मुख्य पोखरीलाई अतिक्रमण मुक्त गराइनेछ। समितिको कार्ययोजना अनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य प्रकृतिको अतिक्रमित जग्गाहरू खाली गराइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज विभिन्न 26 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम, 4 महिनामा विपदका 5,000 भन्दा धेरै घटना, 250 जनाको ज्यान गयो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पहिरोले अवरूद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुल्यो, चामे बेसी सहर सड़क पनि पूर्ण रूपमा खुलाउने प्रयास चल्दै प्रधानमन्त्री शाह पोखराबाट मुस्ताङतर्फ लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज विभिन्न 26 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ, 5 थर, 13 थुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व र रूकुम पश्चिम, जाजरकोट र डोटी आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपदजन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख 1 यता हिजो 5 गतेसम्म देशभर 5,014 विपदजन्य घटना भएका हुन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आगलागीका 1,136 घटना भएका छन्। त्यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढ़ी, हिम पहिरो, जनावरको आक्रमण लगायत रहेका छन्। अब विदेशको खबर। अमेरिकी सर्वोच्च अदालतले व्हाइट हाउसमा भइरहेको बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अस्थायी अनुमति दिएको छ। प्रधान न्यायाधीश जोन रोबर्ट्सले तल्लो अदालतको निर्माण रोक्ने आदेशलाई तत्कालका लागि स्टे अर्डर मार्फत निर्माण कार्य अघि बढ़ाउने बाटो खोल्नु भएको हो। यद्यपि सर्वोच्चले यो परियोजनाको कानूनी वैधताको बारेमा भने अन्तिम निर्णय गरिन सकेको हो। बीबीसीले जनाएको छ, बलरूम ठूलो हल हो जहाँ औपचारिक समारोह, भोज, सरकारी कार्यक्रम वा ठूला जमघटको आयोजना गरिन्छ। अन्य क्षेत्रमा त्यस्ता कार्यक्रम गर्दा सुरक्षा चुनौती बढ़ेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसभित्रै बलरूम बनाउन निर्देशन दिनुभएको थियो। ट्रम्प प्रशासनले गएको वर्ष 8,360 वर्गमीटर क्षेत्रफलको बलरूम निर्माण शुरू गरेको थियो। परियोजनाको 65% काम गएको अगस्तमा सम्पन्न भइसकेको छ। त्यसअघि अगस्त 7 वाशिङटनको संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पले गैर कानूनी रूपमा व्हाइट हाउसमा नयाँ बलरूम निर्माण गरिरहेको भन्दै काम रोक्न आदेश दिएको थियो। व्हाइट हाउस र संसदका अधिकांश सहयोगीले बलरूम निर्माण योजनाको समर्थन गरे पनि केही रिपब्लिकन सांसदले परियोजनाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। अब खेल खबर पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशीप पीएमएनसी आजदेखि काठमाडौँमा शुरू हुँदैछ। प्रतियोगिता दशरथ रंगशालाको कवर हलमा दिउँसो 3 बजेदेखि शुरू हुनेछ। ई स्पोर्ट्स एसोसिएशन अफ नेपाल इसान र स्पोर्ट्स काउन्टीको संयुक्त आयोजनामा हुने 2 दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्दैछन्। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओ सम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। लोकप्रिय टोली ओरा ई स्पोर्ट्स यसअघि नै अर्को चरणका लागि छनौट भइसकेकोले प्रतियोगितामा सहभागी हुने छैन। राष्ट्रिय खेलकुद परिषद राखेपबाट स्वीकृति प्राप्त प्रतियोगितामा प्रतिस्पर्धा सँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुनेछन्। यो प्रतियोगिताले नेपाली पब्जी मोबाइल तथा समग्र ई स्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाड़ी र टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले अवरूद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुल्यो। चामे बेसी सहर सड़क पनि पूर्ण रूपमा खुलाउने प्रयास चल्दै प्रधानमन्त्री शाह पोखराबाट मुस्ताङतर्फ। सुपर एलनिनोले कृषि ऊर्जा तथा समग्र जनजीविकामा प्रभाव पार्न सक्ने चिन्ता, राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा जोड़। जनकपुरधाम क्षेत्रका अतिक्रमित पोखरीको जग्गा खाली गराउन डोजर चल्यो। पहिलो चरणमा 7 पोखरीलाई अतिक्रमण मुक्त बनाइने। बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति। परियोजनाको कानूनी वैधताबारे अन्तिम निर्णय हुन बाँकी। र पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि शुरू हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: को रेडियो 102.1 मेगा
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310।
2: बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट

0: 40 25 59 57.
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर

0: हजुर को आवाज हजुर के साथ यह हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेदी, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
6: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट एन्ड ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414098 र 9841259957।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 0485545562, 0942-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको बिरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछाप। डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय, बितिजोर, सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
2: संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली

प्रधानमन्त्री द्वारा अक्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ। अन्य थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न पुगेको छ। आजै प्रधानमन्त्रीबाट उद्घाटन गरी सिलकुटी सुगर फार्मको उद्घाटनका क्रममा ढोका खोल्ने बित्तिकै

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। हाट दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, दस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
4: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रंजित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854041575, 9841906669, 9864141788।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय मन्थली, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904066, 9896962998।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप

0: काल काल कहाँ जान लाग्नु भयो? यत्र पापीहरू लिएर जानु पर्दैन?
1: तिम्रो देशमा त धर्मीहरू भन्दा पापीहरू धेरै छन् र भ्रष्टाचारीहरू धेरै छन्, तिनीहरूलाई नरकमा पनि ठाउँ छैन।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
5: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150 मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

0: केटाकेटी छैन। मान्छेको बच्चा नभएर बाह्रको बच्चा भइदिए भए बोको बनाएरै डुङडुङ बनाइसके बिजनेस थियो। त्यसले गर्दाखेरि अब हाम्रो यो छर छिमेकमा सङ्गत गर्न लायक मान्छे छैन।
1: तिम्रो लागि मैले यत्रो दुःख गरेछु, यस्तो दाया बायाँ लाग्नु हुँदैन कि है, यताको लक्ष्मीसँग चाहिँ लाग्दैन लाग्नु जानु है, यानी भन्नु है, छोरा नै ठिक छैन कि, यस्तो यता दाया बायाँ नलाग्नु है।

0: छोरी खोइ
1: उ ये छेत्री रो छोरी मेरो चाहिँ छोरो खोइ नि
0: छोराले सम्हालेर राख्नु छैन
1: आफ्नो छोरीले सम्हालेर राख मुख हेर्न पर्ने मान्छेको पीठ हेर्नु पर्ने भने यही हो
0: यो छोरीले कति दुःख दिए होला भगवान कहाँ खोज्ने

0: मैले एउटा कुरा सोध्नु
1: मैले पनि एउटा कुरा सोधेँ
0: तपाईँको हुर्किएको छोरी
1: तपाईँको हुर्किएको छोरा
0: भाजी बिहे गरे
1: के भयो त
0: जे भयो राम्रै त्यसैले

0: जे भयो राम्रैको लागि भयो, जे हुनेछ राम्रैको लागि हुनेछ। अब शुभ काममा किन ढिला गर्नु? ल आफूलाई गृह प्रवेश गर।
1: गृह प्रवेश भन्दा पहिला आशीर्वाद दिने हो कि छोरी बहिनी हामीसँग? ल आशीर्वाद दिउँ त पहिला। अब मिलेर बस्नु है, अब छोरीको घरमा भित्र जाने कुरा आएन। ल मारे पाप पाले पुण्य भन्छन् मेरो छोरी तपाईँको छोराको जिम्मामा म चाहिँ गएँ। ल
0: दर्शन
1: म चाहिँ गएँ।
0: हिँड बुहारी भित्र हिँड, इन्भर्टर छ।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
2: अहिले दिउँसोको 2 बजे
3: हजुरको रेडियो 102।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो वेभ 102.3 मेगाहर्ज, साथीतामा कुश एफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। गृहमन्त्री सुदन गुरूङले जघन्य अपराध रोक्न बलियो कानूनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तीन विषयमा गरी चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै उहाँले घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। प्रारम्भिक चरणमा प्रहरीबाट लापरवाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएको गृहमन्त्रीले फेसबुक मार्फत स्पष्ट पार्नु भएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मतदाताको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ। आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो, तर त्यसपछि कुनै प्रक्रिया अघि बढ़ाइएको थिएन। अहिले फेरि आयोगले दुई आयुक्तको नेतृत्वमा छुट्टै समिति बनाएर अध्ययन शुरू गरेको हो। प्रमुख आयुक्त मानबहादुर कार्कीले नियुक्ति प्रक्रियामा भएको संसदीय सुनवाईमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए। कार्कीले नियुक्ति भएको एक महिना नबित्दै यसका लागि आवश्यक पर्ने कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरूप्रसाद वाग्लेको समेत जगत्वमा समिति बनाएको छ। त्यस्तै सूचना प्रविधिका सन्दर्भमा अध्ययन गर्न अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वमा समिति गठन गरिएको छ। कार्की, वाग्ले र सुब्बा एकै दिन गत 14 साउनमा नियुक्त भएका हुन्। गृहमन्त्री सुदन गुरूङले शुक्रबार आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ। विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्राधिकार रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरूङले चासो राखेको आयोगका एक अधिकारीले बताएका छन्। रोजगारी, अध्ययन वा पेसा व्यवसायका लागि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने आवाज गत वर्ष भएको जेएनजे आन्दोलनपछि व्यापक रूपमा उठाउँदै आएको छ। जेएनजे अभियन्ताहरूले गत 21 फागुनको आम निर्वाचनमै विदेशमा रहेका नेपालीलाई समेट्नु पर्ने दवाब दिएका थिए, तर कानून र प्रविधिको अभावसँगै समयको चापका कारण त्यति बेला सम्भव नभएको बताइएको छ। सर्वोच्च अदालतले विदेशमा रहेका बालिक नेपालीलाई मताधिकार प्रदान गर्न रोजसहित 2074मा सरकार आयोगका नाममा निर्देशनात्मक आदेश दिएको थियो, तर आदेशको कार्यान्वयन अहिलेसम्म भएको छैन। विदेशमा रहेका बालिक नेपालीलाई मतदानको अधिकार, मतदान बाबावलीका लागि नाम संकलन, मतदान केन्द्रको व्यवस्था, विदेशमा रहने मतदान अधिकृत निर्वाचनको विधि, ब्यालेट ई भोटिङ जस्ता विषय कानूनमा समेट्नु पर्नेछ। 90 भन्दा बढ़ी मुलुकमा नेपाली भएका कारण कहाँ कहाँ र कसरी मतदानको व्यवस्थापन गर्ने विषयमा चुनौतीपूर्ण रहेको छ। सिराहाको औराही गाउँपालिकामा सशस्त्र प्रहरीले करिब 4 किलो काँचो मासु सहित 2 युवक र मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ। बरामद मासु कुन जनावरको हो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ करिब 5:50 बजे औराही गाउँपालिका 5 स्थित गागन खुलामा मनोज कुमार चौधरीको कमाजमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले चेक जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा औराही गाउँपालिका 5 मुस्लिम टोलका मुहत खान र सोही ठाउँका मुख अकुरज खान रहेका छन्। सशस्त्र प्रहरीका एसपी सुमन जङ थापाका अनुसार शंका लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाइएको छ। बरामद मासु भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी वासुदेव पाचकले
मासु कुन जनावरको हो भन्ने यकिन गर्न परीक्षणका लागि माजर पछाउने तयारी भइरहेको बताउनु भएको हो। क्वारेन्टाइनबाट परीक्षण रिपोर्ट आएपछि मात्रै घटनामा मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय गर्न सकिने एसपी पाठकले बताउनु भएको छ। पाल्पामा 10 वर्षीय बालिकामाथि जबरजस्ती गराउने गरेको अभियोगमा 16 वर्षीय किशोर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन 15 गते दिउँसो घटना भएको हो। पीड़ित बालिकाले पिटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो। प्रहरीका अनुसार 16 वर्षीय आरोपी किशोरले 10 वर्षीय बालिकालाई आफ्नो घरमा लिची खान बोलाएका थिए। त्यसै क्रममा घटना भएको प्रहरीको भनाई छ। घटनाबारे बदौल 4 गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित केटाने जाहेरी गरेपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको थियो। प्रहरीले आरोपी किशोरलाई नियन्त्रणमा लिई कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ र पक्राउ परेका किशोरलाई जिल्ला अदालत पाल्पाबाट 5 दिनको म्याद थप गरे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ। आज विभिन्न 26 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ 5, 13 संखुवासभा भोजपुर दोलखा काभ्रे सिन्धुपाल्चोक नुवाकोट रसुवा धादिङ गोर्खा तनहु लमजुङ कास्ती स्याङ्जा पर्वत म्याग्दी बागलुङ रूकुम पूर्व रूकुम पश्चिम जाजरकोट र डोटे आसपासका जिल्ला भई बहने सोसाना नदीको बहाव उल्लेख्य बढ्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। त्यस्तै आज राति कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका पहाड़ी तथा तराई क्षेत्र र गण्डकी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरूद्ध पक्राउ फुर्चे जारी गरेको छ। गाजामा सहायता सामग्री बोकेका जहाजहरू जफत गरेको सम्बन्धमा टर्कीले नेतान्याहु विरूद्ध पक्राउ फुर्चे जारी गरेको हो। टर्कीका न्याय मन्त्री अकेना गुर्लेकले शुक्रबार सामाजिक सञ्जाल एक्स मार्फत नेतान्याहु विरूद्ध गिरफ्तारी वारेन्ट जारी गरेको घोषणा गर्नुभएको हो। टर्कीले गाजामा इजरायललाई आफ्नो अपराधको लागि जवाफदेही बनाउन सुनिश्चित गर्न सबै उपलब्ध कानूनी संयन्त्रहरू प्रयोग गर्ने पनि जनाएको छ। टर्कीले बारम्बार गरेको इजरायल विरूद्ध अन्तर्राष्ट्रिय उपायहरूको लागि आह्वानलाई अहंकारले मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भनेको छ। इजरायलले ती आरोप अस्वीकार गर्दै आएका छन्। यसअघि टर्कीले गाजा युद्धमा नरसंहार गरेको आरोपमा नेतान्याहु सहित इजरायलका धेरैजना वरिष्ठ अधिकारी विरूद्ध पक्राउ फुर्चे जारी गरेको थियो। इजरायली सेनाले यही महिनामा गाजा तर्फ जाने ग्लोबल सुमोज फ्लोरिडाबाट कम्तीमा 2 जहाजमा गोली हानेको थियो। यसअघिका मिशनहरूलाई इजरायली सेनाले अन्तर्राष्ट्रिय जल क्षेत्रमा रोकेपछि यसले एन्क्लेम भावमा सहायता पुर्याउने नयाँ प्रयास गरेको थियो। इजरायलको फ्लोटिलाको अवरोधले अन्तर्राष्ट्रिय आक्रमणलाई उक्साएपछि फ्रान्स इटाली र अस्ट्रेलियाले पनि न्यायिक प्रक्रिया शुरू गरेका छन्। र खबरको अन्त्यमा खेल खबर। नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागिताबीच ग्रीन रनको रिनर आयोजना गरेको छ। गएको साउन 6 गते बीपी कोइरालाई स्मृति दिवसमा आयोजित दौड़मा प्राविधिक कारणले महिलातर्फको विजेता छनौट हुन नसकेपछि आज पुनः यो दौड़ गराइएको छ। दौड़को शुभारम्भ गर्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको असरबारे सचेतना जगाउन राजनैतिक दलहरूकै जिम्मेवारी भएको बताउनु भएको छ। कांग्रेस महामन्त्री डाक्टर डिला संग्रौला पन्तले पनि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि महिलाहरूको सहभागिता महत्वपूर्ण रहेको बताउनु भएको छ। प्रतियोगितामा सहभागी महिलाहरूले जलवायु सचेतनाका साथै
बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई दोषीलाई घटनाका दोषीलाई कारवाही र न्यायको माग गर्दै जस्टिस फर गरिमाको नारा लेखेको प्ले कार्ड समेत प्रदर्शन गरेका थिए। हवस् त अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841525957
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस भनेकै समय में सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा शर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9745 गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्ड का क्वालिटी का कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खाने कथाको पर्खाइमा बस्नुहुने तपाईँ तमाम श्रोतामणहरूलाई हार्दिक स्वागत गर्दछु। कार्यक्रम गाउँ खाने कथामा म उपस्थित भइसकेको छु। कार्यक्रम प्रस्तुत सम्झना गरियो भने प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ ललिता हायु, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आज एकदमै रमाइला प्रश्नहरू लिएर आएका छौं। तपाईँसँग यो समय अवधिभर रमाइला प्रश्नहरूको साथमा तपाईँको लागि एकदमै मिठा रमाइला आधुनिक संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। तपाईँले फटाफट फोन गर्न सक्नुहुनेछ। आउनुहोला सुनेर चाली चाली।

0: Kali koma ekdomi micho dite bachan toryo, kasamli toryo, bande sate sate tardina bande le Ramkrishna Dhakal ko awaz mareko. Ayo micho gite raiko thiyo singer ma Ramkrishna Dhakal ra lyrics ma raiko sa netra koirala raiko sa. So gita hamle kali koma rakhi sakeka chhau. Aba pani palo tapai ko raiko sa sunne aur 40 pani sunne service ma aera tapai le gaun khane katha ko. प्रश्न लिएर आएका छौँ र प्रश्नको उत्तर दिने प्रयास गर्न सक्नुहुनेछ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार. नमस्ते. नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अनिता तामाङ बोल्नुभयो. के छ नि अनिताजीको खबर?
1: हजुर, मेरो खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी. बेलाको समयमा चाहिँ घाम लागिरहेको छ, बसिरहेको छु हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु भन्नुपर्छ.
0: ठिक छ, मजाले यतापट्टि रामेछापतिर पनि चर्को चर्को घाम लागिरहेको छ भन्नुपर्छ. कार्यक्रम सुन्दै हुनुहुन्छ भन्नुभयो, एकदमै खुसी पनि छौ र सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. अब कार्यक्रम सुनिराख्नु भएको छ भने त कार्यक्रमको बारेमा मैले जानकारी गराउनु परेन है?
1: हजुर, एकदम भन्नुपर्छ है दिदी. हजुर,
0: आज चाहिँ हामीले गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौँ होइन. हजुरले चाहिँ त्यसको उत्तर दिनुपर्ने हुन्छ. मिलाउनु भयो भने साथी सङ्गीलाई सम्झना राख्न पाउनुहुनेछ, मिलाउन सक्नु भएन भने चाहिँ साथीलाई सम्झना पाउनुहुन्न.
1: हजुर हुन्छ, अब भन्ने कोसिस गरौँला. अब आयो भने आएन भने छुटौँला भन्नुपर्छ
0: है. ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है. दुई अक्षरको मेरो नाम, उल्टो सुल्टो जताबाट भन, खान पाउन भात, कहिले भान्सा कहिले गरिबको साथ, के हो? दुई अक्षरको मेरो नाम, उल्टो सुल्टो जताबाट भन, खान पाउन भात, कहिले भान्सा कहिले गरिबको साथ, के हो? हाम्रो यो चाहिँ भान्साको लागि चाहिँ युज गरिन्छ है. तपाईँले छोटो हिन्स दिए मैले. के होला त? दुई अक्षरको मेरो नाम सोच्नुहोस् है. दुई अक्षरको मेरो नाम गाह्रो भयो. ठिक छ, अब तपाईँलाई गाह्रो भयो भन्नुहुन्छ, यसको उत्तर तपाईँलाई जान्न मन छ कि अर्को साथीलाई चाहिँ सोध्नुहोस् भन्नुहुन्छ?
1: हजुर, अब हजुरले नै भन्नुहोस् न. अब गाउँ दिउँला नि त.
0: म गाउँ अब अहिले गर्मीले छ, अहिले चाहिँ गाउँ नलिउँ, पछि चाहियो भने तपाईँसँग लिन्छु. यति बेला चाहिँ अब साथीले चाहिँ सम्झन पाउनुहुन्न, म यसको उत्तर भनिदिन्छु है त. यसको उत्तर रहेको छ लोटा अनि टालो. त्यसलाई उल्टो र सुल्टो दुवैबाट भन्नुहोस् त, सोच्नुहोस् त. एउटै अक्षर एउटै आउँछ कि आउँदैन, लोटा र टालो?
1: हजुर आउँछ,
0: त्यो नै रहेको छ है त.
1: हुन्छ,
0: हजुरलाई धन्यवाद कार्यक्रममा आउनुभयो. कसै लाग्यो अन्य बसाइमा पनि आउँदै गर्नुहोस् आजको बसाइबाट हामी छोटोमा है त. हवस् त, नमस्कार. उहाँ हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो खनिया खर्कबाट. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. अनि अब चाहिँ भने अन्य साथीहरूको पालो रहेको छ, तपाईँले फोन गरेर आउन सक्नुहुनेछ 048-40-40-26 माध्यम भएर. आजको समयमा हामीले गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौँ. तपाईँले जो साथीहरूलाई शिक्षा चाहना रुचि छ गाउँ खाने प्रश्नतर्फ होइन प्रति चाहिँ उहाँ साथीले सहभागिता चलाउनुहोला पनि भन्न चाहन्छु. यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु. नमस्कार.
2: हेलो, नमस्ते.
0: नमस्ते हजुर, निर्मलाजी बोल्नुभयो है? कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: एकदम सुनिरहेको छ.
0: एकदम सुन्नु भएको छ है?
2: सुन्न त सुनेर कस्तो प्रश्न आउने थाहा छैन. हेर,
0: प्रश्न थाहा छैन? प्रश्न थाहा छैन, प्रश्न त म भनिहाल्छु नि होइन. अनि
2: तपाईँ
0: अब त्यस्तो गाह्रो मान्नु पर्दैन, आफूलाई आउँछ यसो गेस गर्नुहोस्, कहिले काहीँ झटारो पनि हाल्नुहोस् होइन, प्रयास गर्नुहोस् न. आएन भने त अब केही छैन, हामी भनिदिइहाल्छौँ होइन, पछि अलि सम्झिनु होला. त्यस्तो आत्तिनु पर्दैन, ला के हुने होला कसो हुने होला भनेर चाहिँ है त. कोसिस नै सबैभन्दा ठुलो कुरा हो, कोसिस नगरे त हामी केही कुरामा पनि सफल हुँदैन नि होइन। अनि खाजा लिनुभयो त?
2: खाजा भर्खरै भयो नि तपाईँको भयो त?
0: मेरो त बाँकी नै छ, आज खाना पनि अलि ढिलाइ भएको जस्तो लागिरहेको छ, त्यही भएर खाजा चाहिँ नखाउँ जस्तो लागेको छ अहिले होइन। अब भोक लाग्यो भने केही समयपछि सोच्नुपर्छ।
2: हुन्छ, त्यो पनि खानुपर्छ।
0: ल ठिक छ, हामी कार्यक्रमतर्फ लागौँ है।
2: हस् हुन्छ।
0: चार मुख छ, देवता होइन बोल्छ मान्छे होइन, के हो? चार मुख छ, देवता होइन बोल्छ मान्छे होइन, के हो? यो हाम्रो काठमाडौँ सहरतिर छ है। आवाज पनि दिन्छ
2: कि के भन्छ नि,
0: टाइम टाइममा बोल्छ। हजुर
2: पिलन हो त?
0: पिलन होइन, पिलन होइन। त्यो ठाउँमा मान्छेहरू घुम्न पनि जान्छन्। चार भोक सदेव त होइन बोल्छ मान्छे होइन, टाइम टाइममा बोलिरहन्छ कि चिडियाखाना हुनुहुन्छ। ठिक छ, अब त्यतिसम्म नजाऊ होइन, यसको उत्तर मै भन्दिउँ कि अन्य ठिक छ है। फेरि अन्य साथीलाई सोद्धाखेरि पनि खुल्दिएले होला, हो यसको के उत्तर हुने होला भने पनि हुन्छ होइन। अनि साथीलाई फेरि अर्को क्वेसन पनि सोध्ने नै छ हजुरलाई चाहिँ मैले भन्ने, यसको उत्तर रहेको छ घण्टाघर रहेको छ है त। हामी टाइम टाइममा समय बताउँछ कि बताउँदैन? मैले भने त्यत्रो भनिदिएको काठमाडौँमा छ घुम्न जान्छौ भनेर हिन्स दिएको, बुझ्नु भएन? ठिक छ, कहिले काहीँ यस्तै हो। हजुरलाई विशेष धन्यवाद, आगामी बसाइमा पनि आउँदै गर्नु होला, कार्यक्रम सुनेर साथ दिनु होला। अहिलेको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो, उहाँले पनि प्रयास गरेर छिटिसक्नु भएको छ, पालो सफाई गरिरहेको छ। 0840 40 00 26 फोन गर्दा आउनु होला। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार हजुर, कहाँ देखिको बोल्दै हुनुहुन्छ? सरिस्मा तामाङ भन्नुभयो, के छ नि सरिस्माजीको खबर?
3: एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भनेको छ, लगायत रामेछाप
0: रामेछापतिरको खबर पनि एकदम राम्रै छ भन्नुपर्छ। अहिले चरोको काम लागिरहेको छ, कस्तो गर्मी गर्मी महसुस भइरहेको छ भन्नुपर्छ। अनि खाजा लिनुभयो हाम्रो सरिस्माजीले?
3: बाँकी नै छ दिदीको भयो कि?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है त। कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: हजुर सुन्दैछु भन्नुपर्छ।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है त।
3: ए हुन्छ।
0: ल ठिक छ, एकदम सजिलो छ है, तपाईँलाई सजिलो परेको छ है। ल, काली बुढी चाउरी परी के हो?
3: के भन्नुभयो?
0: काली बुढी चाउरी परी के हो? सजिलो छ,
3: काली बुढी चाउरी परी।
0: सबैको घरमा हुन्छ,
3: चाटो होला दिदी?
0: चाटो भन्नुहुन्छ, त्यो खाने चिज भित्र पर्छ।
3: खाने चिज भित्र आलु हो कि दिदी?
0: आलु पनि होइन, त्यो कालो हुन्छ, सबै कस्तो चाउरी परेको जस्तै हुन्छ। हाम्रो स्वास्थ्यको लागि एकदम फाइदा पनि छ त्यो। प्राय जस्तो त्यो धेरै कुराहरूमा युज गर्छौँ हामीले, एकदम स्वास्थ्यको लागि पनि फाइदाजनक छ होइन। काली बुढी चौरी परी के हो? च्याउ भन्नुहुन्छ? च्याउ भन्नुभयो, त्यो पनि मिलेन भन्नुपर्छ। एकदम गोलो दानाको हुन्छ, गोलो आकारको हुन्छ, तर पुरै चाउरी परे हुन्छ। सरिस्माजी, गाह्रो पर्यो ल, मैले यत्रो हिन्स दिएँ होइन, धेरैवटा हिन्स दिइसकेको छु, ठिकै छ, हजुरलाई गाह्रो भयो, म यसको उत्तर बताइदिन्छु। अन्य बसाइमा फेरि यो क्वेसन रिपिट भए पनि होइन हजुरले भन्न सक्नु पर्नेछ है त। ल, यसको सही उत्तर रहेको छ मरिच रहेको छ है त। मैले कति भने त होइन, नजिक नजिकैलाई हाम्रो किचनमा पाइन्छ, स्वास्थ्यको लागि पनि फाइदा होइन, हामीले चियामा पनि पिसेर हाल्छौँ होइन, कालो चियामा मरिचको धुलो हाल्दाखेरि झन् कति टेस्टी हुन्छ है, रुधा मर्की लागेको बेलामा पनि फाइदा गर्छ। ल, ठिक छ, कार्यक्रममा आउनुभयो, हजुरलाई विशेष धन्यवाद, आगामी बसे मुनि आउँदै गर्नु होला, अहिलेको बसेबाट हामी सुनौँ है त। हवस् सर, नमस्कार, उहाँ हुनुहुन्थ्यो सरिष्मा तामाङजी हुनुहुन्थ्यो, यति बेला पनि हामी धेरै साथीसँग कुराकानी गरिसकेका छौँ। यति बेला हामी अर्को एउटा मिठो गीततर्फ लाग्छौँ, गीतपछि फेरि आउनेछौँ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: एकदमै मनछुने गीत रहेको थियो। मलाई बाँसुरीले रुवायो शैला नबजाऊ बाँसुरी, एकदमै मिठो गीत अन्जु पन्तको आवाजमा रहेको, लिरिक्समा रहेको छ एक नारायण भण्डारी रहेको छ र म्युजिकमा पनि उहाँ नै हुनुहुन्छ। आर्टिस्टमा रहेको छ रञ्जिता गुरुङ, त्यसै गरी शिवन पोखरेल रहेको छ, डिरेक्टर प्रकाश भट्ट रहेको छ। जस्तो गीत हामीले कार्यक्रममा राखिसकेका छौं, अब पनि पालो त पाएको रहेको छ। आजको बसाइमा हामीले एकदमै रमाइला सजिला प्रश्नहरू लिएर आएका छौं गाउँ खाने हजुरले चाहिँ मिलाउनु पर्ने हुन्छ। मिलाउनु भयो भने साथी सङ्गीलाई नै सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार, हाम्रो देवजी बोल्नुभयो है? के जाने खबर? आरामै हुनुहुन्छ नि?
1: हजुर, एकदम आरामै छु। भन्नुभयो आज चर्च पनि गएर आएको, अघि भर्खर खाना खाएर बसिरहेको छु। अब खाजा चाहिँ अब आज हुँदैन होला, मेरो चाहिँ दिदीहरूको भएको छैन, बिस्तारै खानु होला भन्न चाहन्छु
0: है। त ठिक छ, हामी पनि अब बिस्तारै खानुपर्छ। भर्खरै खाना खानुभयो, चर्च गरेर गएर चाहिँ आउनुभयो है?
1: हजुर हजुर,
0: ठिक छ, जानुपर्छ आफ्नो स्वास्थ्यको लागि पनि। कार्यक्रम सुन्नु भएको छ कि छैन? अहिले
1: सुनिरहेको छु भन्नुपर्छ है त।
0: अहिले सुनिराख्नु भएको छ, अनि मौसम कस्तो छ त्यता अहिले?
1: घामतर्फ लागेर हिँड्नु नसकेर म त अटोमा चढेर चढेर आएको छु भन्नुहोस् है त।
0: ल, यता पनि त्यस्तै चरुकको घाम लागिरहेको छ देवजी, बाहिर ननिस्कौँ जस्तो भइरहेको छ। एकदम गर्मी, कस्तो तातो घाम लागेको छ कि।
1: हजुर,
0: ठिक छ, मौसमको कुरा अब त्यता यता सेम टु सेम उस्तै छ, अनि कार्यक्रम तर्फै लागौँ है।
1: हुन्छ, अब फर्स्ट त अब सक्यो भने मिलाउला, नभए सरी भनौँला है त।
0: ठिक छ, एकदम सजिलै छ भन्नुपर्छ है, पक्कै पनि मिलाउनुहुन्छ। तपाईँको भागमा चाहिँ एकदमै सजिलै परेको छ है। ल ठिक छ, हेर्दा छ समात्दा छैन के हो? हेर्दा छ समात्दा छैन के हो? के भन्नुभयो? ए हो, सही उत्तर।
1: हेर्दा छ समात्दा छैन भनेपछि हेर्दा अगाडि देखिन्छ छाया जस्तै, अब छ अब समात्नु खोज्दाखेरि छैन भन्नुपर्छ है त, छाया नै भन्छु है म
0: चाहिँ। ठिक छ, मिलेको छ, हजुरलाई धेरै धेरै धन्यवाद। साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदीहरूको लागि प्राविधिकमा रहेर यति मिठो आवाजको दिदीहरूको मेरो अनि आवाज रेडियो सेटसम्म पुर्याउन साथ सहयोग गर्नुहुने सिसा पारी रहेर साथ सहयोग गर्नुहुने दिदी ललिताहरूको लागि अनि सम्झना भन्न चाहन्छु, लगायत हजुरको रेडियो पनि युनिटको लागि भन्न चाहन्छु, अनि अघि भर्खरै कल गर्ने साथी निर्मला पौडेलको लागि पनि चाहन्छु, लगायत ध्रुव पाण्डेको लागि साथी सुन्दै होला ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, अनि त्यस्तै गरी उर्मिला थापा मगरको लागि अनि ती बहिनी निर्मला लामाको लागि पनि भन्न चाहन्छु, अनि त्यस्तै गरी रिता सुनवारको लागि लगायत मलाई देवमाझी भनेर जो जसले चिनी नचिनी माया गर्ने घिना गर्ने सम्प्रति अब बस अनि गीत गीतहरू बस्ने गीत पनि सुन्दै
0: हवस् नमस्कार। हुनुहुन्थ्यो देवमाझी, आज कतिले रातमाटादेखि हुनुहुन्थ्यो, उहाँले प्रश्नको उत्तर दिएर छुटिसक्नु भएको छ, मिलाउनु पनि भएको छ, साथमा आफ्नो साथीसँगलाई पनि सम्झना राखेर छुटिसक्नु भएको छ, पालो त पाएको रहेको छ। त्यही सबैलाई प्रश्नहरू तपाईँको लागि पनि हामीले लिएर आएका छौँ, फटाफट फोन गर्नुहोला। धेरै प्रश्नहरू रहेको छ हामीसँग, तपाईँको भागमा कस्तो प्रश्न पर्नेछ, तपाईँले सहज पर्यो भने तपाईँले उत्तर पनि दिन सक्नुहुनेछ, अनि साथै साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। आउनुहोला फटाफट 0440 40 36 26 को माध्यम भएर। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, तपाईँले निमित सुन्दै आइराख्नु भएको छ, कार्यक्रम के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिनुहुन्छ होइन, दिइराख्नु भएको छ, दिनुहोला पनि भन्न चाहन्छु। र तपाईँले कार्यक्रममा एकदमै मिठा गीत संगीतहरू पनि सुनिराख्नु भएको छ, एकदमै वञ्चने गीतहरू रमाइला गीतहरू पनि रहेको छ, गीतहरू राख्दै तपाईँसँग कुराकानी गर्दै तपाईँलाई चाहिँ हामीले एकदमै सजिला प्रश्नहरू सोध्दै सहयात्रा गरिराखेको छौँ। यो समय अवधिबाट तपाईँसँगै रहेर हामी सहयात्रा गर्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, हाम्रो नवीनजी बोल्नुभयो।
2: हजुर, ठ्याक्कै भन्नुपर्छ है दिदी हजुर,
0: म ठ्याक्कै मिलाउँछु नि होइन। बिच छैनौ नि त हामी कहिले काहीँ मात्रै अब आवाजमा केही फरक बनायो भने मात्रै हो, नत्र हामी हजुरहरूलाई कहिले पनि बिर्सिएका छैनौँ। एकचोटि नाम सुनेपछि उहाँ हो भन्ने थाहा हुन्छ, तर कहिले कहिले चाहिँ आवाजमा पनि चेन्ज भइराख्यो भने चाहिँ त्यो हामीलाई अलिक अप्ठ्यारो हुन्छ होइन, त्यो मात्रै हो। सकेसम्म हामी हजुरहरूलाई कहिले पनि बिर्सदैनौँ है त।
2: हजुर एकदमै भयो दिदी हजुर,
0: लाने खाजा लिनुभयो त?
2: हजुर भर्खर लिएको दिदीहरूले लिनुभयो त?
0: मेरो त बाँकी नै छ नि, अब बेलै भएको छैन, प्रोग्राम सकेर पछि खानुपर्छ हजुरको पैसा ठिक छ, समयमै खानु पर्छ नि होइन र?
2: हजुर
0: ल, अनि के गर्दै हुनुहुन्छ यो समय? काममा व्यस्त हुनुहुन्थ्यो कि यस्तो कार्यक्रममा सहभागिता जाउँ भनेर चाहिँ फुर्सद निकाल्नु भयो?
2: होइन दिदी हजुर, कार्यक्रम पनि एक दिन राखेको छु, म खेतमा पानी लाउन थालेको छु भन्नुपर्छ है दिदी हजुर।
0: खेतमा पानी लाउनु भन्नुभयो?
2: हजुर
0: ठिक छ, काममा पनि व्यस्त हुनुहुन्छ, कार्यक्रममा पनि सहभागिता जनाउनु भयो, खुसी लाग्यो। आजको विषयवस्तु के छन् भन्ने कुरा तपाईँलाई थाहा छ है?
2: हजुर एकदमै थाहा छ भन्नुपर्छ दिदी हजुर।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौ, तपाईँको लागि प्रश्न सोच्छु, त्यहाँनिर सुन्नुहोस् अनि उत्तर पनि दिनुहोला है त। ल ठिक छ, हामी सजिलो राख्छौ है त। एउटा खुट्टा सयौं हात, सयौं हातमा हजारौं पात, के हो?
2: एउटा खुट्टा
0: सयौं हात, सयौं हातमा हजारौं पात,
2: भनेपछि रुख हो क्या दिदी?
0: हो कि क्या हो भन्नुहुन्छ, ठ्याक्कै भन्नुहोस् न।
2: ठ्याक्कै रुख हो?
0: ठ्याक्कै रुख हो, कसरी भन्नुहोस् त?
2: अब एउटा रुख हुन्छ अनि पछि हाँगा जान्छ अनि पातै पात हुन्छ अनि एउटा पात भएन दिदी हजुर।
0: ओहो है, ठ्याक्कै मिलाउनु भयो त हाम्रो नवीनजीले त। धन्यवाद हजुरलाई। ल तपाईँले आफ्नो साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुने भयो है त।
2: कार्यक्रममा सञ्चालन गर्ने दिदी हजुरको लागि, ललिता दिदी त किरात दाईको लागि भन्न चाहन्छु, अनि घर फ्यामिली सन्देश प्रलङ्गीको लागि भन्न चाहन्छु, ज जसले कार्यक्रम सुन्नुहुन्छ सम्पूर्णलाई भन्दै नवीन भनेर चिन्नु नचिन्न सम्पूर्णलाई भन्दै एकचोटि हुन्छ दिदी नमस्ते।
0: हवस् सर नमस्कार, उहाँ हुनुहुन्थ्यो नवीन तोलाङ्गीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ, भन्नु त भएको रहेको छ, फटाफट फोन गर्नुहोला, आउनुहोला 0440 40 0026 को माध्यमबाट सहभागी हुनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी आउनु भइसकेको छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार भन्दै त्यही छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, अब एकजना साथीसँग चाहिँ हामी कुराकानी गर्ने छौँ, त्यसपछि चाहिँ होइन मिठा गीतसँगै हामी पनि कार्यक्रमबाट ओझेल पर्नेछौँ। तपाईँ यस्तोमा यो काली उराली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, कार्यक्रम सुन्ने तर्खर पनि गरिराख्नु भएको छ होला होइन, सुन्नुहोस् कार्यक्रम के कस्तो लाग्दैछ, सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला कोही साथी आउनु भइसकेको छ, स्वागत गर्छु, नमस्कार।
3: नमस्कार बहिनी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म सिन्धुली सुनको गाउँपालिका पाँच बन्दुरबाट दीपक सुनवार।
0: दीपक सुनवार बोल्नुभयो?
3: हजुर।
0: के छ दीपकजीको खबर?
3: ठिकै छ भनौँ न।
0: ठिकै छ है, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्ने काम हो भन्नुभयो र के छ हजुरको अवस्था? के छ
3: मेरो अवस्था? त खुम्चिएको भन्दा 20 वर्ष 21 वर्ष थियो।
0: ठिक छ, तपाईँको आवाज मैले प्रश्न बुझ्नै सकिनँ भन्नुपर्छ दीपकजी, कार्यक्रम सुन्दै हुनुहुन्छ है? त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। ठिक छ, एकदमै सजिलो पनि छ है, चार चुचे छ, माटो भए पनि ढुङ्गाको काम गर्छ, के हो? चार चुचे छ, माटो भए पनि ढुङ्गाको काम गर्छ, के हो?
3: इटा।
0: इटा भन्नुहुन्छ? ठ्याक्कै मिले जस्तो लाग्यो। ल ठिक छ, मिलेको छ, हजुरलाई विशेष धन्यवाद, साथी सङ्गीलाई सम्झनुहोस् है त।
3: मलाई दीपक सुनवार भनेर चिन्ने मिनेको बाइकी दिन सोभित सुनेछु तिमी।
0: हवस् त नमस्कार. उहाँहुन्थ्यो दीपक सुनवार हुनुहुन्थ्यो. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. उहाँ चाहिँ अलि अशक्त हुनुहुन्छ जस्तो लाग्यो. उहाँको आवाज हामीले प्रश्न बुझ्न सकेका थिएन, पछि प्रश्न बुझिएका थियौं. ठिकै छ, समय पनि हामी कम छ होइन, त्यो भएको कारणले गर्दाखेरि पनि छोटो मिठोमा कुराकानी गर्यौं. अनि अवस्थामा हामी तपाईँसँग धेरै कुराकानी गर्नको लागि यसरी नै होइन छोटो मिठोमा कुराकानी गर्नेछौ र तपाईँ सामु उपस्थित हुने नै छौ. अब चाहिँ हामी छुट्टिनु पनि पर्ने हुन्छ. कार्यक्रममा धेरैजना साथीहरूसँग चाहिँ आज हामी कुराकानी गर्न सफल भयो. अनिता तामाङ हुनुहुन्थ्यो, निर्मला पौडेल, त्यसै गरी सरिष्मा तामाङ हुनुहुन्थ्यो, देव माझी, नवीन तोलाङ्गी, दीपक सुनवार हुनुहुन्थ्यो. उहाँहरू छजना साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु. र कार्यक्रममा अवधिबाट बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु. र तपाईँले जहाँबाट जुन जुन ठाउँबाट कार्यक्रम सुन्नुभयो, सुनेर साथ दिने साथी, कार्यक्रममा फोन लगाउने साथी, प्रयास गर्ने साथी, सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. र त्यसै गरी प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एउटा अर्को मिठो गीत छोड्दै बाचुन्जेलीलाई लता मंगेशकर र रामकृष्ण ढकालको आवाजमा रहेको यो मिठो गीत छोड्दै आजको बसाइ गाउँ खाने कथाबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. हवस् त नमस्कार.

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरूसहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48-117, 9845-55-562, 048-45-562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कन्या जाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने। हेटौँडा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने। लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई। अर्घखाँसीमा बदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग, किसानको बालीनाली जोगाउने लक्ष्य। आन्ध्रमा पाइने ब्याक्टेरियाले मांसपेशी बलियो बनाउने वैज्ञानिकहरूको अध्ययनको निष्कर्ष। बुढ्यौलीको कमजोरी हटाउन पेटका सूक्ष्म जीव उपयोगी हुने। र टप N20 सिरिजमा नेपाल र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फोरेन्सिक प्रमाणको सीमित आधारका रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्या जाली ल अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फोरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो वा होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा उल्लेख छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षकी बालिका बलात्कार घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन 2 मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार गरेको अभियोगमा दुवै डाक्टरलाई दोषी ठहर गर्दै जनही 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फोरेन्सिक परीक्षणलाई कौमारेको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाबदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालासँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्मार गराइरहेको छ। गएको साउन 23 गतेदेखि 2 वटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणको क्रममा उद्योगका 488 मध्ये अहिले 12 वटा मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनीतिक हस्तक्षेप र फितल व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ। अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुज्ञापत्र अर्थात लाइसेन्सको लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घखाँचीमा कृषकको बालीनाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गते रितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र 2 वटा बदलको शिकार गर्न थप 10,000 रूपियाँ राजस्व बुझाउनु पर्ने कार्यालयले जनाएको छ। नियमअनुसार एक व्यक्तिले वर्षमा एक पटक मात्र र तोकिएको संख्या ननाग्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र सहित कागजात बुझाउनुपर्छ। पछिल्लो समय बन्देल लगायतका वन्यजन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेका गुनासो बढ़ेका छन्। खेती जोगाउन कठिन भएको गुनासो सड़कदेखि संसदसम्म जोड़तोड़का साथ उठ्दै आएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। कास्कीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्री बालेन्द्र शाहलाई खानेपानी, सड़क र देशमा दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन्। पोखराको माछापुस्ते गाउँपालिका छ अस्ताम पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष स्थानीय बासिन्दाले वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालो पत्र गरिदिन आग्रह गरेका हुन्। स्थानीयवासी ज्ञानो अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वले देशमा सुशासन कायम गरेर अपराध गर्नेलाई कठोर सजाय दिने कानून बनाउने आशा व्यक्त गर्नुभयो। यस्तै स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिंचाईको अभावमा तरकारी खेती विस्तार गर्न नसकेको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो। पोखरा नजिकै भए पनि कच्ची सड़कका कारण बिरामीलाई अस्पताल पुर्याउन समेत शास्ति खेप्नु परेको स्थानीय बासिन्दाको भनाई छ। मनोरम हिम श्रृंखला देखिने अस्तामवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन्। प्रधानमन्त्री शाह अस्ताम डाँडाबाट मुस्ताङका लागि प्रस्थान गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मध्य प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको झण्डै 55% दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले आयोगको ओ एण्ड एम सर्वे स्वीकृत गर्दै यस्तो निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईका अनुसार प्रशासनिक खर्च घटाउन र जनशक्तिको अधिकतम सदुपयोग गर्न यो कदम चालिएको हो। यसका साथै बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको अनुभव, कार्यक्षमता र कार्यबोझका आधारमा जिम्मेवारी हेरफेर तथा पदस्थापना गर्ने निर्णय पनि गरेको छ। अब विदेशको खबर। वैज्ञानिकहरूले मानिसको आन्द्रामा पाइने एउटा विशेष ब्याक्टेरियाले शरीरको मांसपेशीलाई सधैँ बलियो बनाउने नयाँ तथ्य पत्ता लगाएका छन्। नेदरल्याण्ड्स र स्पेनका वैज्ञानिकहरूको संयुक्त टोलीले गरेको अनुसन्धानले पेटको स्वास्थ्य र शारीरिक शक्तिबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको हो। अध्ययनका अनुसार आन्द्रामा पाइने रोजबुरिया इनुली निर्भेरस नामक सूक्ष्म जीवले मांसपेशीलाई मजबूत राख्न महत्वपूर्ण भूमिका खेल्छ। परीक्षणका क्रममा यो ब्याक्टेरिया भएका 65 वर्षभन्दा माथिका पाका मानिसहरूमा हातको पकड शक्ति अरूको तुलनामा 29% बढ़ी पाइएको थियो। यसै गरी मुसामा गरेको परीक्षणमा पनि यसले शरीरको शक्ति 30% बढ़ाउनका साथै छोटो समयमा धेरै बल लगाउन आवश्यक पर्ने मांसपेशीका फाइबरहरूको आकार बढ़ाएको देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार मानिसको उमेर ढल्किँदै जाँदा आन्द्रामा यो ब्याक्टेरियाको मात्रा प्राकृतिक रूपमै कम हुँदै जान्छ। यही नयाँ खोजको आधारमा भविष्यमा बुढ़ौलीमा हुने मांसपेशीको कमजोरी रोक्न विशेष प्रोबायोटिक औषधि वा खानपान तयार पार्न सकिने वैज्ञानिकहरूले बताएका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नल गटमा प्रकाशित यो अध्ययनले शरीर स्वस्थ र बलियो राख्न पेटभित्रका राम्रा ब्याक्टेरियाको महत्वलाई थप उजागर गरिदिएको छ। अब खेल खबर। टप एन टी ट्वेन्टी सिरिज अन्तर्गत अहिले नेपाल र बंगलादेश हाई पर्फर्मेन्स 11 खेलिरहेका छन्। अस्ट्रेलियाको मरारा ओभलमा भइरहेको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकर्ससँग 8 विकेटले पराजित भएको थियो। हिजो सम्पन्न खेलमा नेपालले ब्याटिङ अपेक्षाअनुसार चल्न सकेन। गएको वर्षको भेटमा बंगलादेश यससँग नेपाल 32 रनले पराजित भएको थियो। यसैले आजको खेल नेपालका लागि त्यस हारको बदला लिने र प्रतियोगितामा पुनरागमन गर्ने अवसर पनि बनेको छ। आज नेपाल ब्याटिङमा सुधार गर्दै बलियो योगफल बनाउने र बलिङमा शुरूआती दबाव सृजना गर्ने लक्ष्यमा रहेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर, पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने, एकवटा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने, लगानी र सञ्चालन मोडालिटीबारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई, अर्घाखाँचीमा बदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग, किसानको बालनाली जोगाउने लक्ष्य, आन्द्रामा पाइने ब्याक्टेरियाले मांसपेशी बलियो बनाउने वैज्ञानिकहरूको अध्ययनको निष्कर्ष, बुढ़ेउलीको कमजोरी हटाउन पेटका सूक्ष्म जीव सहयोगी हुने, र टप एन्टी ट्वेन्टी सिरिजमा नेपाल बंगलादेश हाई पर्फर्मेन्ससँग खेल्दै।
2: नदीको शिर
3: मणिचूडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841954181, वेबसाइट झुले.com.np।
3: NBL अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ। नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागीहरू बीच ग्रीन रनको री रन आयोजना गरेको छ। गएको साउन 6 गते बीपी कोइरालालाई स्मृति दिवसमा आयोजित दौड़मा प्राविधिक कारणले महिला तर्फको विजेता छनौट हुन नसकेपछि आज पुनः यो दौड़ गराएको हो। दौड़को शुभारम्भ गर्दै कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउनु राजनीतिक दलहरूकै जिम्मेवारी भएको बताउनुभयो। प्रतियोगितामा सहभागी महिलाहरूले जलवायु सचेतनाका साथै बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कारबाही र न्यायको माग गर्दै जस्टिस फर गरिमाको नारा लेखिएका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए। यसैबीच स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। संस्थाले दोषीलाई कड़ा कारबाही र पीड़ितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरूद्ध कड़ा कानून बनाउन सरकारसँग माग गरेका छन्। बाराको जितपुर सिमोरा उपमहानगरपालिका एककी 3 वर्षकी बालिका चौधरीको बलात्कारपछि हत्या भएको थियो। साउन 31 गते घरबाट हराएकी उनी भदौ 2 गते घरभित्र मृत फेला पड़ेकी थिइन्। प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। काठमाडौँको सन्डोको माइती घरमा प्रदर्शन गरेको छ। संस्थाले दोषीलाई कड़ा कारवाही र पीड़ितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरूद्ध कड़ा कानून बनाउन

0: फेल्ट अर्थात उन कला प्रदर्शनी सुसम्झना शुरू भएको छ। फेल्ट एण्ड स्पेस कम्पनी र काठमाडौँ विश्वविद्यालय केयुको क्राफ्ट एण्ड डिजाइन विभागका विद्यार्थीहरूको सहकार्यमा सञ्चालित 2.5 महिना लामो फेल्ट फेलोशिप प्रोग्रामको समापनसँगै यो प्रदर्शनी आयोजना गरिएको हो। उपभोक्तावादी संस्कृति भन्दा भिन्न पुनरुत्थानशील अभ्यासलाई अगाडि बढ़ाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको सोसियस ग्यालरीका प्रतिनिधि सफल श्रेष्ठले जानकारी दिनुभयो। प्रदर्शनीको अवलोकन गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले केयुले विद्यार्थीहरूलाई व्यवसाय उत्पादनसँग जोड्नु प्रशंसनीय रहेको बताउनुभयो। परम्परागत फेल्ट उद्योगले आधुनिक कलासँग जोडेको यो प्रदर्शनी आउँदो 1 महिनासम्म सर्वसाधारणका लागि खुल्ला रहनेछ। काठमाडौँ महानगरपालिकाले संचालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति रद्द गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। महानगरपालिकाको शिक्षा विभागले आज सूचना निकालेर संचालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति रद्द गर्ने जानकारी गराएको हो। शिक्षा समितिको गएको साउन 28 गतेको निर्णय अनुसार यदि अनुमति रद्द नगर्नुपर्ने कुनै कारण भएमा 35 दिनभित्र आवश्यक कागजात पेश गर्नुपर्नेछ। र ललितपुरको महालक्ष्मी नगरपालिका 8 लुबुको नरकट्टेमा गाड़ी दुर्घटना हुँदा चालक सहित 4 जना घाइते भएका छन्। गैराती 3 बजे नम्बर प्लेट नलिएको गाड़ी अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सहित 4 जना घाइते भएका जिल्ला प्रहरी परिषद ललितपुरले जनाएको छ। अनियन्त्रित भएको गाड़ी एउटा घरको गेट र पार्किङ गरेर राखेको कारमा ठोकिएको थियो। दुर्घटनामा गाड़ी चालक लुबुका 26 वर्षका अखिल राजथला र महालक्ष्मी नगरपालिका 7 चाँगाथरीका 25 वर्षका आशिष महर्जन गम्भीर घाइते भएका छन्। अरू 2 जना सामान्य घाइते भएका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अर्घाखाँचीमा बँदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग किसानको बाल्नाले जोगाउने लक्ष्य। नेपाली कांग्रेसद्वारा महिला ग्रीन रनको रिरन आयोजना जस्टिस फर गरिमाको माग। र काठमाडौँमा नेपालकै पहिलो फेल्ट कला प्रदर्शनी सुसम्झना शुरू। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9141259।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 0848-45562, 0949-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1417-88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: bărbanul nu cu la ghidor, ciment, josta pata, taine, cabate la uniula, periu mântălima testura în roaduri cu poșelte ca o la bătit.
1: Caca, tine la etini tha chaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854046682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854048092 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845085375, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
10: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
11: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
12: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
12: सम्पर्क नम्बर 0848 40 143, 98 63 023 422।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 1 को कार्यालय, गोठगाउँ, रामेछाप।
11: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
12: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
11: अनावश्यक रूपमा धारा खुल्ला नराख,
13: राखौ। चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौ। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
12: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
13: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
14: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
15: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
14: नवीकरणका लागि आवश्यक कागजातहरू:
15: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
14: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
15: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
14: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
15: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
14: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
15: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
14: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
15: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
14: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।
2: दिउँसोको 4 बजे
3: हजुरको रेडियो

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। जिल्ला समन्वय समिति सिन्धुलीले नयाँ प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा प्रवाह शुरू गरेको छ। दोस्रो जिल्ला सभाको 5 अधिवेशन तथा नयाँ प्रशासनिक भवन सेवा शुभारम्भ कार्यक्रम शुक्रबार सम्पन्न गर्दै समितिले नयाँ भवनबाट नियमित प्रशासनिक कामकाज अघि बढ़ाएको हो। जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसङ लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा दोस्रो जिल्ला सभाको 5 अधिवेशन उद्घाटन गरिएको थियो। सोही अवसर पारेर चैत्र 5 गते शुक्रबारदेखि नयाँ प्रशासनिक भवनबाट समितिको सेवा सञ्चालन प्रारम्भ गरिएको हो। नयाँ भवन सञ्चालनमा आएपछि जिल्लाभित्रका स्थानीय तहबीच आवश्यक समन्वय सहजीकरण अनुगमन तथा विकास निर्माणसँग सम्बन्धित कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आधुनिक पूर्वाधार सहितको प्रशासनिक भवनले सेवा प्रवाहलाई पारदर्शी व्यवस्थित र सेवाग्राही मैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। विकासका लागि सधैँ सरकारी निकायको मात्र मुख ताक्ने प्रविधिलाई चुनौती दिँदै सिन्धुलीको 3 पाटन गाउँपालिका 5 लुङ्गुर खोलाका स्थानीय बासिन्दाले सामूहिक श्रमदानबाट गाउँ जाने सड़क निर्माण गरेका छन्। स्थानीयको सक्रिय पहलमा लुङ्गुर खोला दहीभरेदेखि 3 सिमलेसम्म पुग्ने बाटो निर्माण गरिएको हो। गाउँको आवश्यकता पूरा गर्न स्थानीय युवा महिला तथा अग्रज नागरिकहरू एकजुट भएर सड़क निर्माण अभियानमा सहभागी भएका हुन्। टेक बहादुर लामी छानेको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने समाजका अग्रज व्यक्तित्व तथा अन्य स्थानीयवासीले समेत श्रमदान र विभिन्न माध्यमबाट सहयोग गरेका थिए। सड़क निर्माण अभियानलाई थप सहज बनाउन 3 पाटन गाउँपालिका 10 का व्यवसायी मीनबहादुर गोले र नरबहादुर भोले नारायणले ट्र्याक्टर उपलब्ध गराएर सहयोग गरेका छन्। स्थानीयवासीले आफ्नो श्रम समय र आवश्यक साधन जुटाउँदै सामूहिक प्रयासबाट गाउँ जोड्ने महत्वपूर्ण पूर्वाधार निर्माणको काम अघि बढ़ाएका हुन्। अभियानमा सहभागी स्थानीयवासीका अनुसार विकास निर्माणका लागि सम्बन्धित निकायको सहयोग आवश्यक भए पनि समुदाय आफै सक्रिय र जिम्मेवार बन्न सके धेरै महत्वपूर्ण कामहरू स्थानीय स्तरमै सम्पन्न गर्न सकिन्छ। उनीहरूले सामूहिक श्रमदानले सड़क निर्माण मात्र नभई स्थानीय बीच आपसी एकता सहकार्य र सामाजिक उत्तरदायित्वको भावना समेत बलियो बनाएको बताएका छन्। सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 2 कुसुमटारका नागरिकलाई वडा कार्यालयसम्म पुग्नुपर्ने भौगोलिक कठिनाईलाई मध्यनजर गर्दै स्थानीय स्तरमै सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सेवा प्रदान गरिएको छ। वडा कार्यालयसम्मको दूरीका कारण ज्येष्ठ नागरिक अशक्त तथा सेवाग्राहीले भोग्नु परेको असहजतालाई कम गर्ने उद्देश्यसहित नगरपालिकाले कुसुमटारमै पुगेर नवीकरण सम्बन्धी कार्य सम्पन्न गरेको हो। कमलामाई नगरपालिकाको सामाजिक सुरक्षा तथा पंजीकरण उपशाखाको सक्रियतामा सञ्चालन गरिएको उक्त सेवामूलक कार्यक्रम सेवाग्राहीले आफ्नो पाएक पर्ने स्थानबाटै आवश्यक प्रशासनिक सेवा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। र विवादकै बीच बलमिसाई गर्दै लिखु खोलामा आयोजनाको काम अघि बढ़ाउन खोज्ने पीके हाइड्रोलाई खिचदम्बा गाउँपालिकाले सचेत गराएको छ। गाउँपालिकाले स्थानीय नागरिकका गुनासा क्षति तथा वातावरणीय जोखिमको दिगो समाधान नगरी 30 MW क्षमताको लिखु खोला जलविद्युत आयोजना अघि नबढ़ाउन निर्देशन दिएको हो। गाउँपालिकाले आयोजना प्रबन्धक पीके हाइड्रो पावर लिमिटेडलाई पत्र पठाउँदै आयोजना निर्माण तथा पुनः सञ्चालन सम्बन्धी कुनै पनि काम तत्काल अघि नबढ़ाउन स्पष्ट निर्देशन दिएको हो। ओखलडुङ्गा खिचदेम्बा र रामेछाप कुमाकुण्ड क्षेत्रबीच रहेको लिखु नदीमा 30 MW आयोजना निर्माण विवादका कारण केही समयदेखि स्थगित रहेको थियो। आयोजनाले भाद्र 15 गतेदेखि निर्माण कार्य अघि बढ़ाउने र भाद्र 5 गते छलफलमा सहभागी हुन भन्दै पालिकालाई भदौ 3 गते पत्रचार गरेको थियो। अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्व यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: कम्प्युटर मन्थमा अब ल्यापटप किस्ता बन्दी विशेष अफर छ।
1: बिलो सिर्फ 40% डाउन पेमेंट तिर्नुहोस् र बाकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेंट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने

0: हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141303010, 9851401498 र 9841525957।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदेऊ। लामखुट्टे बढ्न नदेऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0142-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 0485542 0942-4130 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
2: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
4: चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: कानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुनचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाउ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिर्छप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलुन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुन चाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं
0: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ बुलन्दर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुर्कोट सिन्धुली

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तब देशमा समस्या छैन नगरपालिकाले के गर्ने चिरसीले के गर्ने
2: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ हो कहाँ फेरि हटदाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै चलाइदिने
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन कलरको बिक्री भएको छ एउटा कालो गोडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: त्यसै प्रकारमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटी चामलसँग ल्याएर भोजन गर्ने मेरो काम त्यो थियो किसानमुखी बजेट ल्याउनु पर्दैन देख्नु किसान उभर नलाग्नु देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ राता सहरको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री बिर्ता अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल

नमस्कार। कृषि विकास प्रबंधन और व्यवसायीकरण को पथमा पटी बदलिदी कार्यक्रम कृषि सवाल में हमें हार्दिक स्वागत असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्क ने उत्पादन करने साथ ही कार्यक्रम उत्पादन में एग्रो टाइम्स मीडिया नेटवर्क ने सहजीकरण करने कार्यक्रम कृषि सवाल देश भर का विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण होने काठमंडू उपत्यका में नेपाल एफएम 91.8 मेगाहर्ज संगे काठमंडू उपत्यका बाहर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नया अभियान एफएम 99 मेगाहर्ज संखुआ सभा रेडियो लालीगुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउनी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामीले नेपालको समग्र मत्स्य क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गर्दैछौ। पछिल्लो समयमा हेर्यो भने नेपालमा मत्स्य पालनको क्षेत्र अझै बृहत्तर बन्दैछ। सरकारका विभिन्न परियोजनाले समेत मत्स्य पालन क्षेत्रलाई लगानी गरेर किसानहरूलाई अझै प्रेरित गर्नको लागि, आकर्षण गर्नको लागि विभिन्न खालका अनुदान प्रोत्साहनका र प्राविधिक रूपमा समेत ढुवानीको लागि र अन्य अन्य प्राविधिक सहयोगका विभिन्न कार्यक्रमहरूले समेत समेट्न खोजेका छन्। अपुग्दै भएको छ। यद्यपि धेरै किसानहरूलाई समेट्न खोजेका विभिन्न परियोजनाले मत्स्य क्षेत्र अझै अगाडि बढ्न सक्छ, अझै अगाडि बढ्दैछ भन्ने चाहिँ हामीले यो विषयलाई आकलन चाहिँ अवश्य गर्न सक्छौ, बाहिरबाट सरस्वती हेर्दा मात्रै पनि। र आज हामीले यो अर्थमा मत्स्य पालनको क्षेत्रलाई उठाउँदैछौ। यहाँभित्र समस्याहरू पनि छन्, चुनौतीहरू पनि छन् र सम्भावना अझै बढी छन्। भयावह अवस्थामा चाहिँ अथवा रोजगारका पाताहरू खोज्ने क्रममा चाहिँ हाम्रो पर्निर्भरता विभिन्न क्षेत्रहरूमा बढ्दै गरेको परिप्रेक्ष्यमा चाहिँ मत्स्य पालनको क्षेत्रलाई साँच्चीकै व्यवस्थित र बृहत्तर बनाउन सक्ने भने चाहिँ यसले लाखौं व्यक्तिहरूलाई, अझै बेरोजगारहरूलाई रोजगार बनाउन सक्छ र हामीले अझै बढ़ी उत्पादन गर्यौं भने हामी निर्यात पनि गर्न सक्छौं, विभिन्न देशहरूमा हामी पठाउन सक्ने आधार पनि छ। र हामीले नेपालमा रेनबो ट्राउट माछा हामीले विभिन्न जिल्लाहरूमा अहिले बृहत्तर बन्दैछ अथवा फैलिँदैछ। हामीले रेनबो ट्राउटको कुराकानी गर्दैछौ र नेपालमा रेनबो ट्राउटको व्यावसायिक शुरूआत गराउनको लागि र नेपालमा रेनबो ट्राउट माछा भित्राउनको लागि योगदान दिनुभएका व्यक्तित्व अथवा पहिलो व्यक्ति डाक्टर टेकबहादुर गुरुङ आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। आज हामीले समग्र नेपालमा रेनबो ट्राउटको विस्तार कसरी बढ़्यो र नेपालमा कसरी चाहिँ रेनबो ट्राउट भित्रियो भन्ने खालको प्रसंग, सँगसँगै रेनबो ट्राउट माछाको नेपालमा सम्भाव्यता कस्तो छ, सँगसँगै अन्य माछाका जातहरूको पनि नेपालमा सम्भावना र भविष्य कस्तो छ र यो भित्र आउन सक्ने सम्भावित समस्या चुनौतीहरू र हामी अनुसन्धानको पाटोबाट कतिको सफल छौं र के हुनुपर्ने बाँकी छ भन्ने खालको सन्दर्भ पनि जोड्दैछौ। किनकि आजका हाम्रा अतिथि अर्थात डाक्टर टेकबहादुर गुरुङ वरिष्ठ मत्स्य विज्ञ हुनुहुन्छ भने उहाँ चाहिँ कृषि अनुसन्धान परिषद नार्कका समेत पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। त्यसरी पनि हामी यो विषयका विज्ञ हुनुहुन्छ। त्यसरी हामीले यी समग्र विषयलाई उहाँसँग नै उठाउने प्रयासहरू पनि हामी उहाँलाई स्टुडियो नेपालमा समग्र माछा पालनको अवस्था कसरी आइराखेको छ, अहिले कसरी चाहिँ कुन अवस्थामा आएको आकलन गर्नुहुन्छ यहाँले चाहिँ आजसम्म आउँदै गर्दा चाहिँ?
1: नेपालको चाहिँ यो माछा पालनको क्षेत्र चाहिँ वास्तवमा अत्यन्त चाहिँ द्रुततर गतिमा बढिरहेको चाहिँ छ। अहिले चाहिँ किसान दाजुभाइहरू चाहे त्यो चाहे तराईतिरको होस्, चाहे मध्य पहाडी भेगका हुन्, चाहे उच्च पहाडी भेगतिर बसोबास गर्ने खालका चाहिँ किसान हुन्, त्यो सबैले चाहिँ यो खालको चाहिँ यदि उनको ठाउँमा उनले चाहिँ चाहेको चाहिँ स्थानमा त्यहाँनिर चाहिँ यो प्रशस्त पानीको सुविधा आदि आदि चाहिँ सबै जो चाहिँ माछा पालनको लागि उपयोग चाहिँ प्रयोग गर्न खालको चाहिँ अब स्रोतहरू छ भने किसानको चाहिँ पहिलो प्राथमिकता अहिले माछा पालन नै भनेको चाहिँ छ जस्तो मलाई लाग्छ। अनि चाहिँ अर्को पनि थप, एक वर्ष अगाडि यो इन्टरनेसनल लेबर अर्गनाइजेसनले एउटा अध्ययन चाहिँ सञ्चालन गरेको थियो। कृषि क्षेत्रलाई चाहिँ यदि उकास्ने हो भने उसको अध्ययनबाट चाहिँ आएको प्रतिवेदनमा के कुरा चाहिँ उल्लेख भएको चाहिँ छ त भन्दा, कृषि क्षेत्र चाहिँ एकाएक चाहिँ यसलाई चाहिँ माथि ल्याउने हो भने 8 कृषि उपज या चाहिँ वस्तुमा यदि लगानी गरेको खण्डमा या त्यो क्षेत्रमा गएको खण्डमा छिटो चाहिँ नेपालको कृषि क्षेत्रको चाहिँ उत्थान हुनेछ भनिएछ। दाल भयो होइन, तरकारी भयो, अनि चाहिँ त्यसै गरिकन चाहिँ यो 8 यो चाहिँ जिन्जर भयो, अदुवा भयो होइन, यस्तै गरी 8 चाहिँ वस्तुहरू चाहिँ छन्। त्यसमा चाहिँ बाख्रा पालन भयो होइन, त्यसै मध्ये माछा पालन पनि एक हो, अग्रपङ्क्तिमा भने कुनै पनि किसानलाई, किसान दाजुभाइलाई, केही एउटा क्षेत्र विशेषको चाहिँ दाजुभाइहरूलाई पनि त्यसले चाहिँ आफ्नो आर्थिक स्थिति चाहिँ बढी छिट्टो चाहिँ उसलाई चाहिँ उकास्नु छ होइन, गरिबी निवारण, गरिबीबाट चाहिँ पन्छिनु छ, आर्थिक स्रोतलाई चाहिँ बलियो बनाउनु छ, एउटा व्यवसायीको रूपमा चाहिँ आफूलाई चाहिँ स्थापित गर्न चाहनुहुन्छ भने ती मध्ये चाहिँ माछा पालन पनि एउटा विषयवस्तुको रूपमा उभरेर आएको चाहिँ छ। त्यसै कारण त्यस्तो खालको चाहिँ जुन अध्ययन भएको चाहिँ प्रतिवेदन आयो त्यसले पनि यही कुरालाई चाहिँ इङ्गित गर्दछ कि नेपालमा वास्तवमा चाहिँ कृषि क्षेत्रबाट अझ यहाँ चाहिँ दिगो रूपमा आफूलाई चाहिँ स्थापित गर्ने हो भने माछा पालन एक महत्वपूर्ण क्षेत्र हुन सक्छ भन्ने खालको प्रतिवेदन उल्लेख भएर आएको चाहिँ छ।
0: पछिल्लो समयमा धेरै माछा पालक किसानहरूको संख्या पनि बढेका छ र उपभोक्ताहरू पनि अझै माछा पालकीहरू हुनु भएको छ, माछा खाने सेवन गर्नेहरूको संख्या पनि बढेका छ। अझै यो पछिल्लो समयमा जिउँदो माछाको सेवन गरेको पनि देखिन्छ बढी जसो। अब अलिकति रेनबो ट्राउटको कुराकानी गर्न चाहन्छु। रेनबो ट्राउटमा चाहिँ पहिलो पटक नेपालमा भित्राउनको लागि चाहिँ यहाँ पनि विभिन्न निकायमा आबद्ध हुनुहुन्थ्यो, सरकारी अवधमै रहँदै गर्दा चाहिँ नेपालमा पहिलो पटक भित्राउने प्रयास गर्नुभयो र आज रेनबो ट्राउट निकै नै सफल भएको छ। रेनबो ट्राउटको अलिकति अब अवस्थितिको बारेमा बताइदिनुहोस् न, कस्तो खालको प्रजाति हो र नेपालमा चाहिँ निकै फस्टाएको देखिन्छ, नेपालमा साँच्चैकै सम्भावना पनि देखियो र यसका समस्या चुनौतीहरू र यसको सम्भावना पनि बताइदिनुहोस् न सँगै।
1: हजुर अजमजी, यो चाहिँ अब पहिलो पटक चाहिँ होइन, मैले प्रयास गरेको चाहिँ तेस्रो पटक हो। योभन्दा पहिला पनि मैले जब प्रयास गरेँ जापानबाट ल्याउनका लागि, योभन्दा अगाडि दुईटा चाहिँ प्रयास अगाडि नै
0: असफल थियो,
1: त्यो चाहिँ राम्रो चाहिँ हुन सकेन। तर चाहिँ मैले जो ल्याएको थियो जो लट जुन चाहिँ अब जापानबाट लिएर आयौँ गभर्नरजीलाई चाहिँ त्यहाँबाट अनुरोध गरेर, पछि चाहिँ नेपाल सरकारले पनि त्यो चिजको लागि चाहिँ अनुमोदन गर्नुभयो अनि गरिदिनुभयो र चाहिँ त्यो सामग्री हामीले चाहिँ नेपालमा भित्र्यायौँ। त त्यो चाहिँ तेस्रो पटकको प्रयास थियो जुन कि सफल भयो र अहिलेसम्म त्यो चाहिँ द्रुततर सुरुमा चाहिँ हामीले चाहिँ धेरै एउटा चाहिँ झिझक थियो, एउटा चाहिँ लगिहाल्नु हुँदैन कि निजी क्षेत्रमा अलिकति महँगो परेर चाहिँ यसलाई चाहिँ सफल हुँदैन कि भन्ने धेरै उथलपुथल र चाहिँ धेरै हामीले चाहिँ छलफल गरेर त्यो माछा चाहिँ ल्याइएको करिब करिब 12-13 वर्षपछि मात्रै चाहिँ त्यो सफल भयो। जब चाहिँ सरकारी फार्ममा त्यसको उत्पादनको चाहिँ त्यसका प्रजननका प्रत्येक चाहिँ त्यसका प्रश्नहरू जब हामीले चाहिँ उत्तर दिने योग्य भयौँ, त्यसपछि चाहिँ सबैभन्दा पहिला चाहिँ यो नुवाकोटको एकजना किसान हुनुहुन्थ्यो चाहिँ गोपालजी, होइन गोपालजी गोपाल बहादुर लामा, उनको चाहिँ थलोमा ल्याएपछि त्यहाँ पनि हारालु चाहिँ भयो। त्यो जुन पहिलाको चाहिँ जुन एउटा कन्सेप्ट बनाएको थियौँ कि यो महँगो भएर अस्वीकृत हुन्छ कि भन्ने खालको, त्यो भएन। त्यो खालको चाहिँ एक प्रकारको हाम्रो चाहिँ एउटा वहम रहेछ भन्ने खालको चाहिँ कुरा साबित भएपछि, त्यसपछि चाहिँ बिस्तारै यो चाहिँ विस्तारित हुँदै अगाडि बढ्यो। त्यसमा चाहिँ पछि आएर यसलाई चाहिँ विस्तार गरिदिनको लागि चाहिँ सानातिना चाहिँ सरकारी कार्यक्रमहरू पनि सफल भयो। नेपाल कृषि अनुसन्धान परिषदले त यो अब यो प्रविधि विकास गरेकै नै भयो, यसका पछाडि चाहिँ दानाको पनि चाहिँ प्रविधिको विकास भयो, त्यसै गरिकन अन्य उपकरणहरू यसका चाहिँ दाना बनाउने मेसिनहरू आदि आदिको चाहिँ जब चाहिँ सम्पूर्ण व्यवस्था भयो, त्यसपछि चाहिँ यसलाई चाहिँ अगाडि ल्याउनमा ओबिओपी भन्ने एउटा चाहिँ कृषि मन्त्रालयको कार्यक्रम थियो, त्यसले पनि चाहिँ सहयोग गरेको जस्तो अनुभूत हुन्छ मलाई, त्यसले पनि सहयोग गर्यो ओबिओपी कार्यक्रमले। त्यसपछि चाहिँ जाइकाले चाहिँ 4 महिनामै करिब करिब 14 लाख रुपियाँ खर्च गर्ने खालको एउटा चाहिँ कार्यक्रम चाहिँ नेपाल कृषि अनुसन्धान परिषदलाई, म नै त्यसको चाहिँ प्रोजेक्ट लिडर थिएँ, चाहिँ एउटा कार्यक्रम चाहिँ उनले चाहिँ हामीलाई प्रदान गर्नुभयो। त्यसले गर्दाखेरि चाहिँ युवाहरूलाई हामीले चाहिँ त्यो पैसा 13-14 लाख रुपियाँको पैसाले भक्कक चाहिँ जुन यसमा इच्छा जाहेर गर्ने जो चाहिँ युवाहरू हुनुहुन्थ्यो तिनले चाहिँ यसमा चाहिँ सम्मिलित हुनको लागि उनलाई चाहिँ अग्रसर गराउन चाहिँ धेरै सहयोग गर्यो अनि त्यसै कार्यक्रम अनुसार हामीले चाहिँ यो कार्यक्रमलाई चाहिँ अझै लोकप्रिय गराउने र चाहिँ 14 लाख रुपियाँ खर्च गर्ने खालको एउटा चाहिँ कार्यक्रम चाहिँ नेपाल कृषि अनुसन्धान परिषदलाई, म नै त्यसको चाहिँ प्रोजेक्ट लिडर थिएँ, चाहिँ एउटा कार्यक्रम चाहिँ उनले चाहिँ हामीलाई प्रदान गर्नुभयो। त्यसले गर्दाखेरि चाहिँ युवाहरूलाई

0: भन्ने हिसाबले हामीहरूले त्यो बेला चाहिँ युवा शक्तिलाई चाहिँ उपयोग गर्यौँ। त्यो युवा शक्तिलाई चाहिँ उपयोग गर्नलाई चाहिँ अन्य जति पनि हाम्रो चाहिँ विज्ञ साथीहरू हुनुहुन्छ उहाँको लागि पनि मैले के सुझाव दिन चाहन्छु भन्दा कि जब हामीले चाहिँ कुनै पनि कृषि पेसामा युवाहरूलाई चाहिँ संलग्न गराउँछौँ युवाहरूलाई अलिकति अन्य व्यवसायमा उनलाई चाहिँ छिटो रिटर्न चाहिन्छ, उनले चाहिँ धेरै पर्खने उनमा चाहिँ त्यो धैर्य हुँदैन, 3 वर्ष 4 वर्ष कुदेर उनलाई चाहिँ त्यहाँनिर चाहिँ लो त्यसपछि प्रतीक्षा गराएर यसले चाहिँ पछि फाइदा दिन्छ भन्नेमा उनीहरूलाई त्यस्तो काममा लगाउनु हुँदैन भन्ने सिद्धान्तमा म रहेँ र मैले चाहिँ उनलाई चाहिँ तत्काल कुन तरिकाले चाहिँ उनलाई चाहिँ यही क्षेत्रमा लागिराखुन् भनेर एउटा चाहिँ कस्तो खालको चाहिँ एउटा स्ट्रेटजी रणनीति लिएँ भन्दाखेरि त्यो जुन 13-14 लाख रुपियाँ चाहिँ जापान सरकारले जाइकाले जो अनुदान एउटा चाहिँ कार्यक्रम दिएको थियो त्यो पैसाको प्रयोग गरेर ती चाहिँ जति पनि चाहिँ युवा उद्यमीहरू थियो उहाँलाई मैले चाहिँ ठुलै माउ माछाहरू दियौँ ताकि उनले चाहिँ त्यसको चाहिँ प्रजनन कार्य चाहिँ सफल गराउन सकोस् अनि भुरा बिक्री गरेर उसको लाभ उसले चाहिँ तुरन्त पाएर त्यो क्षेत्रमा टिकिराखौँ भन्ने उद्देश्यका साथ चाहिँ छिटोभन्दा छिटो 2 वर्षमै एउटा टर्न ओभर देखिने खालको स्किम ल्याएर सायद त्यसले पनि एउटा प्रकारको त्यो सोचले पनि यो चाहिँ रेनबो ट्राउटलाई दिगो बनाउन युवा साथीहरूको बिचमा लोकप्रिय बनाउनमा एउटा चाहिँ महत्त्वपूर्ण चाहिँ एउटा चरण हो जस्तो मलाई लाग्छ। त्यसपछि चाहिँ अब यसको चाहिँ विस्तारै चाहिँ अन्य जिल्लामा फैलिएर गयो,
1: अहिले त धेरै जिल्लामा
0: अहिले चाहिँ करिब 30-40 जिल्लासम्म चाहिँ पुगिसकेको छ।
1: जस्तो हावा पानीको हिसाबले चाहिँ पहाडी जिल्ला नै उपयुक्त हो रहेछ बिचमा।
0: अब पहाडी जिल्ला त एक प्रकारको चाहिँ हो तर कतिपय पहाडी जिल्लाहरू मध्येमा पनि अनुपयुक्त ठाउँ पनि हुन सक्छ। अनुपयुक्त ठाउँ ती ठाउँ जहाँनिर चाहिँ 365 दिन भन्नाले 1 वर्षको कुनै पनि दिनमा पानीको तापक्रम जहाँ हजुरले रेनबो ट्राउट पाल्नुहुन्छ त्यसको चाहिँ पानीको तापक्रम 21-22 डिग्री भन्दा माथि जानु हुँदैन। तर त्यस्तो खालको चाहिँ तल्लो भेग पनि जस्तो कि त्रिशुली नुवाकोट चाहिँ धेरै पहाडी एरिया त हो तर चाहिँ त्यो धेरै उचाइमा अवस्थित ठाउँ चाहिँ होइन, तल्लो भेग नै हो। तर जस्तै चाहिँ केरा पाक्छ आँप पाक्छ है अनि गर्मी पनि बेसमारी चाहिँ हुन्छ तर त्यहाँनिर चाहिँ त्यो त्रिशुली नदी आउँछ त्यो चाहिँ सोझै उता हिम नदीको चाहिँ उद्गम स्थल हो। हिम नदीबाट उद्गम भएर आएको हुँदा त्यहाँ नुवाकोटसम्म तल्लो भेगमा आइपुग्दा पनि त्यसको पानीको तापक्रम चाहिँ 21 डिग्री सेन्टिग्रेड भन्दा माथि चाहिँ जाँदैन। त्यो एडभान्टेज हो। त कहिलेकाहीँ चाहिँ फेरि माथि सिदानमा भएको चाहिँ ठाउँहरूमा पनि फेरि पानीको मुहान त्यही वरिपरिबाट निस्किएको हो भने त्यहाँनिर चाहिँ पानी तातो भइजाने चाहिँ सम्भावना हुन्छ, त्यसबाट पनि बस्नु पर्यो। र चाहिँ जस्तो कि फेरि मेलाम्ची एरिया हालाकि यसले चाहिँ एउटा दुःखको साथ भन्नुपर्छ, मेलाम्चीको जुन चाहिँ विगत जुन चाहिँ दुर्घटना भयो त्यसले गर्दाखेरि धेरै जस्तो चाहिँ ट्राउट फार्म चाहिँ नष्ट भएर गयो। तर त्यहाँनिर चाहिँ एउटा चाहिँ विशेषता के थियो त भन्दा दिउँसो असाध्यै गर्मी हुने, कहिलेकाहीँ चाहिँ पानीको तापक्रम केही छिनको लागि 22 डिग्री पनि पुग्छ तर एकैछिनमा चाहिँ बादल लाएर आकाशमा त्यो झमक्क चाहिँ अलि अँध्यारो भए जस्तो चाहिँ चिसो भएर आउँछ। राति चाहिँ ठन्डी चाहिँ जाडो फेरि त्यहाँनिर चाहिँ गएर पानीको तापक्रम 12-14 डिग्रीसम्म पुग्न जानु सक्छ। त्यस्तो धेरै अन्तरालमा पनि त्यस्तो ठाउँमा पनि दिनभरि चाहिँ माछा अलिकति स्ट्रेसमा भए पनि राति चाहिँ फेरि कुलिङ डाउन हुने खालको चाहिँ सम्भावना छ भने त्यस्तो ठाउँमा पनि फेरि धेरै अत्ताली हाल्नु पर्ने अवस्था नहुँदो रहेछ
1: त्यो ठाउँमा पनि मजाले सबै।
0: हजुर हजुर।
1: अब अहिले 30-40 वटा जिल्लामा बृहत्तर हुँदैछ यहाँले पनि भनिराख्नु भएको छ, यो सम्भावनाको हिसाबले त नेपालका पहाडी जिल्लाहरूमा अथवा हामीले अहिले भन्दा तापक्रम जुन पानीको तापक्रमको मात्रा हामीले हेरेर चाहिँ पाल्न सकिने देखियो।
0: यस यो चाहिँ जति पनि उत्तरी भेगका माथिका चाहिँ जति पनि अझै चाहिँ यो अहिलेसम्म चाहिँ एउटा ट्रेन्ड एउटा खालको कस्तो खालको चाहिँ सम्बन्ध रेनबो ट्राउटसँग देखा परेको चाहिँ छ त भन्दाखेरि बढीभन्दा बढी जुन ठाउँ अलिकति पर्यटनको लागि उपयुक्त हुने ठाउँहरूमा यो रेनबो ट्राउटको लोकप्रियता वाच्चै बढेर गएको छ। भन्नाको अर्थमा कि यदि चाहिँ हजुरले त्यो चाहिँ रेनबो ट्राउट पालन गर्ने ठाउँ अलिकति पर्यटनको लागि पनि उपयुक्त हुने रहेछ भने त्यस्तो ठाउँमा हजुरले यो रेनबो ट्राउटको सम्भावना अत्यन्त तीव्र छ। त उत्तरी भेगको जति पनि हाम्रो चाहिँ जलाशयहरू छन् कुनै ससाना ताल पोखरी कुनै तालहरू हुनसक्छ त म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि

0: उत्तरी भेगमा रहेका जति पनि हाम्रा चाहिँ जस्ता कुनै ठाउँमा त्यस्ता चाहिँ थुप्रै तालहरू छन्। त्यस्तो तालमा यदि चाहिँ त्यहाँका चाहिँ हाम्रो जनप्रतिनिधिहरूले चाहिँ एउटा चाहिँ त्यहाँको आर्थिक स्थितिलाई चाहिँ एउटा बदलाव ल्याउने हो भने चाहिँ मलाई जहाँसम्म लाग्छ रेनबो ट्राउट त्यस्तो चाहिँ साना चाहिँ जलाशयमा तालहरूमा त्यस्ता कुण्डहरूमा माछा पालन लगाउने र चाहिँ यो बल्छीको चाहिँ यसको चाहिँ जुन मत्स्य विनोद भन्छौँ चूँकि त्यो पनि मत्स्य विनोद र बल्छी खेल्ने जुन परम्परा छ त्यो पनि एक प्रकारले चाहिँ टुरिज्मसँग पर्यटनसँग आबद्ध भएको हुँदा अझ त्यसको चाहिँ त्यो पाटोलाई अझै हामीले राम्रोसँग चाहिँ अझै अध्ययन गरेर हेरेको चाहिँ अवस्था होइन। तर आगामी दिनमा एउटा ठुलो चाहिँ सम्भावना बोकेको चाहिँ क्षेत्र हो। त्यसकारणले उत्तरी भेगका जति पनि हाम्रा चाहिँ जनप्रतिनिधिहरू हुनुहुन्छ जुन चाहिँ नागरिक समाजका अगुवाहरू हुनुहुन्छ उहाँहरूलाई यो विषय म दृष्टिगत गरिदिनु हुन र रेनबो ट्राउटलाई त्यो जलाशयहरूसँग जोडेर र चाहिँ साथै त्यो जुन त्यहाँको चाहिँ टुरिज्म छ त्यसलाई चाहिँ एक प्रकारले गाँसेर हेरेर त्यही आपसमा चाहिँ छलफल चलाएर यदि हुन्छ भने होइन त्यस्तो चाहिँ त्यो विषयवस्तुतर्फ पनि रेनबो ट्राउटको चाहिँ त्यहाँ त्यो तालहरूमा चाहिँ स्टकिङ गराउने अनि त्यसलाई चाहिँ हजुरले चाहिँ एउटा चाहिँ आम्दानीको स्रोतको रूपमा केही घण्टाको लागि चाहिँ माछा बल्छी खेलाउने खालको प्रबन्धन मिलाउन सक्यो भने थुप्रै युवा युवतीहरू त्यहाँ चाहिँ झुम्मिएर आउने चाहिँ धेरै एउटा अवसर छ। यसको अझै यो रेनबो ट्राउट त यो आफैमा स्वादिलो माछा मध्ये चाहिँ अब यो चाहिँ यो एक प्रकारले चाहिँ स्थापित भइसकेको चाहिँ छ। धेरैजनाको चाहिँ जिब्रोमा यसको चाहिँ स्वाद बसिसकेको चाहिँ छ। साथै साथ चाहिँ अर्को चाहिँ नहेरिएको विषय र विश्वमै यो चाहिँ प्रख्यात भएको विषयवस्तु रेनबो ट्राउटसँग जोडिएको कुरा के हो त भन्दा यो चाहिँ बल्छी चाहिँ तपाईँले चाहिँ चाहिँ यसलाई चाहिँ हाल्नुभयो भने यसले च्याप्पै चाहिँ त्यो चाहिँ बल्छी खान्छ धेरै कुराउँदैन अनि चाहिँ जो माछाको लागि पैसा तिरेर त्यस्तो मत्स्य विनोदको लागि चाहिँ आफ्नो समयको प्रयोग गर्न चाहन्छ उसलाई चाहिँ दुई चिजको फाइदा हुन्छ अरे या ऊ चाहिँ माछा मत्स्य विनोद गरिसकेपछि ऊ जब फर्कन्छ उसको ओठमा 1.5 इन्चको मुस्कान हुनुपर्छ अनि त्यो बल्छी खेल्दाखेरि चाहिँ उसले चाहिँ त्यहाँ माछालाई चाहिँ जब जुन चाहिँ त्यो इन्टरेक्सन हुन्छ माछाकोसँग त्यो बेला उसको चाहिँ त्यो क्वालिटी टाइम भन्छ हाइली क्वालिटी टाइम ठुलो बिजनेस भएको मान्छे ठुलो कलाकार ठुलो चाहिँ कुनै साहित्यकारले चाहिँ त्यो बेला चाहिँ जुन उसले चाहिँ एउटा खालको चाहिँ चिन्तन गर्छ त्यसले चाहिँ उसको जीवनमा ठुलो चाहिँ परिवर्तन ल्याउँछ भन्ने चाहिँ भनाइहरू छन्। त्यस कारणले पनि यो चाहिँ अब मैले गरेको चाहिँ कथा होइन मैले बनाएको कथा चाहिँ होइन यसको चाहिँ वास्तवमा जुन चाहिँ ब्रिटिसहरू छन् यो माछा चाहिँ उनीहरू चाहिँ असाध्यै मरिमेट्ने खालको चाहिँ यिनको चाहिँ अन्तरङ्ग सम्बन्ध छ ब्रिटिसहरूसँग। यिनीहरूले चाहिँ शासन गर्नलाई चाहिँ जुन जुन देशमा प्रवेश गर्यो इन्डिया पाकिस्तान श्रीलङ्का उनका चाहिँ कोलोनी नै थियो यी सबै देशमा त्यहाँ सम्भावना अत्यन्त न्यून हुँदाहुँदै पनि त्यो माछालाई चाहिँ यिनले त्यहाँ इन्ट्रोड्युस गराए त्यहाँ लिएर गयो ताकि एउटा चाहिँ त्यसको पछाडिको जुन दर्शन छ जुन फिलोसफी छ कि एउटा क्वालिटी टाइम थाकेको चाहिँ जब एउटा चाहिँ कुनै मान्छे चाहिँ दिनभरि परिश्रम गरेर या चाहिँ दिनभरि चाहिँ मानसिक कुनै चाहिँ छलफल गरेर चाहिँ थकान हुन्छ त्यो बेला चाहिँ फेरि नयाँ उसमा चाहिँ इनर्जी भर्नको लागि ऊर्जा प्राप्त गर्नको लागि उनले चाहिँ मत्स्य विनोद गर्ने भन्ने चाहिँ उसको चाहिँ फिलोसफी हो। त्यस कारणले उसले चाहिँ जस्तै कि हजुर यहाँ पाउनुहुन्छ काश्मीर भयो होइन काश्मीर त हुने ठाउँ नै भयो मद्रास होइन मद्रासको उटकमण्ड त्यो एरियाको तमिलनाडुको उटकमण्ड त्यो चाहिँ अग्लो हिमाल थियो त्यहाँ श्रीलङ्का हामीले हेर्दा त एकदमै चाहिँ तातो देश हो त्यो त तर त्यहाँ पनि एउटा चाहिँ चिसो चाहिँ ठाउँ रहेछ नोवारायलिया भन्ने ठाउँ रहेछ त्यहाँनिर पनि चाहिँ हटन त्यहाँ त उनले चाहिँ इन्टरनलाइज त्यहीँनिर चाहिँ स्थापित भइसकेको चाहिँ पपुलेसन पनि छ म त्यसमा पनि काम गरेर चाहिँ फर्केँ अनि चाहिँ त्यो उनले चाहिँ त्यो बेला चाहिँ किन ल्याएको रहेछ भनेर चाहिँ हिस्ट्री चाहिँ खेलाउँदै जाँदा यी चाहिँ एक प्रकारको चाहिँ यो मत्स्य विनोदमा लाग्दाखेरि नयाँ स्फूर्ति नयाँ ऊर्जा नयाँ सोचहरू आउने भएको हुनाले त्यसले चाहिँ त्यो व्यवसायलाई चाहिँ पनि टेवा दिनलाई चाहिँ रेनबो क्लाउड हुने त्यो पक्ष अहिले नेपालमा उजागर हुन बाँकी छ। म जति पनि यहाँ चाहिँ यो इन्टरप्रिन्योरहरू हुन्छ, उद्यमी साथीहरू हुन्छ रेनबो क्लाउडसँग लागेको, र चाहिँ साथै जनप्रतिनिधि जो चाहिँ उच्च हिमाली क्षेत्रमा पनि त्यहाँको गरिबी निवारण र चाहिँ त्यहाँको आय स्रोत बढाउने र चाहिँ त्यहाँ रोजगारी सिर्जना गर्ने कार्यमा लागिराख्नु भएको चाहिँ छ, उहाँलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु यो विषयबारे चाहिँ सोच्न हुन भनिकन।
1: त्यसो निकै महत्वपूर्ण विषय, अहिले बजार वृहत त बन्दैछ यहाँले भन्दै गर्दा अझै उद्यमीहरू थपिँदै हुनुहुन्छ र यो यसको आकर्षण बढेको छ स्वादको हिसाबले अथवा पौष्टिकताको हिसाबले पनि निपुण रहेको रेनबो ट्राउटको चर्चा देशैभरि छ। यो अर्थमा अलिकति हामीले सामान्य रूपमा लाग्ने जस्तो उत्पादन पनि यसको उत्पादकत्व बढी पनि छ, छिटो पनि बढ्छ, यद्यपि अलिकति बजारमा चाहिँ अलिक महँगै देखिन्छ कि रहेछ, यो चाहिँ कारण चाहिँ के रहेछ? यो सुरुवातमा चाहिँ महँगो हुनु स्वाभाविक पनि हो, अहिले त व्यावसायिक रूपमा ठूला ठूला फार्महरू प्लान्टहरू अगाडि बढी पनि सकेका छन्, अलिकति यो महँगो भएको कारणले चाहिँ सबै उपभोक्तालाई लक्षित गराउन सकिया छैन कि जस्तो पनि लाग्छ।
0: हो, अहिले चाहिँ यो जति पनि कस्ट यसको चाहिँ उपभोक्ताले तिरिरहेको चाहिँ छ, वास्तवमा चाहिँ धेरैभन्दा धेरै चाहिँ यो यसलाई चाहिँ अब सायद इकोनोमिक टर्ममा यसलाई अपर्च्युनिटी कस्ट भन्छौँ, क्या हो यो अवसरको कस्ट, अवसरको लाभ चाहिँ त्यस्तो खालको लाभांश प्राप्त गरिरहेको चाहिँ अवस्था हो। यतिको चाहिँ धेरै महँगो पनि पर्दैन, यो हाम्रा धेरै चाहिँ व्यवसायीले पनि यो कुरा महसुस गरिसक्नु भएको चाहिँ छ कि ट्राउटको उत्पादनको लागि एक किलोलाई चाहिँ अब यो 1500-1600 रुपियाँ तिर्नुपर्ने आवश्यकता चाहिँ होइन, चाहिँ यसको चाहिँ अब राम्रोसँग चाहिँ यसले यसमा चाहिँ सम्पूर्ण पक्षको यसमा विचार गर्न सकियो भने, विशेष गरी दाना चाहिँ सकियो भने चाहिँ यो माछालाई चाहिँ एक किलो उत्पादन गर्न चाहिँ त्यही 600-700 रुपियाँ भन्दा बढी पर्दैन भन्ने चाहिँ साथीहरूले चाहिँ यो आफैले पनि जति पनि ट्राउट व्यवसायीहरू छन् अधिकतरले चाहिँ यो कुरा महसुस गर्नु गरिसक्नु भएको चाहिँ छ र उहाँले प्रयास पनि गरिरहेको चाहिँ देखिन्छ। अलिकति यसलाई चाहिँ प्राइसलाई चाहिँ डाउन गर्नु पाए सम्पूर्ण चाहिँ नेपालीलाई चाहिँ यो चिसो भेगमा हुने माछाको चाहिँ यसको चाहिँ स्वाद चाहिँ चखाउनु पाए हुन्थ्यो भन्ने चाहिँ चाहना भएको साथीहरू थुप्रै छन्। आगामी दिनमा निश्चित रूपमा यसैको चाहिँ जुन चाहिँ यो दाना विशेष गरी दानाको चाहिँ यसको प्राइसलाई कन्ट्रोल गरेर यसलाई चाहिँ सहज रूपमा सबै किसानलाई चाहिँ उपलब्ध गराउन सकेको खण्डमा जहाँसम्म लाग्छ यसको टेस्ट यसको स्वाद चाहिँ सम्पूर्ण नेपालीले सस्तोमै चाहिँ लिन सक्ने चाहिँ अवस्था सिर्जना हुन्छ जस्तो मलाई लाग्छ। अझै पनि पुरै चाहिँ एक प्रकारले चाहिँ यो चाहिँ यो नेपालकै सम्पूर्ण ठाउँमा रेनबो ट्राउटको मूल्य स्थिर भएर एक नासकै मूल्य भइजाने अवस्था चाहिँ अलिकति अझै भइसकेको चाहिँ छैन कि यसलाई अझै कुर्नुपर्छ कि, र चाहिँ सरकारी तौरबाट र चाहिँ व्यावसायिक हिसाबले पनि व्यवसाय साथीहरू जो यसमा साथीहरू चाहिँ संलग्न हुनुहुन्छ यो सम्पूर्णको चाहिँ प्रयासबाट यसलाई चाहिँ तल झार्नुपर्ने आवश्यकता हुन्छ, र चाहिँ तल झारिदियो भने सम्पूर्ण देशवासीले मात्रै होइन यसको चाहिँ स्वादको चाहिँ यसको स्वाद चाख्नु पाउने, यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् हामी यो सम्पूर्ण उपभोक्ताले यो देशभरि नै यसको चाहिँ कन्जम्पसन हुन्छ भन्ने एउटा मार्केटको चाहिँ तपाईँ जति उत्पादन गर्नुहोस् जसमा खपत हुन्छ भन्ने एउटा आश्वासन पाउनु हो, जो कि कृषि क्षेत्रमा लगानीकर्तालाई चाहिँ ठुलो एउटा टेवा हो एउटा उसलाई चाहिँ आत्मविश्वास जगाउने खालको वातावरण हो, जो कि नितान्त जरुरी हुन्छ कृषिलाई चाहिँ प्रस्फुटन गराउन हो भने, होइन नेपाल अहिलेसम्म नेपालको कृषि किन चाहिँ ओह्रालो लागिरहेको चाहिँ छ भन्दाखेरि मार्केटको विषयले भन्छौँ जहिले पनि, त यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् देशभित्र नै कन्ज्युम हुन्छ भन्ने ग्यारेन्टी पाउनु त्यो व्यवसायलाई आफू पनि खुद व्यापारी व्यवसायी पनि आफै पनि चाहिँ आत्मविश्वासको साथ लगानी गर्न सक्ने वातावरण हुनु हो एक। दोस्रो नम्बर देखिसक्यौँ, जबसम्म देशमा विदेशी मुद्रा नआउने रहेछ अथवा चाहिँ डलर नआउने रहेछ जसको अर्थव्यवस्था चाहिँ चरमनाउने रहेछ भन्ने खालको कुरा अहिले चाहिँ हालको अहिलेको चाहिँ दुई चार दिनको जुन चाहिँ दुई चार महिनाको जुन चाहिँ यहाँ देशमा चाहिँ अर्थव्यवस्थामा एक प्रकारको चाहिँ हलचल मचिएको छ त्यसले पनि देखाइरहेको चाहिँ छ। त्यस हिसाबले हजुरले जबसम्म कृषि उपजलाई अब विदेशबाट पनि विदेशी मुद्रा आर्जन गर्ने एउटा साधन बनाउनु पर्ने, देशको अर्थ हाम्रो चाहिँ आर्थिक व्यवस्थालाई दिगो बनाउनलाई त्यो नभई नहुने रहेछ, सायद हुनसक्छ त्यस्तो खालको चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ चाहिँ अब त्यसको चाहिँ इनपुटहरूलाई दानाहरूलाई सस्तो बनाएर सस्तो मूल्यमा उत्पादन गरिदिनु सक्नुभयो भने हजुरको माछा इन्डियामा दिल्लीमा कलकत्तामा सिङ्गापुरमा होइन अरब कन्ट्रिजमा जानु न के बेर छ, तर अहिले पनि एउटा ठुलो कन्स्टेन्ट भनेको यसको मूल्यै हो। अझै पनि अन्तर्राष्ट्रिय बजारमा हेरिकन पनि हाम्रो जुन रेनबो ट्राउटको माछाको चाहिँ मूल्य छ यो कम होइन, उस अझै सायद महँगो हो कि भन्ने खालको चाहिँ अवस्था भएको हुनाले त्यसलाई सस्तो गराउन सकेको खण्डमा हाम्रो हिमालको भेगमा रहेका यी असङ्ख्यौँ नदीबाट चाहिँ बगेर आएको जति पनि चिसो पानी छ यसलाई चाहिँ सायद एउटा ठुलो इन्डस्ट्रिजको रूपमा पनि परिणत गर्न सक्ने चाहिँ सम्भावना उत्तिकै चाहिँ बलियो छ।
1: उत्पादन बढी भयो भने हामीले हिमाली क्षेत्रको माछा भनेर ब्रान्डिङ गरेर बेच्न सक्ने देखिन्छ।
0: अहिले चाहिँ आवश्यकतै त्यही हो। हजुरले चाहिँ जबसम्म यस्तो खालको अन्तर्राष्ट्रिय बजारमा जसको खुद भिन्दै खालको पहिचान हुन्छ, भिन्दै खालको चाहिँ एउटा ट्रेडमार्क हुन्छ, एउटा भिन्दै खालको ब्रान्ड हुन्छ, त्यो चिजको आवश्यकता हो हाम्रो नेपाली कृषिलाई चाहिँ जोगाइराख्नको लागि। रेनबो ट्राउट स्वच्छ हिमालयबाट बगेको कञ्चन पानीबाट चाहिँ उत्पादन भएको माछा भन्ने एउटा आफैमा चाहिँ एउटा ब्रान्ड हो। त्यसले चाहिँ एउटा ठुलो चाहिँ अत्यन्त चाहिँ रमणीय वातावरण, अत्यन्त चाहिँ प्रदूषण रहित वातावरणबाट उत्पादन भएको सामग्री हो भन्ने पहिचान यसले लिनु सकेको खण्डमा त्यसैको पनि अन्तर्राष्ट्रिय मूल्य निकै धेरै एउटा रिवार्डको रूपमा चाहिँ नेपाली किसानले पाउन सक्ने चाहिँ सम्भावना देखिन्छ।
1: जस्तो डाक्टरले भन्नुभएको छ सुरुवातमा केही लट असफल भएर सफल भयो तेस्रो लटमा र अहिले निरन्तर रूपमा वृहत्त रूपमा फैलिराखेको छ, यहाँले भन्दै गर्दा चाहिँ टेक्निकल रूपमा अरू केही समस्याहरू आउँछन् कि अथवा उत्पादनको लागि कतिको झन्झटिलो छ?
0: टेक्निकल रूपमा अब यतिका दिन भयो, मैले चाहिँ त्यो जाइकाको प्रोजेक्ट गरेको तकरिबन 15 वर्ष गयो अनि रेनबो ट्राउट माछा भित्रिएको करिब करिब 30 वर्ष यदि भयो क्या हो। यसले के सन्देश दिन्छ भने सायद अब जस्तै खालको विपरीत परिस्थिति भए पनि रेनबो ट्राउट नेपालबाट हट्दैन भन्ने खालको मेसेज होला, एउटा त्यसो अनुमान गर्छु। अनि यसको चाहिँ जुन चाहिँ प्राविधिक रूपमा अहिले देखा परेको चाहिँ समस्या खासै चाहिँ भोलि पर्सि यसको चाहिँ वंशानुगत जुन यसको जिन्सहरू छ, जुन यसको चाहिँ माउहरू छ, त्यसलाई चाहिँ गलत तरिकाले त्यसको चाहिँ अब त्यसलाई त्यसको विज्ञानलाई बुझेन भने समस्या केही हुन सक्छ।
1: त्यसैभए हामी अन्तिम खण्डमा आइसकेका छौँ। अब अरू विषय, अरू माछाका जातहरूको सम्भाव्यताका कुराहरू र बजारका कुराहरू हामी गर्न भ्याएनौँ, समय सकिसकेका छ। अन्तिम खण्डमा केही सन्देश दिन चाहनुहुन्छ आम किसान वर्गलाई र जसले रेनबो ट्राउटसँग नजिक भएर बुझ्न चाहनुहुन्छ उहाँहरूलाई केही सन्देश दिन चाहनुहुन्छ?
0: अब यही हो, अब चाहिँ असीमजीलाई चाहिँ सर्वप्रथम त धन्यवाद, मलाई आज चाहिँ हजुरको स्टुडियोमा बोलाउनु भयो र चाहिँ आज यो चाहिँ यो किसानलाई चाहिँ रेनबो ट्राउट सम्बन्धी जानकारी प्रदान गर्ने एउटा अवसर दिनुभयो, यसको लागि हृदयदेखि आभार प्रकट गर्छौँ।
1: हामी यहाँप्रति आभारी छौँ, यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार,
0: हस्, धन्यवाद असी।
1: हजुर, हामीले आजको अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो डाक्टर टेकबहादुर गुरुङ हुनुहुन्थ्यो, उहाँ चाहिँ वरिष्ठ मत्स्य विज्ञ हुनुहुन्थ्यो भने कृषि अनुसन्धान परिषद नार्कमा चाहिँ पूर्व कार्यकारी निर्देशकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो र अहिले अवकाश प्राप्त पत्रको समयमा समेत विभिन्न खालका अवेरनेसहरूमा संलग्न हुनुहुन्छ, विभिन्न कलेजहरूमा समेत कृषि विषयमा यो मत्स्य विषयमा चाहिँ पढाउने। अन्यल रहे, कन्फ्युजन रहे र हाम्रो अतिथिसम्म यहाँहरूलाई पुग्नको लागि माध्यम आवश्यक पर्यो भने यहाँहरूले सिधै 98510 97192 98510 97192 मा सम्पर्क गर्न सक्नुहुन्छ र हामीले कुनै पनि समस्या, जिज्ञासा, गुनासा र अन्यलहरूलाई हामी निशुल्क रूपमा तीव्र गतिमा हामी सम्बन्धित विज्ञ सम्बन्धी निकाय मार्फत चाहिँ समाधान खोज्ने प्रयासमा पनि हामी पक्कै पनि जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापकोटाको माध्यमबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।

0: हजुरपुर रेडियो 102.1 मेगाहर्ट्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो, दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीथाप।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-0921-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।

0: 내가 안 부자거든. 안 번지 하나 날리고 부자거든. 안 제일 많거든. 나님 안 바보라이 데리데리 마야가는 후니암로 떠벌덜썩어라이 찬네바 아무 비교나 어찌거리 라이크 Share and subscribe, Godino.
1: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ, हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
9: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
10: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
11: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
9: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
11: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा गरी विपदका 5,000 भन्दा धेरै घटना घटे, 250 जनाको ज्यान गयो। मध्य सरकारद्वारा नीति तथा योजना आयोगको O&M सर्वे स्वीकृत। रामेछाप 5 रामपुरमा निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न, 134 जनाले लिए सेवा। राजयोगिनी दादाजी प्रकाशमणिको 1900 पुण्यतिथिको अवसरमा रामेछापमा 23 जनाले गरे रक्तदान। र युरोपका जंगलमा लागेको डडेलोले विश्वयुद्धकालीन बम पड्किने क्रम बढ़्यो।
1: केटा, ल्याइस् त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475946 9698।
0: अब समाचार विस्तारमा। बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपज्जन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख 1 यता हिजो 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका हुन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आग लागेका 1,136 घटना भएका छन्। त्यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढ़ी, हिम पहिरो, जनावरको आक्रमण लगायतका रहेका छन्। नेपाली कंग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागीहरूबीच ग्रीन रनको रिरन आयोजना गरेको छ। गएको साउन 6 गते बीपी कोइरालाई स्मृति दिवसमा आयोजित दौड़मा प्राविधिक कारणले महिलातर्फको विजेता छनौट हुन नसकेपछि आज पुनः यो दौड़ गराएको हो। दौड़को शुभारम्भ गर्दै कंग्रेस उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउनु राजनैतिक दलहरूकै जिम्मेवारी भएको बताउनुभयो। कंग्रेस सहमहामन्त्री डाक्टर डिला संगौला पन्तले पनि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि महिलाहरूको सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो। प्रतियोगितामा सहभागी महिलाहरूले जलवायु सचेतनाका साथै बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कार्यवाही र न्यायको माग गर्दै जस्टिस फर गरिमाको नारा लेखिएका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए। मध्य प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएण्डएम सर्वे स्वीकृत गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुरधाममा गएको शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले आएको कार्यक्षेत्र, कार्यभोज तथा संस्थागत आवश्यकताका आधारमा संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्ने निर्णय गरेको, साथै आयोगको करिब 55% दरबन्दी कटौती गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभएको छ। दरबन्दी कटौतीबाट प्रशासनिक खर्चमा मितव्ययिता कायम हुनुका साथै उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा गरिएको उहाँले बताउनुभएको छ। त्यसै गरी प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खटन पठन तथा पदस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ। सम्बन्धित मन्त्रालयको कार्यबोझ, विषयगत अनुभव, कार्यक्षमता, संस्थागत आवश्यकता र प्रशासनिक निरन्तरतालाई आधार बनाएर सचिवहरूको खटन पठन तथा पदस्थापन गरिएको मन्त्री भट्टराईले बताउनु भएको छ। मन्त्रीपरिषद बैठकले प्रदेश सरकार अन्तर्गत पूर्वाधार सम्बन्धी मन्त्रालय तथा निकायमा कार्यरत इन्जिनियरिङ, जनशक्तिको वृत्ति विकास तथा कार्यगत गतिशीलता सम्बन्धी अध्ययन गर्न 3 सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। नेपाल इन्जिनियरिङ परिषद दर्ता भएका इन्जिनियरिङ विज्ञको संयोजकत्वमा गठन हुने कार्यदलले प्राविधिक जनशक्तिको वृत्ति विकास, विशेषज्ञता विकास, पदस्थापना, सरूवा तथा कार्यगत गतिशीलताका आधारमा आधार र आवश्यक कानूनी सुधारका विषयमा अध्ययन गरी 15 दिनभित्र मुख्यमन्त्री तथा मन्त्र परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्ने मन्त्री भट्टराईले जानकारी दिनुभएको छ। कार्यदलले प्राविधिक जनशक्तिको विशेषज्ञता र अनुभवको अधिकतम उपयोग, वृद्धि विकासका अवसरको सुनिश्चितता, उचित व्यवस्थापन, कार्यक्षेत्र अनुसार विशेषज्ञता विकास तथा विभिन्न जिम्मेवारीमा अनुभव प्राप्त गर्ने अवसर लगायत विषयमा अध्ययन गरी सुधारका उपाय सिफारिस गर्नेछ। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्क निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फोरेन्सिक प्रमाणको सीमित आधारका रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको, कन्या जाली अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फोरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा उल्लेख छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षीय बालिका बलात्कारको घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन दुई मेडिकल अधिकृत डाक्टर रम्बा गोहित र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदा देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार गरेको अभियोगमा दुवै डाक्टरलाई दोषी ठहर गर्दै जनहित 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फोरेन्सिक परीक्षणलाई कौमार्यको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्साको जवाबदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ। रामेछापको रामेछाप नगरपालिका 5 रामपुर स्थित स्वास्थ्य चौकीमा निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा 134 जनाले निशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राष्ट्रिय निर्देशनालय अन्तर्गत आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीको आयोजनामा शिविर सञ्चालन गरिएको हो। रामेछाप नगरपालिकाको कार्यालय वडा नम्बर 5 कार्यालय तथा स्वास्थ्य चौकी र रामेछाप नगरपालिका 7 स्थित आरोग्य केन्द्रको समन्वयमा तथा सहकार्यमा शनिबार बिहान 10 बजेदेखि दिउँसो 3:30 बजेसम्म शिविर सञ्चालन भएको थियो। शिविरमा महिला 94 जना र पुरूष 40 जना गरी जम्मा 134 जनाले निशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा उपचार सम्बन्धी सेवा लिएका थिए। ग्रामीण तथा स्थानीय स्तरमै आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श पाएको आयोजकले जनाएको छ। राजयोगिनी दादाजी प्रकाशमणिको 1900 पुण्यतिथिको अवसरमा रामेछापमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजसेवा प्रभाग ब्रह्मा कुमारी राजयोग सेवा रामेछाप मन्थलीको आयोजना तथा रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रामेछापको समन्वय तथा सहकार्यमा शनिबार रामेछाप नगरपालिका 8 स्थित बुद्ध चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। बिहान 8 बजेदेखि 9:30 बजेसम्म सञ्चालन भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री नेउपाने, नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्की, मन्थली क्याम्पसका प्रमुख डाक्टर कुमार श्रेष्ठ, रामेछाप नगरपालिका 8 वडाध्यक्ष सन्तोष कुमार तामाङ, ब्रह्मा कुमारी विष्णु दिदी लगायत करिब 70-80 जनाको सहभागिता रहेको थियो। कार्यक्रममा महिला 7 जना र पुरूष 16 जना गरी जम्मा 23 जनाले रक्तदान गरेका छन्। रक्तदान गर्ने स्वयंसेवीहरूले मानवीय सेवाका लागि आफ्नो अमूल्य रगत दान गरेका हुन्। कार्यक्रममा सहभागी वक्ताहरूले रक्तदान जीवनदान भएकाले नियमित रूपमा रक्तदान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड़ दिएका थिए। साथै यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमले समुदायमा आपसी सहयोग र सेवाभावको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरिएको थियो। विकासका लागि सधैँ सरकारी निकायको मात्र मुख ताक्ने प्रवृत्तिलाई चुनौती दिँदै सिन्धुलीको 3 पाटन गाउँपालिका 5 लङ्गुर खोलाका स्थानीय बासिन्दाले सामूहिक श्रमदानबाट गाउँ जाने सड़क निर्माण गरेका छन्। स्थानीयको सक्रिय पहलमा लङ्गुर खोला दैभरेदेखि 3 सिमलेसम्म पुग्ने बाटो निर्माण गरिएको, गाउँको आवश्यकता पूरा गर्न स्थानीय युवा, महिला तथा अग्रज नागरिकहरू एकजुट भएर सड़क निर्माण अभियानमा सहभागी भएका हुन्। टेक बहादुर लामिछानेको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने समाजका अग्रज व्यक्तित्व तथा अन्य स्थानीयवासीले समेत श्रमदान र विभिन्न माध्यमबाट सहयोग गरेका थिए। सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 2 कुसुम टारका नागरिकलाई वडा कार्यालयसम्म पुग्नुपर्ने भौगोलिक कठिनाईलाई मध्यनजर गर्दै स्थानीय स्तरमा सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सेवा प्रदान गरिएको छ। वडा कार्यालयसम्मको दूरीका कारण ज्येष्ठ नागरिक अशक्त तथा सेवाग्राहीले भोग्नु परेको असहजतालाई कम गर्ने उद्देश्यसहित नगरपालिकाले कुसुम टारमै पुगेर नवीकरण सम्बन्धी कार्य सम्पन्न गरेको हो। कमलामाई नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको सक्रियतामा सञ्चालन गरिएको उक्त सेवामूलक कार्यक्रम मार्फत सेवाग्राहीलाई आफ्नो पाएक पर्ने स्थानबाटै आवश्यक प्रशासनिक सेवा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। नागरिकलाई सहज सरल र प्रभावकारी रूपमा सरकारी सेवा प्रवाह गर्ने नीति अनुसार वडा क्षेत्रमै पुगेर परिचय पत्र नवीकरणको व्यवस्था मिलाइएको हो। नगरपालिकाले भौगोलिक अवस्थाका कारण कार्यालयसम्म आउन कठिनाई हुने नागरिकलाई लक्षित गर्दै गर्दैन तथा नजिकको स्थानबाट सेवा उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयन गर्दै आएको छ। सोही क्रममा वडा नम्बर 2 अन्तर्गत पर्ने कुसुम टारमा पुगेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको परिचय पत्र नवीकरण कार्य गरिएको हो। बारामा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज चौथो दिन पनि देशभरका धेरै ठाउँमा प्रदर्शन भएको छ। आज बारा सहित काठमाडौँ पोखरा बुटवल लगायतका ठाउँमा न्यायको माग गर्दै नागरिकहरू सड़कमा निस्किएका हुन्। आज बिहान गृहमन्त्री सुदन गुरूङले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानमा लापरवाही गर्ने प्रहरीमाथि कड़ा कार्यवाही गरिने भन्दै आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरे पनि आज प्रदर्शन झनै बढ़ेको छ। पछिल्लो जानकारी अनुसार प्रहरीले यस प्रकरणमा थप 4 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरी प्रधान ले अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको जनाए पनि नागरिक स्तरबाट खबरदारी स्वरूप प्रदर्शन रोकिएको छैन। आज काठमाडौँको माइतीघर मण्डलामा स्वतन्त्र आमा नेपाल युवा तथा नागरिक समाजले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। यस्तै नेपाली कंग्रेसले आयोजना गरेको ग्रीन रनको री रनका सहभागीहरू प्रहरीमाथि कड़ा कार्यवाही गरिने भन्दै आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरे पनि आज प्रदर्शन झनै बढ़ेको छ। पछिल्लो जानकारी अनुसार प्रहरीले यस प्रकरणमा थप 4 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले अनुसन्धान

प्रदर्शन गरी बाह्रमा प्रदर्शन कार्यहरूले वीरगंज पथलाई सड़क बन्द गरेका छन्। गएको साउन 31 गते हराएकी बालिका भदौ 2 गते एक घरभित्र मृत फेला परेकी थिइन्। दोषीलाई तत्काल हदैसम्मको कार्यवाही गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ। बालिकाको न्यायका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि दबाव बढ़ाइरहेका छन्। अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातमृग र चितलको शिकार गर्ने अनुज्ञापत्र अर्थात लाइसेन्सका लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा कृषकको बाली नाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको डिभिजन वन कार्यालय अर्घाखाँचीले सूचना निकालेर बँदेल, रातमृग र चितलको शिकार गर्न चाहनेले यही भदौ 10 गतेभित्र रितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्र निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र 2 बँदेलको शिकार गर्न थप 10,000 रूपियाँ राजस्व बुझाउनु पर्ने कार्यालयले जनाएको छ। नियमअनुसार एक व्यक्तिले वर्षमा एक पटक मात्र र तोकिएको संख्या नलाग्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाण सहितका कागजात बुझाउनुपर्छ। पछिल्लो समय बदल लगायतका वन्यजन्तुले बाली नाली नष्ट गरेर किसानलाई हैरान पारेका गुनासो बढ़ेका छन्। खेती जोगाउन कठिन भएको गुनासो सड़कदेखि संसदसम्म जोड़तोड़का साथ उठ्दै आएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ। खैरनी नगरपालिका वडा नम्बर 1 तरकारी चोकमा पर्ने पूर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल एकापसमा ठोकिएका हुन्। दिउँसो नारायणगढ़बाट बर्दिवासतर्फ गुडिरहेको बस र विपरीत दिशामा रहेको मोटरसाइकल ठोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक झण्डै 32 वर्षीय पुरूष र पछाडि सवार झण्डै 26 वर्षीय महिलाको ज्यान गएको। मृतकहरूको पहिचान खुलेको छैन। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। युरोपमा फैलिरहेको डरिलो दशकौ पुराना विश्वयुद्धकालीन विस्फोटक पदार्थलाई सतहमा ल्याएर सुरक्षा जोखिम बढ़ाएको छ। पहिलो र दोस्रो विश्वयुद्धका बेला युरोपका विभिन्न ठाउँमा खसालेका तर नपड्किएका लाखौं बम र बारूदी सुरुङ अझै पनि जमिन मुनि वा जंगलभित्र छन्। यस वर्षको अत्याधिक गर्मी र वन जंगलमा लागेको डरिलोका कारण ती पुराना हतियारहरू फेरि सक्रिय हुन थालेका समाचार संस्था एपीले जनाएको छ। फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्याण्डसमा डढेलोका कारण जमिन तातेर कतिपय बम आफै पड्किएका छन् भने आगो निभाउन जाने उद्धारकर्मीहरू उच्च जोखिममा परेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनले युरोपको जलवायु सुरक्षालाई मात्र नभई भौतिक सुरक्षालाई समेत गम्भीर चुनौती दिएको छ। पछिल्ला दिनहरूमा खडेरीका कारण जलस्तर निकै घट्दा इटलीको सबैभन्दा ठूलो पो नदी र जर्मनीको राइन नदी किनारमा दोस्रो विश्वयुद्धकालीन सयौं किलोका विशाल बमहरू फेला परेका छन्। त्यस्तै जर्मनीको राजधानी बर्लिनमा रहेको ग्रुनेवाल्ड जंगलमा भीषण डडेलो लाग्दा त्यहाँ पुरिएका पुराना हतियारहरू विस्फोट भएका छन्, जसका कारण अग्नि नियन्त्रकहरूलाई आगोको नजिक जान समेत कठिन भएको थियो। बेल्जियमको हाई फेन्स र फ्रान्सको रेड जोन भनिने क्षेत्रमा अहिले पनि हजारौं टन हतियार पुरिएका छन्। अहिले बढ़ेको सुखा र डडेलोले वर्षौंदेखि रहेका टाइम बमहरू पुनः सत्तामा आएका छन्, जसले दशकौंदेखि उज्यालमा परेको युद्धको घाउलाई फेरि बल्झाइदिएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जाँदै समाचारका मुख्य शीर्षकहरू फेर एकपटक। बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा गरी विपदका 5,000 भन्दा धेरै घटना घटे। 250 जनाको ज्यान गयो। मध्य सरकारद्वारा नीति तथा योजना आयोगको O&M सर्वे स्वीकृत। रामेछाप 5 रामपुरमा निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न। 134 जनाले लिए सेवा। राजयोगिनी दादाजी प्रकाश मणिको 19 पुण्यतिथिको अवसरमा रामेछापमा 23 जनाले गरे रक्तदान। र युरोपका जंगलमा लागेको डडेलोले विश्वयुद्धकालीन बम पड्किने क्रम बढ़्यो। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: ए भाउजू
1: केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेती योग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ, पानीको मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।

0: मासु साँच्चै स्वस्थ छ भनेर कसरी थाहा पाउनुहुन्छ? रंग हेरेर, गन्ध सुँगेर वा बेच्ने मान्छेले आजै काटेको हो भनेपछि स्वस्थ मासु कसरी चिन्ने? आउनुहोस् आज विज्ञबाट यो कुरा बुझौं। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम जीवन रक्षामा। म सुशीला श्रेष्ठ। आज स्टुडियोमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतम। यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: मेरो पहिलो प्रश्न नै, हामी मासु त खान्छौ, त स्वस्थ मासु चाहिँ कसरी चिन्ने त?
1: यहाँले सुरुमै भन्नुभएको छ कि मासुमा मासुको आफ्नो प्राकृतिक रंग हुन्छ, प्राकृतिक गन्ध हुन्छ। यो चाहिँ सामान्यतया, मैले भने जस्तो फेरि सामान्यतया भन्ने कुरालाई बिर्सनु हुँदैन। सामान्यतया मासुमा मासुको प्राकृतिक रंग, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। र यति भन्दा भन्दै पनि फेरि हामीले सँगै के जोड्न बिर्सिनु हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौ मासु स्वस्थ छ। त्यसका लागि केही कुराहरू चाहिँ पूर्व शर्तको रूपमा हामीले लिनुपर्ने हुन्छ। जस्तो त्यो पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? र त्यतिले मात्रै पुग्दैन, स्वस्थ मासु पशु जाँच गर्दा सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ। तर कहिलेकाहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन् र त्यो त्यसकारण पशु पहिले वध गर्नु पूर्व जाँच हुनु पर्यो र वध पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
0: त्यो एउटा प्राविधिक कुरा भयो। तर अहिले हाम्रो गाउँघरतिर अथवा शहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ नि, चलनमा छ नि। त त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
1: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौ र हामी चाहन्छौ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ, ल यो फ्रेस हो भन्ने, यो मासु स्वस्थ छ अथवा राम्रो छ भनेर हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराइ नजर दृष्टिकोण सोचाइ यो खालको छ। र अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यहीनिर हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनु पर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, छाप लगाउनुपर्छ अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु हो है भनेर बिना कुनै हिचकिचाह ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो।
0: अब अहिले सरकारले पशु वधशाला पनि स्वस्थ हुनु पर्यो र मासु पनि स्वस्थ हुनु पर्यो, उपभोक्ताले चाहिँ स्वस्थ मासु खान पाउनु पर्यो भनेर चाहिँ लागि परिरहेको छ। सरकार भन्दा फरक पर्दैन होइन, केही दिन अगाडि मात्रै मन्त्री परिषदको बैठकले निर्णय गरेको छ यो पशु वधशाला ऐन चाहिँ कार्यान्वयनमा लैजाने विस्तारै क्रमिक रूपमा भनेर होइन। यो ऐन 2055 सालमै बनेको ऐन, अहिले आएर कार्यान्वयनमा लैजाने निर्णय हुँदैछ, खास यो कहाँ के मिलेन?
1: यो 2055 सालमा पशु वधशाला र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु वधशाला र मासु जाँच
0: नियमावली बन्यो,
1: जारी भयो। तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने छ अहिले पनि भने राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ। र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको वधशालालाई टार्गेट गरेर चार किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रकमा प्रकाशन गरियो तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो चार किल्ला तोकिएको थियो त्यो चार किल्ला तोकिएको भन्दा चार किल्ला भन्दा बाहिरपट्टि गएर पशु खसी बध गर्ने
0: काट्ने मान्छेले व्यवसायीहरूले
1: नियम लागेन र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन र यो कार्यान्वयन गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ हामी हाम्रो बिचमै छब्बीस वर्षदेखि बिचमा सुर्खेतमा फेरि अर्को एउटा बच्चाला बन्ने कुरा भयो बन्यो र त्यहाँ पनि फेरि हामीले बच्चालालाई नै एरियालाई नै चार किल्ला मानेर लागू गर्यौं त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौं फेरि बुटोबलमा त्यसै गरी एउटा बच्चाला बन्यो त्यहाँ पनि बच्चालाको वरिपरिलाई मात्रै बाहिरतिर चाहिँ चलिरह्यो बध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन यो अवस्था हो अब यसको कारणहरूको पछि जाने हो भने चाहिँ धेरै कारणहरू छ एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौँ जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ काट्दै काट्दैको मासु हामीलाई चाहिएको छ फ्रिजमा राखेको मासु भनेको बासी मासु हो यो त के खाने भन्ने खालको सोच छ यसमा परिवर्तन हुन जरुरी छ स्वास्थ्यको हिसाबले फ्रेसभन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ जुन ढिलो भइसकेका छ
0: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन
1: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ फेरि उपभोक्ताले चाहिँ ल मलाई म डिप फ्रिजको मासु खान्छु यो फ्रिज गरेकै मासु खान्छु मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त अवश्य गर्दैन त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ
0: बच्चालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो सफा हुनु पर्यो
1: पहिलो कुरा त बच्चालाई हुनु पर्यो त्यो बच्चाला स्वच्छ सफा हुनु पर्यो र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो अनि मात्रै त्यहाँबाट बध हुन्छ स्वस्थ पशु बध हुन्छ फेरि मासु जाँच हुन्छ स्वस्थ मासु अनि बल्ल उपभोक्ताकोमा पुग्छ यो लाइनमा यो चेनमा गयौँ भने मात्रै हुन्छ अब अहिलेसम्म किन हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौँ जहाँसुकै जुनसुकै तिनवटा तहको सरकार छ हामी सबैलाई थाहा छ तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौँ नि र त्यो स्थानीय तहमै हो बध हुने पनि कुनै न कुनै स्थानीय तहमा हुन्छ बच्चालाई त्यहीँ हुन्छ मासु पसल त्यहीँ हुन्छ र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो
0: स्थानीय सरकारको हुनु पर्यो सरकारको
1: हुनु पर्यो मेन त हुनै पर्यो
0: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको छ
1: स्थानीय सरकार सञ्चालन ऐनले पनि बच्चालाई सञ्चालन गर्ने अनि मासु पसल नियमन गर्ने कुराहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ फेरि यसो भनेर स्थानीय सरकारको मात्रै हो अरूको अरू भनेर अरू दुईवटा सरकार पन्चिने अवस्था चाहिँ छैनन् फेरि किनभने
0: कहिले कहिले हुन्छ जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ तर त्यसपछि फेरि हराउँछ
1: यो खास खास चाडपर्वको बेलामा किन भएको होला भन्ने पनि त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसल भन्दा बढी चाहिँ लाइभ एनिमलकै जीवित जनावरकै त्यो हाट बजारमै स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्ने बढी गरिन्छ किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ सहरी एरियाहरूमा दसैँको बेलामा घर घरमै लगेर खसी काट्ने प्रचलन हुन्छ घरमा खसी काटिएन भने के दसैँ आएर भन्ने बालबच्चाहरूको पनि त्यस्तो खालको अब मनोवृत्ति भइसकेको छ त्यसकारण चाहिँ त्यो जनावर घरमा जाने जनावर कमसेकम स्वस्थ जाओस् भन्ने हिसाबले यो सिम्बोलिक रूपमा त्यो दसैँ चाडपर्वको बेलामा चाहिँ विशेष गरी स्वस्थ पशु जाओस् घरमा त्यसबाट कुनै
0: कसैलाई पनि स्वास्थ्य मानि नहोस्
1: भन्ने हो भन्ने हिसाबले चाहिँ
0: अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ यो ऐन कार्यान्वयन भयो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो
1: प्रत्यक्ष फाइदा भनेको उपभोक्ताले जुन मासु अहिले सेवन गरिरहनु भएको छ अहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ केही छँदै छैन स्वस्थ हुँदै होइन भन्ने कुरा पनि नहुन पनि सक्छ तर मासु पशु वत्सालय र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौँ भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानुनमा व्यवस्था गरिएको छ त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ अहिले नहुन पनि सक्छ जुन कुरा पछि यो ऐन कार्यान्वयन भइसकेपछि त्यसको ग्यारेन्टी हुन्छ ढुक्कले खान पाइयो जसरी दसैँको बेलामा हरियो रङ लगाएको खसी उपभोक्ताहरूले गएर हरियो लागेको छ कि छैन भनेर
0: खोजी लिएर
1: जानुहुन्छ त्यसै गरी अब छाप लागेको छ कि छैन मासुमा भनेर उपभोक्ताले हेर्नुहुन्छ ए यो मासु छाप लागेको छ भनेपछि यो पशु वध गर्नु पूर्व पनि जाँच भएको छ मासु पनि जाँच भएको छ त्यसकारण यो स्वस्थ छ भनेर उहाँले लिएर जानुहुन्छ फेरि त्यो छापै लाग्दैमा सबै कुरा हुन्छ भन्ने पनि छैन त्यो छाप लागेको मासु राख्ने स्टोर गर्ने सुविधा त्यहाँ छ कि छैन फ्रिजरहरूको व्यवस्था त्यहाँ छ कि छैन त्यो कुरा पनि हेर्छौँ हामी उनीहरूको सरकारले हेर्छ स्थानीय सरकारले हेर्छ प्रदेश सरकारले हेर्छ संघीय सरकारले हेर्छ
0: उपभोक्ताले स्वस्थ मासु पाउने भयो
1: तर
0: अब व्यवसायको हकमा चाहिँ अब व्यवसायीको त खर्च बढ्छ भन्ने खालको सोचाइ पनि छ होइन यसमा चाहिँ व्यवसायीलाई के फाइदा हुन्छ
1: अब व्यवसायीलाई के फाइदा हुन्छ भन्ने कुरामा चाहिँ व्यवसायीहरूको पहिलो दायित्व भनेको व्यवसाय मात्रै त होइन नि त आफ्नो व्यवसायबाट जे व्यवसाय गरिन्छ त्यो व्यवसायको स्वच्छता को त भ्यालु होला नि त
0: ग्यारेन्टी दिन सक्नु पर्यो
1: अनि न त्यो व्यवसाय फर्स्ट आउँछ व्यवसाय त मैले मानिलिउँ अहिले हामीसँग हाम्रो टोलमै 5-7-8-10 पसलहरू छ कुनै ठाउँमा काटेर बेचिया छ आफैले
0: लगन खेलमा गयो भने त्यहाँनिर घरै पछि जस्तो मासु पसल
1: छ होइन अब कमसेकम ती मासु पसलहरू व्यवस्थित हुन्छ उहाँहरूले आफैले काट्नुहुन्छ भने त्यो खालको वधस्थल बनाउनुहुन्छ काट्न सक्नुहुन्न वधस्थल बनाउन सक्नुहुन्न भने मासु पसल मात्रै सञ्चालन गर्नुहुन्छ मासु पसल भनेको कुनै बच्छाला होला वधस्थल होला उहाँले त्यहाँबाट त्यहाँ छाप लागेको मासु हुन्छ त्यो ल्याउनुहुन्छ र आफ्नो पसलमा ल्याएर बिक्री गर्नुहुन्छ त्यो मासु पसलमा पनि निश्चित मासु पसलको फेरि हामीसँग मापदण्ड छ त्यो मापदण्ड अनुसारको उहाँले मासु पसलमा व्यवस्था गर्नुहुन्छ त्यसले गर्दा उपभोक्ताले स्वच्छ मासु पसलैबाट पाउनुहुन्छ र यहाँनिर व्यवसायहरूमा कता कता मेरो पेसा हराउने हो कि मेरो व्यवसाय हराउने हो कि मैले अहिले भोलि के गर्ने होला यो आयो भने म विस्थापित हुनुपर्ने हो कि भन्ने पनि कता यदा कदा सुन्न पाइन्छ त्यसो भएको हुनाले यसमा कसैले पनि डराउनु पर्ने नै छैन
0: निश्चित स्थानमा मात्रै वत्सला खोल्ने भन्दा पनि जसले पनि वत्सला खोलेर यो नियमपूर्वक चलाउन पायो
1: अनि अर्को
0: जस्तो यति क्षेत्रमा चाहिँ एउटा मात्रै वत्सला चाहिँ हामी खोल्न दिन्छौँ भन्ने खालको केही मापदण्ड
1: त्यस्तो केही छैन वत्सलाको एउटा मापदण्ड छ जुन ठुलो छ बढी खर्च लाग्छ र अहिलेको कानूनले के भन्छ भने बच्चाला भएको ठाउँमा त बच्चालामै वध गर्नु पर्यो यदि बच्चाला छैन अनि त्यो ठाउँमा के मासुको कारोबारै नगर्ने त यत्रो व्यवसायीहरू छ कि सबै विस्थापित हुन्छन् त छ नि प्रश्न त त्यसैले हाम्रो ऐनमै अहिलेकै ऐनमा पनि के व्यवस्था छ भने सुपरिवेक्षकले तोकेको ठाउँमा न्यूनतम पूर्वाधार भएको स्थानलाई वधस्थलको रूपमा तोक्न सक्छ र तोकिएको ठाउँमा वध गर्न पाइने व्यवस्था अहिले पनि अहिलेको ऐनमा पनि छ त्यसकारण यहाँ कुनै व्यवसायहरूले मेरो पेसाबाट म विस्थापितै हुन्छु कि भन्ने अवस्था चाहिँ
0: अब अहिले त कुनै मासु पसल सञ्चालनमा छ र मासु पसलले पनि छेउमा लगेर एउटा अब एक दुईवटा खसी काट्ने अथवा राँगा काट्ने अथवा के काट्ने गर्ने गर्नुभएको छ छेउमा काटेर पनि बेचिरहनु भएको पनि देखिन्छ नि त त्यस्तो गर्न चाहिँ पाइएन
1: एकदम त्यो काट्ने ठाउँ को मापदण्ड तयार छ त्यो मापदण्ड पुगेको ठाउँलाई हामीले वधस्थल अथवा वधस्थल के अरे वधशाला वा वधस्थलको रूपमा रिकग्नाइज गर्छ मान्यता दिन्छ र त्यो तोकिएको ठाउँमा मात्रै वध गर्नुपर्छ जथाभावी अहिले चाहिँ एउटा के भन्छ पिञ्जरा राखेको छ त्यहाँ चारवटा आठवटा दसवटा कुखुरा राखेको छ अनि एउटा अचानो राखेको छ रातो चालाले छोपिया छ अनि ग्राहक गयो मलाई यो कुखुरा काटिदिनुहोस् भन्यो अनि त्यसरी पानी तताउने त्यो एउटा टिनको डब्बामा पानी तताएको छ अनि त्यसपछि त्यहीँनिर एउटा दुईटा तिनवटा आठवटा दसवटा कुखुरा त्यसैमा चोपेको छ हामीले त्यही मासु ल्याइरहेछौँ नि अहिले त्यो अवस्था चाहिँ अब कमसे कम हुँदैन वधस्थल भनेको केही निश्चित मापदण्ड छ त्यो मापदण्ड पूरा गरेकै हुनु पर्यो वधस्थलले पनि र मासु पसलले पनि त्यो के भन्छ काठको एउटा ट्याङ्की भन्छन् तराईतिर कतै घुम्ती भन्छन् त्यस्तोमा राखेर मैले मासु पसल सञ्चालन गर्छु भनेर चाहिँ हुँदैन किनभने त्यो जनस्वास्थ्यसँग जोडिएको विषय हो उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय हो त्यसकारण मिनिमम कुरा
0: जस्तो अब कुखुराको मासु काट्नेहरूले चाहिँ छेउमै यहाँले भने जस्तै छेउमै गर्ने र यहाँ बेचिरह हुनुभएको छ अब त्यो गर्न पाइएन तर धेरैलाई असर पर्ने चाहिँ देखियो
1: यस्तो छ उहाँले काटेर बेच काट्नै पर्छ भन्ने छ र
0: काटेको मासु ल्याएर बेच्न
1: भयो नि त उहाँले बिजनेस गर्ने नै हो सर्टन मार्जिन त त्यहाँ पनि होला नि त भनेको
0: काट्ने हो भनेदेखि छेउमा मापदण्ड पुर्याएर
1: वधस्थल बनाउनु
0: पर्यो
1: मैले नै सबै काम मैले नै गर्छु भन्नु भन्ने त नहोला नि त
0: यसले चाहिँ केही व्यवस्थित चाहिँ बनाउने जस्तो चाहिँ देखियो
1: यो व्यवस्थित नै हुन्छ र बनाउनु पर्छ पनि किनभने संसारका धेरै जसो मुलुकहरूमा चाहिँ यो मिट इन्सपेक्सन एक्ट वर्षौंदेखि कार्यान्वयनमा छ अब हामी कहाँ ढिलो भइसक्यो अब पनि ढिलो गर्यौं भने हामी चाहिँ
0: अब मैले मेरो प्रश्न चाहिँ 26 वर्षदेखि यही विषय कार्यान्वयनको लागि समस्या थियो अब अहिले फेरि कार्यान्वयनको लागि जमर्को गर्दै गर्दाखेरि चुनौती त छ नि त अब चाहिँ कसरी कार्यान्वयन गर्ने यहाँहरूको सोचाइ छ त
1: एउटा कुरा हामी समयको माग भन्दा अलिक पछाडि परिसकेका छौँ अब पनि नगर्ने हो भने कहिले गर्ने त के हुन्छ त पछि गर्ने हो त एउटा ज्वलन्त प्रश्न यो अहिलेसम्म हामी कसको रोल के स्थानीयले गरेन अथवा संघीयले गरेन अथवा कसले गरेन के गरेन भनेर एकअर्कामा
0: आरोप प्रत्यारोप गरेर
1: त्यसैमा मात्रै रुम लियौं अथवा कसको प्रायोरिटीमा पर्यो कसको प्रायोरिटीमा परेन भन्ने हिसाबले मात्रै हामी अगाडि गइरह्यौं खास कार्यान्वयनतिर हामी सोचिएन र जटिलता र चुनौतीहरू नभएको होइन हामीसँग ह्युमन रिसोर्सको चुनौती छ वधस्थलहरू पनि अब हाम्रो तोकिएको कानूनले तोके अनुसारका वधस्थल वधशालाहरूको कमी छ त्यो हामीले देखेकै छौं र त्यति हुँदाहुँदै पनि अब हामीसँग तीन तहको सरकार छ तीनै तहमा पशु चिकित्सकहरूको दरबन्दी छ उहाँहरू हुनुहुन्छ र बजारमा पनि रोजगारी पर्खेर बसेका पशु चिकित्सकहरूको संख्या पनि यथेष्ट छ त्यसकारण अब हामीसँग मेन पावरको धेरै समस्या होला भनेर हामी मेन पावर पुग्दैन भन्ने हिसाबले अब कार्यान्वयनमा ढिलाइ गर्नु हुँदैन भन्ने एउटा कुरा र अर्को कुरा सँगसँगै अहिलेको वर्तमान कानूनमा केही केही कुराहरू संशोधन गर्नुपर्ने पनि छ जसमा स्थानीय तहको रोल के हुने संघको रोल के हुने प्रदेशको रोल के हुने भन्ने कुराहरू पनि क्लियर गर्नुपर्नेछ र सँगसँगै हामीले 55 सालमा बनाएको ऐनमा दण्ड जरिवानाका कुराहरू पनि अब परिमार्जन गर्नुपर्नेछ समय समयानुकूल त्यसलाई चेन्ज गर्नुपर्नेछ त्यो सबै काम पनि हामी अगाडि बढाइरहेछौँ र त्यो संशोधनको प्रक्रिया पनि सँगसँगै हामी लगिरहेछौँ अगाडि बढाइरहेछौँ अब त्यो कानून मन्त्रालयमा राय सहमतिका लागि जाने प्रक्रियामा छ त्यसकारण हामीसँग अब जनशक्ति छैन हामीसँग हामीले जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेछ भनेर अब पर्खिने पक्षमा सरकार छैन सरकार लागिसकेको छ सबै कामहरू एकसाथ हामीले लगिरहेकै छौँ
0: अब यसमा प्रश्न आउँछ मासु जाँचको कुरा
1: हजुर
0: र वधशाला निरीक्षणको कुरा
1: त्यो
0: चाहिँ सरकारले गर्छ अथवा स्वयं वधशाला व्यवसायीहरूले चाहिँ गर्नुपर्छ के छ व्यवस्था अब यहाँले भने जस्तै रोजगारी पर्खेर बस्नुभएका पशु चिकित्सकहरू त धेरै हुनुहुन्छ
1: हो यसमा दुईटा कुरा छ सामान्यतया के हुन्छ भने बाहिरतिर हेर्ने हो भने बच्चालाहरू हाम्रो जस्तो अब नेपालकै सीमा जोडिएको भारतकै उसमा हेर्ने हो भने त नेपालको जस्तो पनि छैन, अति अव्यवस्थित पनि छ। तर अलिक राम्रो ठाउँतिर युरोप अमेरिकातिर हेर्ने हो भने बच्चाला व्यवस्थित बच्चाला हुन्छ, सबै ठाउँमा वध हुँदैन। त्यो बच्चालामा वध भएको स्वस्थ मासु पसलहरूमा गएर बिक्री हुन्छ, तर हामी कहाँ अवस्था अलिकति फरक छ,
0: प्याकेजिङ ग्रेडिङ गरेको मासु हुन्छ,
1: तर हामी कहाँ अवस्था अलिकति फरक छ। हामी जहाँसुकै पनि सानो थोरै पुँजीबाट केही काम गर्नु पर्यो भन्ने भन्ने हो भने कुखुराको मासु पसल भन्यो भने सजिलो, हाम्रो त्यो अवस्था छ, त्यसलाई व्यवस्थित बनाउनु पर्नेछ हामीले पहिलो काम भनेको। र तपाईँले भने जस्तै अब व्यवसायहरू विस्थापित हुने अथवा हरेक स्लटर हाउसले मासु के अरे मासु निरीक्षक राख्नुपर्ने अवस्था के हो त यो भन्ने सन्दर्भमा हामीले अहिलेको संशोधनमा पनि यसको पनि केही व्यवस्थापन हुने गरी सोचेका छौँ। जस्तो अहिले चाहिँ मासु निरीक्षक तोक्ने अधिकार भनेको चाहिँ स्थानीय तह र सङ्घीय सरकारलाई दिएको छ अहिलेको कानुनले, वर्तमान कानुनले। अब मासु निरीक्षक स्थानीय तहमा पनि तोक्यो, उसले तोक्न सक्यो, आफ्नै जनशक्तिलाई पनि तोक्न सक्यो, सङ्घीय सरकारले आफ्नो मेन पावरलाई तोक्न सक्यो मासु निरीक्षक, र त्यसै गरी वधशाला सञ्चालक अथवा वधस्थल सञ्चालकले समेत मासु निरीक्षक आफैले राख्न पाउने गरी राख्न सक्ने गरी हामीले कानुनमा संशोधन गरी प्रस्ताव पेश गरेका छौँ। त्यसो गर्दा जसले मासु वधशाला सञ्चालकले मैले किनभने यो त मासु बिक्री गर्ने हो भनेदेखि त छाप लगाउनु पर्यो,
0: अब
1: छाप नलाग्ने हो भने नलागेका मासु त बिक्री गर्न पाइँदैन, अनि के गर्ने त, मान्छे त खोज्नु पर्यो नि त, राख्नु पर्यो नि त।
0: तर वधशाला सञ्चालकले आफैले मासु निरीक्षक राख्दाखेरि त त्यहाँ त बायस हुने समस्या पनि देखिला जस्तो पनि हो भयो नि त। ल अब मेरो मेरो कम्पनीको अथवा मेरो व्यवसायको त मैले थाप लाउँछु नि त जस्तो सुकै अवस्थामा पनि भन्ने।
1: यहाँनिर तपाईँले सही ठाउँमा सही कुरा उठान गर्नु भएको छ, यो हामीले हाम्रो बिचमा पनि यस्ता डिस्कसनहरू हुने गर्छन्। अब के हुन्छ भने मासु निरीक्षक र मासु सुपरिवेक्षक भनेको दुईटा खालको व्यवस्था सरकारले अथवा त्यो कानूनले गरेको छ। मासु निरीक्षकलाई अनुगमन गर्ने सुपरिवेक्षक हुन्छ,
0: सुपरिवेक्षक चाहिँ सरकारको
1: हुन्छ। र अहिलेको कानूनले चाहिँ फेरि त्यो सुपरिवेक्षक तोक्ने अधिकार स्थानीय तह र प्रदेश सरकारलाई दिएको छ, सङ्घीय सरकारलाई सुपरिवेक्षक तोक्ने अधिकार त्यो अलिकति त्यो संहिता चिनाउने क्रममा जुन ऐन संशोधन भयो त्यहाँनिर चाहिँ नमिलेको हो कि जस्तो भएको छ, त्यसलाई हामीले अहिले संशोधनमा मिलाइरहेछौँ। सुपरिवेक्षक चाहिँ प्रदेश सरकार र के अरे सङ्घीय सरकारले सुपरिवेक्षक तोक्ने गरी हामीले प्रस्ताव बनाएका छौँ। त्यसले गर्दा मासु निरीक्षक म मासु निरीक्षक भएँ कुनै बच्चालाको भने मैले बदमासी गरेँ भने मेरो माथि पनि कोही छ, मलाई पनि मोनिटरिङ भइरहेछ है भन्ने अवस्था मोनिटरिङ गर्ने अवस्थाको चाहिँ कानूनले परिकल्पना गरेको छ, र त्यो अवस्था चाहिँ आउँदैन। किनभने उसले म एउटा कुरा त त्यो पशु चिकित्सक हुन्छ उसको इथिक्सभित्र रहेर काम गर्छ भन्ने विश्वास हो, अर्कोतिर कानून पनि मोनिटरिङ गर्ने कानून पनि सँगसँगै छ।
0: अब सरल भाषामा भन्नुपर्दा यसमा चाहिँ संघ प्रदेश र स्थानीय सरकार र मासु व्यवसाय बीचको चाहिँ हुन्छ नि भूमिका चाहिँ के हुन्छ त यो यसमा चाहिँ
1: मेजर रोल भनेको चाहिँ अहिले सरकारले कार्यान्वयन गर्ने भएको हुनाले मुख्य भूमिका भनेको चाहिँ तीनवटै सरकारको हुन्छ नै, त्यसमा कुनै
0: ठाउँबाट गर्नुपर्ने काम चाहिँ
1: कानून कार्यान्वयन गर्ने सन्दर्भमा, र व्यवसायले पनि आफ्नो व्यवसायलाई मर्यादित बनाउनु पर्यो, व्यवस्थित बनाउनु पर्यो, र उपभोक्तालाई स्वच्छ मासुको ग्यारेन्टी गर्नका लागि व्यवसायको पनि भूमिका छ। र अब हामीले चाहिँ छिट्टै मन्त्रालय स्तरमा, विभाग स्तरमा, प्रदेशको प्रदेश सरकारको स्तरमा व्यवसायीहरूसँग छलफल गर्ने, उपभोक्ता हित संरक्षण मञ्च जस्ता उपभोक्तावादी संघ संस्थाहरूसँग छलफल गर्ने कार्यक्रम पनि हामी सँगसँगै लिएर गइरहेछौँ। र यसै गरी हरेक प्रदेशहरूमा सकेसम्म धेरै सबै प्रदेशमा पुग्ने गरी हामीले यो मासु जहाँ चाहिँ अब कार्यान्वयन हुँदैछ भनेर यो मङ्सिरदेखि चाहिँ कार्यान्वयनमा जान्छ काठमाडौँ उपत्यकामा, र यो बागमती प्रदेशमा चाहिँ हामी छिट्टै नै सबै पक्षलाई समेट्ने गरी व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं। मन्त्रालय आफै पनि छ, विभागले पनि काम गरिरहेको छ।
0: अहिले सुरुवातमा चाहिँ हामी काठमाडौँबाट सुरुवात गर्दैछौँ।
1: काठमाडौँका तीन बागमती प्रदेशका तीन जिल्ला
0: काठमाडौँ
1: ललितपुर।
0: यसमा अब काठमाडौँ उपत्यका भन्ने बित्तिकै यति धेरै मान्छे, यति धेरै मासु पसलको भीड़ भएको ठाउँ हो नि त, ती छ, यसलाई कसरी व्यवस्थापन गर्ने, कसरी त्यो हुन्छ नि तपाईँको सोच?
1: यो चाहिँ अब एउटा धेरैभन्दा धेरै के भन्छ खपत हुने पनि
0: काठमाडौँ
1: उपत्यका, बध स्थलहरू धेरै भएको पनि काठमाडौँ उपत्यका, त्यसकारण र अर्को कुरा ह्युमन रिसोर्स पनि त धेरै काठमाडौँमै छ फेरि, त्यसकारण पनि यसलाई त्यही रूपमा
0: सजिलो
1: पनि छ र हामीसँग कानून कार्यान्वयन गर्नका लागि काठमाडौँमा जति सजिलो छ दुर्गमको एउटा पालिका सम्झिने हो भने त्यहाँनिर अझै कठिन हुन सक्छ। त्यसैले यसलाई चाहिँ केही जटिलताहरू छन् तर कार्यान्वयन गर्न त्यति जटिल होला जस्तो मलाई लाग्दैन, हामी कार्यान्वयन गर्न सक्छौँ भन्ने नै छ।
0: अब ओल्लो कोठामा को बसिरहेछ पल्लो कोठामा थाहा हुँदैन, काठमाडौँ भनेको त्यस्तो ठाउँ होइन। अब ओल्लो कोठामा मासु पसल बेसी राखेको अलि दुई घर पछि उतापट्टि थाहा हुँदैन, सरकारले कसरी थाहा पाउँछ त यो विषय? अब
1: हेर्नुहोस्, यो कानुनमा हामीले पहिलेदेखि नै धेरै कुरा व्यवस्था छ गरेको छ। मासु पसल पहिलो कुरा स्थानीय तहमा दर्ता हुनुपर्छ, त्यो मासु पसल दर्ता गर्नको लागि निवेदन दिनुपर्छ, त्यो निवेदन दिइसकेपछि त्यहाँको पशु सेवा शाखामा भएको के भन्छ प्राविधिकले हेर्छ र त्यो अनि त्यतिले मात्रै पुगेन, बधस्थलका लागि चाहिँ के भन्छ पालिकाले सिफारिस गरेर हेरेर के भन्छ प्रदेश सरकारको जिल्ला स्थित पशु सेवा हेर्ने कार्यालयमा उसले त्यो निवेदन पठाउँछ, उसले आएर हेर्छ मापदण्ड अनुसार पुगेको छ कि छैन, अनि मात्रै त्यो मासु पसल बधस्थल पथशाला त्यसरी दर्ता हुन्छ। अनि अब अहिले जस्तो के भन्छ खोल्न मन लाग्यो मैले
0: खोलौँ भनेर सजिलैसँग खोल्न पाउने अवस्था भएन,
1: व्यवसाय गर्ने भएपछि व्यवसाय कहाँ दर्ता हुनुपर्ने हो, उसले भ्याटमा दर्ता गर्नु हुनुपर्ने हो, प्यान नम्बर लिनुपर्ने, त्यो काम त व्यवसायले पनि गर्नु पर्यो नि त।
0: यसमा अब उपभोक्ताको आफ्नो ठाउँबाट भूमिका चाहिँ के हुन्छ?
1: उपभोक्ताले अब यो मासु जाँच ऐन कार्यान्वयन भइसकेपछि त्यो मासु मेरो मैले खाने मासु अथवा मैले जुन पसलबाट मासु ल्याउँछु त्यो मासु पसलमा भएको मासु छाप लागेको छ कि छैन भनेर उहाँले हेर्नुहुन्छ पहिलो काम भनेको, अनि उहाँले ढुक्क भएर लिनुहुन्छ ए यो मासु चाहिँ छाप लागेको छ भनेपछि यो जाँच गरिएको छ, पशु पनि जाँच गरिएको छ, मासु पनि जाँच गरिएको छ, यो मासु स्वस्थ छ,
0: ढुक्कले
1: खान मिल्नेछ, अनि उहाँले लिएर आउनुहुन्छ ढुक्कसँग खानुहुन्छ। र हाम्रो अहिलेको फुड ह्याबिट हेर्नुहुन्छ भने हामी परम्परागत रूपमा प्रेसर कुकरमा सिटी लगाएर पकाउने भन्दा अहिले हामी बोइल हाफ बोइल होइन त्यस्तो खालको परम्परा फुड ह्याबिटमा हामी बिस्तारै आउँदै गइरहेछौँ। त्यसकारण पनि हामीलाई यो स्वच्छ मासु स्वस्थ मासुको आवश्यकता झन बढी हुँदै गएको छ।
0: अब मासु स्वस्थ भएन भनेदेखि स्वास्थ्यमा असर पर्छ भन्ने कुरा त हामीले बुझिसक्यौँ होइन, तर स्वास्थ्यमा के चाहिँ असर पर्छ भन्ने कुरा त हामीलाई थाहा छैन धेरैलाई।
1: सामान्यतया अस्वस्थकर मासु भन्नाले विविध कारणले त्यहाँनिर शरीरलाई नोक्सान गर्ने हानि पुर्याउने ब्याक्टेरियाहरूको त्यहाँनिर विकास भएको हुन सक्छ। तपाईँ हामीलाई थाहा छ नि जुन जति मिठो चिज हुन्छ नि त्यो चाँडै बिग्रिन्छ हो, तपाईँ हामीलाई मिठो लाग्ने चिज चाँडै बिग्रिन्छ, बिग्रिनेको अर्थ के हो, किन बिग्रियो, के हो बिग्रिने भनेको, भनेको त्यहाँनिर मासु जसरी हामीलाई मिठो लाग्छ नि त्यसै गरी ब्याक्टेरियाहरू हामीलाई नोक्सान पुर्याउने प्याथोजेनहरू ब्याक्टेरिया भाइरसहरू त्यसमा आउँछ प्रवेश गर्छ अनि
0: उनीहरूलाई पनि
1: मिठो लाग्छ अनि मासु बिग्रिन्छ। त्यो त्यस्तो मासु खाँदा हामीलाई डायरिया हुने भोमिट हुने जस्ता कुराहरू र कतिपय अवस्थामा हामीलाई अलिक दीर्घ प्रकृतिका रोगहरू समेत
0: एउटा अध्ययनले चाहिँ हाम्रो यो मानिसमा लाग्ने रोगहरूमध्ये 65% रोगहरू चाहिँ मासुबाट चाहिँ हामीमा सर्छ, नयाँ रोगहरू 70%सम्म सर्ने सम्भावना छ भन्ने खालको चाहिँ अध्ययन गरेको पनि मैले सुनेको थिएँ।
1: यस्तो छ, यो मासुबाटै भन्ने भन्दा पनि 60% रोगहरूको उत्पत्ति पशुबाट हुन्छ र त्यसै गरी 75% नयाँ रोगहरू को ओरिजिन के हो? पशु पन्छी हो।
0: अहिले बर्ड फ्लूको कुरा भयो,
1: यस्ता रोगहरू र हरेक वर्ष 5 नयाँ रोगहरू देखिन्छन्, त्यसमध्ये 3 रोगहरूको ओरिजिन भनेको पशु पन्छी हुन्छ।
0: तर हामीलाई लाग्छ मासु एकदमै राम्रोसँग पकाएर खायो भने चाहिँ शरीरमा अथवा मानिसलाई सर्दैन भन्ने खालको पनि छ नि त।
1: सामान्यतया पकाउँदाखेरि चाहिँ ब्याक्टेरिया भाइरसहरू मर्छ, त्यो सत्य कुरा हो। र हामी त अझै प्रेसर कुकरमा पकाउँछौँ, त्यहाँ टेम्परेचर मात्रै नभएर प्रेसर पनि हुन्छ, त्यसकारण त्यो चाहिँ केही हदसम्म हेल्दी छ। त्यसकारण एउटा जापानिजको भनाइ म सम्झिन्छु, जापानिजले भनेको नेपालीहरू हामी नेपालीहरू बाँचिरहेछन् रे, किन बाँचिरहेछन् रे भने यहाँको मासु पसल हेरिसकेपछि उसको भनाइ थियो अरे, मैले पनि सुनेको होइन, नेपालीहरू प्रेसर कुकरमा सिटी लगाएर मासु खान्छ त्यसकारण बाँचिरहेछ भनेको थियो अरे क्या उसले, मैले सुनेको कति सत्य कति असत्य, तर म यसो सम्झिँदाखेरि त्यो कुरा त ठिकै हो।
0: बर्ड फ्लूकै कुरा गर्दाखेरि पनि राम्रोसँग पकाएर खायो भनेदेखि बर्ड फ्लू सर्दैन भनेर डाक्टरहरूले पनि भन्नुहुन्छ
1: होइन, तर त्यो सुन्नु न, मासु आफै पाक्छ र यसै पाक्छ, मासु यसै पाक्दैन नि होला नि त, ल्याउनु पर्ला नि पसलबाट, ल्याउनु पर्दैन त्यसलाई, अनि ल्याएर घरमा केहीमा प्लेटमा राख्नु पर्दैन होला, त्यहाँनिर त्यहाँ हाम्रो सम्पर्कमा आउँदैन, तबसम्म हामी संक्रमित भइसक्छौँ त। त्यसैले संक्रमित चिजको त हामीले कल्पनै गर्नु भएन, संक्रमित मासुलाई त ल्याउने भनेर हामीले कल्पनै गर्नु भएन, त्यो यसै आएर त पाक्दैन नि त। अब भनौँला तपाईँ, हामी भनौँला रेस्टुरेन्टमा गएर खाए त भयो नि भने, रेस्टुरेन्टमा तपाईँ त सुरक्षित हो, म रेस्टुरेन्टमा गएर खाएँ म त सुरक्षित हुँला, तर त्यो रेस्टुरेन्टमा ल्याएर त्यहाँ त्यो मासुको सम्पर्कमा आउने मान्छे जोखिममा रहेन र, त्यसैले बिरामीको त कुरै रहेन। अस्वस्थ पशु पन्छी त हामी त्यो वध गर्ने, त्यसको मासु उत्पादन गर्ने, मासु पकाएर खाएपछि त्यो सर्दैन भन्ने लाइनमा त जानै भएन, त्यो लाइनमा गयौँ भने त फेरि हामी स्वच्छ मासुको कुरै गर्नु बेकार छ नि।
0: अहिले हामीले परिकल्पना गरेको बच्चाला चाहिँ कस्तो बच्चाला हो?
1: हामीले दुईटा कुरा भनेका छौँ, अहिले स्ट्यान्डर्डकै कुरा गऱ्यौँ भनेदेखि त यो समयले पनि भ्याउँदैन, त्यो हाम्रो के भन्छ पशु बच्चाला र मासु जाँच नियमावलीमा क्लियर कट हामीले लेखेका छौँ, मिनिमम कुरा लेखेका छौँ, त्यसमा धेरै कुराहरू छैन। व्यवसायहरू आत्तिहाल्नुपर्ने, तर्सिहाल्नुपर्ने, ला बच्चालाई हामी बनाउन सक्दैनौँ, हामी विस्थापित हुनुपर्छ कि भन्ने खालका जुन उहाँहरूमा त्यो शङ्का छ, त्यस्तो त्यसरी आत्तिहाल्नुपर्ने अवस्था छैन। हामीसँग दुईवटा कुरा छ, बच्चाला पनि छ, बच्चालाको एउटा मापदण्ड छ, बधस्थल छ, त्यसको अर्को के भन्छ मापदण्ड छ।
2: अहिले साँझको 7 बजे।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्दरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्दर गोलन्दर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्दर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्दर गाउँपालिका वडा नम्बर 6 भएको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: अब समग्र लगभग उठेका कुराहरू उपाध्यक्षले दिइसक्नुभयो,
3: राख्नुभएको
2: थियो। म थोरै आफूले केही गरेका कुराहरू थोरै राख्छु होइन। जस्तै अहिले गोलन्दर गाउँपालिकामा हामीले दिएको सेवाहरू भन्ने अवमा थोरै सचिवजीले पनि आइराखिसक्नुभयो। मलाई सन्तुष्ट लाग्छ, अन्य वडा भन्दा कुनै पनि सेवा दिने हकमा हामीले कन्जुसाई गरेको छ जस्तो लाग्दैन मलाई। चाहे वडामा दिने सुविधा रहोस्, चाहे टोलमा दिने सुविधा रहोस्, चाहे जिल्लामा गएर दिने सुविधा रहोस्, चाहे केन्द्रमा गएर दिने सुविधा रहोस्, हामी फोनको भरमा प्रत्येक व्यक्तिलाई हामीले दिएको छु जस्तो लाग्छ। होला के साथीहरू, मैले कतै कतै गुनासो पनि सुनेको छु, वडा कसरी सिफारिस दिँदैन अरे भन्ने खालको कुरा सुनेको छु। हो, मैले कस्तो खालको व्यक्तिहरूलाई सिफारिस दिएको छुइनँ भनेदेखि, तपाईँको जो व्यक्ति आर्थिक अवस्था आर्थिक रूपमा सम्पन्न छ, जसको काठमाडौँमा घर छ, तपाईँको पूजा चाहना गर्छ, उहाँले चाहिँ यहाँ वडामा आएर चाहिँ म चाहिँ विपन्न आर्थिक अवस्था कमजोर भएको हजुर मलाई पढ्नको लागि चाहिँ सिफारिस दिनुभयो भन्नुहुन्छ। उहाँको अवस्था हामी देखेकै छु। जस्तै है भने जस्तै 4-5 काठमाडौँमा घर छ, म आर्थिक अवस्था कमजोर म गरिब हजुर मलाई चाहिँ उपचारको लागि चाहिँ पैसा के अरे सिफारिस गरिदिनु पर्यो भन्ने त्यो अवस्था मैले रोकेको छु। नत्र त्योभन्दा बाहेक वास्तविक समस्या परेको व्यक्तिहरूलाई मैले कुनै पनि लाई तपाईँको रोकेको छु जस्तो लाग्दैन। किन जबकि म त्यो खालको समस्या परेको त्यो खालको व्यक्तिहरूलाई मैले स्वयं हस्पिटलमा गरेर सिफारिसिदिएको अवस्था छ, स्वयं जिल्ला प्रशासन कार्यालयमा पनि गरिदिएको अवस्था छ, स्वयं अदालतमा गएर पनि आफै पनि उपस्थित भएर चाहिँ सहयोग पनि गरेको अवस्था छ। जस्तै अन्य सिफारिस हकमा त मैले तपाईँको उहाँको निर्वाचित भए पश्चात तपाईँको हाम्रो जस्तो कुर्कोट ब्याङ्कमा तपाईँको चाहिँ भत्ता लिनेहरूलाई सिफारिस लिनुपर्ने छ, स्वयं आफै जुन गार्जन जुन भत्तावाला मान्छेहरू चाहिँ आफ सिफारिस लिनु के अरे भत्ता लिनु सक्ने आउने अवस्था हो उहाँलाई गाह्रो छ। जस्तै नाकाजुली हैबरमा घोसिला शेर्पा जस्तो ठाउँबाट यो के अरे हैबरमा पनि यहाँ पल्लो छेउ कुकुम छापाहाँतिर उडाउनलाई धेरै गाह्रो छ, धेरै असहज छ। त्यसको हकमा उहाँका छोरा नातिहरू छोरीहरूले पनि भत्ता लिन आउनुपर्ने अवस्था रहन्छ। त्यो त्यसको त्यहाँ लिन आउने हकमा तपाईँलाई भोलि हैबरमा हुँदै खनिहरूको हुँदै कुकुर झर फेरि वडासम्म आउँदा झन् जाडो अवस्था छ, झन् बढी खर्चालु हुनुभएको अवस्थाले गर्दा मैले तपाईँको वडाबाट स्वयं टोलीहरू लगाएर हाम्रो सचिवज्यू लगायत हाम्रो जुन कन्ट्राक्टर गोपालजीहरू हुन्छ उदयजीहरूलाई मैले लिएर गएर स्वयंले 2 दिन बैङ्कले जुन दिन दिन सूचना प्रकाशित गर्यो त्यो सूचना प्रकाशित गरेको टाइममा म आफूले टोली राखेर म आफूले सिफारिस दिएको अवस्था छ। हो, कोही कोही मैले भनिहालेँ, कोही कोही साथीहरू त्यो खालको गुनासो मैले सुनेको छु, हामीलाई सिफारिस दिएन यस्तो दिनु उस्तो दिनु भन्ने हामी। जस्तै कस्तोलाई मैले सिफारिस दिएको छुइनँ भने तपाईँको अनुदानहरू, जसको घरमा गाई पालेको छैन गाई फार्ममा अनुदानमा मलाई पैसा परेर पैसा खरिद गरेकै छैन, जसले जबै तपाईँको चाहिँ 3-4 उहाँहरूले चाहिँ अनुदान लिएको अवस्था छ, जस्तो भेटनरीबाट पनि लिइरहनु भएको उहाँले ज्ञान केन्द्रबाट पनि लिइरहनु भएको फेरि पालिकाबाट पनि उहाँहरूले चाहिँ कुनै अध्यक्ष उपाध्यक्ष कोषबाट मलाई यसरी पैसा पऱ्यो भन्ने खालको कुराहरू लिन आउनु भएको छ। तर उपाध्यक्ष कोषबाट यसरी पैसा पऱ्यो भनेर मसँग लिन आउनु भएको थियो, उपाध्यक्ष अध्यक्ष कोषबाट अस्ति भर्खर पनि यो खालको घटनाहरू घटेको छ, उहाँलाई पनि मिलेको छ। अनुदानको हकमा अनुदान कस्तोलाई दिने भन्ने खालको कुरा चाहिँ अलिकति विश्लेषण गरेर दिनुपर्छ जस्तो मलाई लाग्छ। त मैले थोरै जोडी पनि भने तपाईँको अघि जुन बिमारीलाई मैले यसरी गर्दै गरेँ भन्ने आफ्नो है मलाई फेरि अहिले एकदम छोटो समय मलाई तुरन्तै मलाई सम्झिन नि मन लाग्यो मलाई तुला राम्रो दिक्क होइन हाम्रो एघारको लागि तुला राम्रो दिक्क भाइको लगभग पेट चिरेर आङ्गाहरू त्यो भित्रको जुन मासु आङ्गाहरू साइडमा राखेको अवस्था छ जब अब त्यो खालको बिमारीलाई हामीले यहाँबाट नेपाल जुन हाम्रो पालिका सरकारले गिराउन सकेको अवस्था छ त भन्दै म आफूले सिफारिस गरेको छु जस्तै उहाँको दाई हुन्छ उहाँको छोराको हकमा उहाँको के भाइ नाम चित्रबारको हकमा मैले भन्नु पर्यो मैले कतिपय कुराले यस्तो सिफारिस रोक्नलाई मैले रोकेँ भने यो खालको जुन पीडित व्यक्तिहरूले पाइएन कि उहाँहरूले पाउनु पर्ने पनि पाइएन जो नर्मली तपाईँको एउटा औँला काटेको छ उहाँ चाहिँ 25,000 यहाँ सिफारिस लिएर गएर 25,000 रुपियाँ निकालेर झर्केर जानुहुन्छ भने जो व्यक्ति 8,00,000, 9,00,000, 10,00,000 खर्च गरेको छ तपाईँको उहाँहरूले चाहिँ कुनै पनि सुविधा पाइरहेको त्यो भएको कारणले गर्दा मैले जुन वास्तविक समस्या भएको व्यक्तिले नपाएको कारणले गर्दाखेरि त्यो खालको जुन छटाई फटाई गर्ने व्यक्तिहरू केही हकका व्यक्तिहरूलाई रोकेको छ खाइरहेको मान्छे खान नपाएपछि अलिकति पीडा दुःख त भन्नु स्वाभाविक समग्र अब यस्तो कुरा हो अनि मैले अरू भने अघि जो सचिवज्यूले पनि लगभग सबै सुनाउनु पनि भएन सबै जति बजेट पऱ्यो भन्नुभयो समग्र मलाई त लाग्छ यसपालि बजेटकै हकमा त सिलगढी जिल्लामै टप भयो जस्तो लाग्छ मेरो गोरन्दर गाउँपालिका वडा नम्बर 7 बजेट एउटा भनिहाल्नु लगभग 37 शीर्षकमा त मैले प्रदेशबाट मात्र बजेट लिएको छु टोटल वडा पालिका र प्रदेश गरेर हेर्ने हो भने हाम्रो वडामा बजेट लगभग अहिले 90 जति शीर्षकमा मलाई बजेट छ जस्तो लाग्छ यो काम पनि कसरी सम्पन्न गर्ने भन्ने अवस्था रहेछ यहाँ त मिड डे मिल पुग्ने कि नपुग्ने भन्ने अवस्थाले तपाईँ भन्नु तुलना बजेट बढाएन मलाई भन्दा हुन्छ यहाँ कोही आउनु भएको छ मेरो टोलमा बजेट हालिस् त भनेर सोध्नु पनि भन्नुहुन्छ प्रत्येक टोलमा प्रदेश सरकारबाट हाम्रो बजेट हालेको छ 37 शीर्षकमा लगभग 22 करोड हालेको बजेट छ तपाईँको सिँचाइमा छ खाने पानीमा छ पूर्वाधारमा छ मठ मन्दिरहरूमा छ लगभग समग्र गर्दाखेरि 37 करोड 35 करोड मात्रै 22 करोड आधारको बजेट छ पुगर्दाहरू भन्नुभएको छ हाम्रो 26 हुँदै यहाँ तपाईँको कालो ढुङ्गा सब तिनवटा शीर्षकमा बजेट छ तिनवटा शीर्षकमा एउटा 1,62,00,000 के अरे नाकाजुलीसम्म एउटा 1 करोड कतिसम्म होइन बराबर त्यही नाकाजुलीसम्म दुईवटा शीर्षकमा त्यही छ फेरि यहाँबाट तपाईँको कालो ढुङ्गा आउँदै नाकाजुलीसम्म 1,65,00,000 बजेट छ हाम्रो एउटै भाषामा तिनवटा एउटा खाने पानी के अरे सिँचाइमा हामीले 15 लाख हालेको छ ती पट्टिर तपाईँको 32 खोलामा हामीले के अरे 10 लाखको सिँचाइमा हालेको छौँ 10 लाखको सिँचाइमा हालेको छौँ ती अलि माथितिर भोटे पुलोमा हामीले 10 लाखको सिँचाइमा पैसा हालेको छौँ यहीँ यो पत्रिक हाम्रो यही बोलेको तेल केटाहरू खाने पानीमा हामीले 10 लाखमा यहीँ पैसा हालेका छौँ यहीँ नजिकै मन्दिरमा हामीले 10 लाखको यहीँ पैसा हालेका छौँ यहीँबाट जाने माथि जाने बाटो यहीँ हुँदै के अरे लगभग 50 लाखको बाटो छेत्ता जाने बाटो हामीले बजेट हालेका छौँ ती सुङ्ग्रे जाने बाटोमा तपाईँको 55 लाखको बजेट हालेको छ ती सुङ्ग्रेसमा त्यो सुङ्ग्रेमा दुईवटा मन्दिरमा हामीले 9-9 लाख 10-10 लाखको दुईवटा योजना हालेका छौँ ती डाँडामा जाने बाटोमा 20 लाखको बजेट हालेको छौँ हामीले अनि यी हरिवार बेसीमा तपाईँको कुलोमा के अरे 10 लाखको बजेट हालेको छौँ ती हरिवार बेसीमा खानेपानीको बजेट हालेको छौँ ती हरिवार थुम्कामा खानेपानीको बजेट हालेको छौँ ती तपाईँको घोक्सिला हुँदै छेत्पामा एउटा 60 लाखको बजेट हालेको छौँ ती घोक्सिला ती घोक्सी के अरे घोक्सिला हुँदै नयाँ हर्बलाई हामीले 25 लाखको बजेट हालेको छौँ फेरि अर्को तपाईँको दारिङगोटे हुँदै छेत्पासम्म अर्को 50 लाखको बजेट हालेको छौँ बजेट हेर्ने यो त प्रदेशको बजेट मात्र मैले यहाँलाई भनिरहेको छु समग्र मलाई जहाँसम्म लाग्छ म अहमताको साथै भन्न सक्छु जहाँसम्म सिन्धुली जिल्लामै टप नम्बर 1 बजेट प्रदेश सरकारबाट हामीले ल्याएकै हुँदैन त्यही भएर कारणले गर्दाखेरि अब हामीले वडाबाट चाहिँ बजेट खासै ल्याउनु नसकेकै हो अब कसरी नचाहि अगस्त उदाहरण भन्नुभयो अगस्तजीले चाहिँ 90 लाख चाहिँ आफ्नो कोषबाट हाल्नुभयो भन्नुभयो हो के ठाउँमा हाल्नु भएको छ उहाँको बजेट हाल्नु फरक छ सीमित जस्तो तपाईँको मैले यहाँ हेरेँ माथि एउटा 20 लाख एउटा कुलमा बजेट हाल्नु भएको छ अर्थात् नगरोस् जब तपाईँको 3 जनाको त्यहाँ खेत छ त्यहाँ जम्मा तपाईँको 30-60 मैले धान उब्जनी हुन्छ होला क्या उहाँलाई हाल्नु हुँदैन भन्नु खोजेको मैले तपाईँ 20 लाखको योजना हालिसकेपछि कम्तीमा तपाईँको 20 घर धुरीले चाहिँ राम्रोसँग चाहिँ उहाँले सेवा पाओस् क्या अनि मजा हुन्छ क्या हामीले दिएको सेवाको अर्थ रहन्छ तर उहाँले गर्नु खोजेको राम्रो नराम्रो भन्नु खोजेको तर त्यसलाई चाहिँ त्यसलाई नै आवश्यक हो त्यो कुरोलाई मैले दिएको 5 लाख बजेट आवश्यक हो बाँकी 15 लाख चाहिँ अन्य 3 कुरोमा हालिदिनु हालिदिए कति राम्रो हुन्थ्यो क्या समग्र मैले भने अहिले बजेट हाम्रो अब मैले सुने पनि रहेन किनभने शीर्षकमा छ भनेर अब अहिलेसम्म सुनाउनु पर्थ्यो अब सुन्नु भएन होइन ठिक छ फेरि उहाँले एउटा कपी पनि पाउनुहुन्छ उपाध्यजीलाई हतार हो मलाई हतार हो भनिरहनु भएको छ अनि मलाई धेरै कुराहरू सुनाउँथ्यो अरू है जस्तो उपाध्यजीले मोरको कुरा गर्नुभयो मोर आफैले निकाल्नु मलाई खुसी लाग्यो उहाँले चाहिँ पक्कै पनि आज अध्यक्षजीले कुरो निकाल्नुहुन्छ बरु पहिले मै ठोक्छु भनेर चाहिँ मैले भन्नुभएको उहाँको यस्तो हो क्या मैले उहाँहरूले मोल दिएर भन्नुहुन्छ मोल दिनु तर हामीलाई तपाईँको त्यो बाउले जन्माएको छोरोलाई हामी 7 दाजुभाइ छौँ 7 दाजुभाइलाई बराबर औषध दिइरहेको छ क्या अब हामी 7 वडामा भौगोलिक हिसाब जनसङ्ख्या हिसाबले हेर्ने हो भने त हामी भयङ्कर ठुलो छौँ क्या म साँच्चै भनौँ मेरो वडामा 64 वडाको तपाईँ 800 घर धुरी छ क्या उहाँले भरे भन्नुभयो म त यति त 8 40 50 लु 800 घर धुरीलाई मैले कसरी बाँड्नु हुन्छ 400 के त्यो 40 वडा भन्ने यही समस्या हो क्या र अन्य वडालाई मैले इन्सर्ट गर्नु खोजेको होइन समग्र मैले भन्नु खोजेको चाहिँ वडा बाहिर हिसाबमा के अरे जनसङ्ख्याको हिसाबमा जुन कृषि योग्य जग्गाको हिसाबमा मात्र वितरण गरिदिनु भयो भने कति उपयुक्त हुन्छ एक नम्बरमा आएर भन्नुभयो 20 वडामा लगाएर तर के लाग्ने आउँदा आयो आयो के आयो आयो मान्छे तपाईँको 4 महिना मोल लिनु नजान सक्ने अवस्था आयो क्या अब जानी कसरी के कति आउँछ 20 बेट लगाएर पुरो 4 महिना मोल लाग्नु आउँदैन त्यो खालको कुराहरू छ हजुर अब हामीले अस्ति पनि मलाई फोन गरेर भन्नुभयो त्यो अलिकति राम्रो अर्थ भएन किनभनेदेखि मोल मिलाएर दिनुभयो पुर्याउनु पऱ्यो भन्नुभयो क्या अब मैले कसरी पुर्याउनु कसरी दिएँ अब कतिपय मोल त यहाँ वडाबाट सिपाही नगरेर उताउँदै लानुभएको छ सहकारीले कुन सहकारीले के सहकारीले लगेरै जानुभएको छैन मैले केही हदसम्म 2-4 पटक चाहिँ मैले प्रत्येक सहकारीलाई पाले पालो लगाएको थिएँ मैले पछि त्यो सिस्टम पनि चेन्ज भयो फेरि हामी मेरो वडा सबभन्दा बढी सहकारी छ 4 हजार सहकारी छ सबैलाई चाहिन्छ घुमाउँदै लाँदाखेरि एउटाको भागमा चाहिँ 20-30 बोरा पर्छ ऊ लिनु नजाने अस के अरे 1.5 बोरा परेर उता उडेर जाने अवस्था छ अनि त्यही सहकारीले त्यही टोला बाँड्दै गर्दा अनि तलतिरको साथै रिसर्ने यहाँ तलतिर बाँड्दा थोरै पर्ने माथि बाँड्दा धेरै पर्ने अवस्था कुनै पनि एउटा रेसियोमा नभएको तर यो समग्र मोल हिसाबमा पालिकाको मात्र दोष पनि होइन कि देशकै समस्या हो होइन मैले आफू पनि पन्चिनु खोजेँ होइन कि समस्या समग्र छ र हामीसँग नभएको कारणले गर्दा एउटा मात्र मलाई दुःख लागेको कुरो हामीले मोल चाहिँ पालिकामा आएको मोल चाहिँ भूगोल र के भौगोलिक हिसाब र जनसङ्ख्याको हिसाब र कृषि योग्य जग्गाको हिसाबले गर्दा पाए उपयुक्त चाहिँ जति आएको भयो जस्तै सन्तोषीको मिसिनको कुराहरू पनि उहाँले गरिहाल्नु भयो होइन अनि एउटा थोरै हाम्रो नवीनले उठाएको कुरा थियो जुन नवीनले उठाएको कुरो यस्तै पानी मैले पनि फुटबल ग्राउन्ड सफा गर्ने भनेर नै 2.5 लाख रुपियाँ बजेट छुट्याएको हो मैले किनभने यो बाटो चाहिँ ट्र्याक ओपन गर्नु पऱ्यो र बाँकी बसेको पैसाले त्यहाँ चाहिँ के अरे सफा गर्नु पऱ्यो भने मैले प्राविधिक सल्लाह गरेँ प्राविधिक सल्लाह गर्दै गर्दाखेरि दाइ यहाँ त धेरै पैसा लाग्छ फेरि पैसा पुग्दैन यो बाटो मात्रै ओपन गर्ने हो कि अब मैले सम्भव भएसम्म यहाँबाट बसेको पैसाले कति हुन्छ त्यति भयो भने सफा गरिदिनु भनेको छु तर पछि यहाँको पनि अलिक चेन्ज भयो त्यहाँ सफा गर्दा त त्यहाँ लगभग 1.5 लाख त तिनै लाग्ने अवस्था र यदि औद्योगिक ग्राम बन्ने भन्ने ठाउँमा चाहिँ यदि हो भनेदेखि उहाँहरूको त्यहाँ मनसा आयो भने त्यहाँ 2-4 तर्फ भन्दा मिस दिनमा त्यस्तो खालको समस्या सस्तो मलाई लाग्दैन अनि ध्रुव सरले नि भन्नुभएको थियो कि यो बिल्डिङको विषयमा बिल्डिङ विषय समग्र उहाँ दाइले भनिसक्नु भयो शान्ति मन्त्रालयको परेको ठेका हो ठेका ठेकदार यहीँ हुनुहुन्छ ठेकदार पनि होइन समितिबाट गर्नुभएको होला लाग्छ मलाई त्यो चाहिँ अब तपाईँलाई भन्दा तपाईँलाई त के पीडा होला तपाईँलाई भन्दा मा पीडा कम्तीमा यतिको बिजोग देखेर अझ यतिको बिजोग उहाँले भन्नुभएको थियो होइन है अझ त्यो त्यहाँ ढाडो पनि हाल्न पाउनु है मैले पैसा पाएन मेरो त 12-14 लाख रुपियाँ पर्या छ भन्नुभएको थियो यी हुनुहुन्छ हजुर भन्न होइन मामा के तिहार बरु तपाईँ भोलिपल्ट निकाल्दा फाल्नु न साह्रै लाग्दैन भन्नुभयो एउटा कार्यक्रम बगर पनि हल समस्या हो भनेर मैले झ्याल ढोका थिएँ मामाले वडाबाट यो जबरजस्ती ए बिहेरुली आइरहे आओस् के आउँछ आओस् परिवार बिहेरुला भन्ने हिसाबले मैले एउटा कार्यक्रम गर्नको लागि यति झ्याल ढोकामा खोजेँ अरू बाँकी प्रोसेस कुरा उहाँले के अरे भन्ने उहाँले अघि भनिहाल्नुभयो मन्त्रालयहरूसँग भएको कुराहरू छ पैसा हाल्दै गर्दा हजुरहरू आफैले काम गरेर जाने पल्टाकै हो नि त होइन नरर्दा यहीँ हुन्छ दाइ हो नि त म आफै बजेट हालिदिएको कि हालेको बजेट सही तरिकाले काम गरिदिनु पऱ्यो कि हजुरहरूले अलिक मजा लाग्छ क्या बुझ्नु त्यही ठाउँमा सुन्नु त्यही ठाउँमा जाने पल्टेकै छ नि त अहिले पनि त्यही ठाउँमा जाने पल्टेको ठिक छ त्यही पनि त्यसलाई पनि हामीले केही हजुरलाई हजुरको घर पनि केही सपोर्ट गर्नुहोस् है जानेकोलाई सपोर्ट उहाँहरूले वितरण गर्ने एउटा पालिकाले वितरण गर्ने कस्तो भयो भने ठ्याक्कै के बराबरी बराबरी भएको कारणले गर्दा पुग्दैन म कहिलेकाहीँ हाम्रो प्राविधिक भाइलाई भन्छु दाइ भ्याक्सिनै सिद्धियो भन्छ किन सिद्धियो त यार हाम्रो ठुलो ठुलो छ के अरे एरिया ठुलो छ जुन कृषक धेर छ भन्दा बराबर बाँड्छ दाइ बराबर बाँड जति आयो त्यो त लाउनै पऱ्यो मैले भएको सिद्धियो दाइ भन्छन् कतिपय अनि त्यहाँ कुना ठाउँ ठाउँबाट आइरहेको अवस्था त्यहाँ चाहिँ सुई पुग्यो के भ्याक्सिन पुग्यो हाम्रो किन पुगेन भने भित्रको पनि गाली खाँदा भएन त्यसरी नै पालिकाबाट चाहिँ दार्जिलिङ हुन्छ त्यसरी मिलाएर पठाइदिनु भने अझ उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई अब अरू मैले खासै त्यस्तो धेरै अझै कुराहरू गर्नु थियो मलाई अब मैले अब खासै आज दाईको हतारले गर्दा दिने होइन समग्र मैले भनिहालेँ यस तरिको बजेटको हिसाबमा हामी सिन्धुली जिल्ला टप छौँ म यतिखेर यही मञ्चबाट पनि के भन्न चाहन्छु भने मेरो आदरणीय मेरो जुन नेता नै भनौँ हजुर अर्थमन्त्री पूर्णराज काफुलालाई म विशेष धन्यवाद पनि दिन चाहन्छु किनभने उहाँको मार्फतले गर्दा यतिसम्म बजेट ल्याउनु म यसपालि सक्सेस भएको छु त्यसमा हाम्रो प्रदेश माननीय रामकुमार पाडीले पनि धेरै सहयोग थियो होइन यस्तो यहाँ खबर अरू मैले खासै त्यस्तो धेरै अझै कुराहरू गर्नु थियो मलाई अब मैले अब खासै आज दाईको हतारले गर्दा दिने होइन समग्र मैले भनिहालेँ यस तरिको बजेटको हिसाबमा हामी सिन्धुली जिल्लामा टप छौँ।

0: एउटा कार्यालय सूचना आजभन्दा तिन दिन अगाडि निकालिएकै छ र मैले पनि आफैले स्वयं पनि मैले दलीय हिसाब मैले बोलाउने भनेको सबैजनालाई भन्दा पनि दलको प्रमुख मैले चारै दलको चारैजनालाई खबर गरेर फोन गरेकै हो। मैले हाम्रो पवन के पवनलाई फोन गरेँ, पवन पवनजीलाई फोन गरेर होइन म त भ्याउँदिनँ, म त काठमाडौँतिर छु भने त्यहाँबाट कसलाई बोलाउँछ भने तपाईँको विचार भने मैले डम्बर आचार्यलाई फोन त्यहाँबाट हाम्रो उसलाई लक्ष्मणजीलाई फोन गरेँ, उहाँ आउनुभयो। जस्तै मातृका दाईलाई फोन गरेँ, हाम्रो माधव बराल भन्ने घुसीलाई एमालेको हुनुहुन्छ, उहाँले भने होइन फेरि झिलाइरहन्छ त म भ्याएसम्म आउँछु भने जस्तो भन्नुभयो। झन् आज उहाँको घटना घट्नु घट्यो क्यारे उहाँ दाजु अब भेट हुनुभयो, त्यो कारणले पनि नआउनु पर्न सक्छ। र अस्ति विश्वनाथ बराल हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको जना आजकल घन्टीको त अलिकति छुट्टै हुन्छ कि झ्यापै भोट ल्याएर गाडा गुरुङ बनाएर आराम राख्नुहुन्छ कि भन्ने कुरो चाहिँ उहाँले होइन दाइ त के छ सब ठिक छ दाइ म अब बाहिर छु भन्नुभयो। भनेपछि समग्र मैले हामीले फोन गरेको हो, खबर गरेको हो, उपस्थिति यस्तै हो के भन्नु भएन, अहिले कामको व्यस्तता कारणले गर्दा पनि होला होइन, त्यो कारणले गर्दा अब अरू मैले त्यस्तो केही कसै केहरूलाई केही फेरि दिइहाल्नु पर्ने तुरुन्त छ भने भन्नु होला, सोध्नु होला होइन, थोरै के दिनुपर्छ भने दिइहाल्नु पर्ने होइन। बजेटको लागि पनि म केही दिनमा फेरि अब एउटा लिस्टिङ गरेर प्रदेश सरकार जानेछु, इन्द्रबहादुर मुख्यमन्त्री फेरि बोलाउनु भएको छ, केही लग जहाँ मन लाग्छ योभन्दा अगाडि 37 बजेट ल्याएर सक्छ भइहाल्थ्यो भने अझै पनि म 20 बजेट चाहिँ दामाको साथ ल्याउँछु भनेर म टुक्क गरिरहेको छु म होइन, 20 बजेट मेरो हामी त्यतिसम्म चाहिँ मलाई चाहिँ समाज गर्नुहुन्छ त्यहाँबाट बढ्छ अहिले यसलाई कोरोना
1: यसलाई अझ प्रभावकारी सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। ठेगाना रहेको छ रेडियो हाम्रो गोलन्जर, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
2: हवस् त अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25

0: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: सुन्न सकिन्छ। साढे चार महिनामा देशभर विपदका 5,000 भन्दा धेरै घटना, 250 को मृत्यु, सर्पको टोकाईबाट 69 जनाले ज्यान गुमाए, पहिरोको जोखिम पनि धेरै, मधेसमा भने पर्याप्त पानी परेन।
5: बागमती, कर्णाली, श्री पश्चिम प्रदेशका थोरै स्थानमा र यो कोशी प्रदेशका पनि यो दुई ठाउँमा चाहिँ अहिले मध्यमसम्मको वर्षा भइरहेको छ भने मध्य प्रदेशमा चाहिँ अहिले कति वर्षा भइरहेको अवस्था छैन।
4: हेटौडा कपडा उद्योग नियमित चल्ने, जनकपुरका पोखरी छेउछाउको जग्गामा अतिक्रमण हटाउन शुरू, अर्घाखाँचीमा बँदेल, रातु मृग र चित्तलको शिकार गर्ने अनुमतिका लागि आवेदन खुला।
6: धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ सुरुवात गरेका छौँ।
4: सरकार र नागरिक बचाउ महाअभियान बीच 14 बुधे सहमति, स्याङ्जामा उद्योग तथा व्यावसायिक फर्म खारेजी बढ्दै, जाजरकोटको रिसाङ पहिरोबाट विस्थापितहरूलाई 3 स्थानमा राखिने।
7: रिसाङ इस्युमा रहेका गाडी पहिरोबाट प्रभावित नागरिकहरूको अस्थायी ट्रेन राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामीले त्यहाँ स्थानान्तरण गरेका छौँ।
4: र अमेरिकी राष्ट्रपति ट्रम्पको 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज। अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालको लगातार दोस्रो हार, पर्सी तेस्रो खेल खेल्ने।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: नेपाली बजारमा अखाद्य तथा म्याद गुज्रेका वस्तुको बिगबिगी बढ्दै जानु गम्भीर चिन्ताको विषय छ। कमजोर अनुगमन, लापरवाही र नाफामुखी प्रवृत्तिले उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष असर पारिरहेको छ। यसलाई नियन्त्रणका लागि केवल सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन। उपभोक्ता स्वयं सचेत भई वस्तुको म्याद, गुणस्तर र लेबल जाँच गर्ने बानी विकास गर्न अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
9: चालू आर्थिक वर्ष 2083 वैशाख 1 गतेदेखि भदौ 6 गतेसम्म देशभर भएका विपदका 5,000 भन्दा धेरै घटनामा 250 जनाको मृत्यु भएको छ। 9 जना विपत्ता र 1,624 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यी घटनाबाट 6,315 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। यस अवधिमा सर्पदंशका कारण मात्रै 69 जनाले ज्यान गुमाएका छन्। 968 जना घाइते भएका छन्। पहिरोका 1,000 भन्दा धेरै घटनामा 43 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
10: पहिरोबाट हाम्रो वैशाख 1 गतेदेखि अहिलेसम्मको डेटा हेर्दाखेरि करिब 43 जनाको डेथ भएको छ भने अहिले यो मनसुन शुरू भएपछि असार 5 गतेबाट 39 जनाको मृत्यु पहिरोबाट भएको देखिन्छ। समग्र सबै विपदको हेर्दाखेरि सर्पदंशबाट सबभन्दा धेरै मानवीय क्षति भएको देखिन्छ। त्यसपछि चाहिँ पहिरो नै हो र थर्डमा अब त्यसपछि चट्याङ र अहिले चाहिँ नि त्यसपछि बाढी। अब मनसुन जानेको कुरा गर्दाखेरि चाहिँ पहिरो नै 1 नम्बरमा भयो।
9: 4.5 महिनाको अवधिमा चट्याङका कारण 245 घटनामा 28 जनाको मृत्यु र 1,139 जना घाइते भएका छन्। बाढ़ीका 276 जना घटनामा 25 जनाको मृत्यु र 7 जना बेपत्ता भएका छन्। यस अवधिमा लेक लागेर 24 जनाको मृत्यु भएको छ। आगलागीका घटनामा 20 जनाको मृत्यु र 1,000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। जनावरको आक्रमणबाट 18 जनाको मृत्यु र 168 जना घाइते भएको प्राधिकरणले जनाएको छ। यसैबीच जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई 3 स्थानमा अस्थायी आवास बनाएर राखिने भएको छ। विपद व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेपछि पीड़ितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। सीआईएनसँग कुरा गर्दै जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी,
7: आज चाहिँ हामीले रिसाङ इस्युमा रहेका गाडी पहिरोबाट प्रभावित नागरीहरूको अस्थायी ट्रेन राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामीले त्यहाँ स्थानान्तरण गरेका छौँ। र अन्यको हकमा उहाँहरूको चाहिँ तपाईँको घर चाहिँ त्यहाँ हेर्नु भएको, कतिपयको साँझ चाहिँ बस्नलाई अलिकति गाह्रो हुने भएको हुँदा साँझ उनीहरू चाहिँ खाना आफ्नै घरमा खाने सुन्नको लागि चाहिँ स्कुलमा चाहिँ आउने व्यवस्थापन चाहिँ स्थानीय तहले गरेको छ। हामी दीर्घकालीन रूपमा चाहिँ उहाँहरूको चाहिँ वासस्थान कहाँ सार्ने भन्ने विषयमा चाहिँ भेरी नगरपालिका र भूगर्भ बिलले दिएको रिपोर्टमा पछि चाहिँ अहिले तत्कालको लागि र एनडीआरएमको चाहिँ भूगर्भ बिल दिएको रिपोर्टको आधारमा पछि अस्थायी आवासहरू भवनहरू निर्माण गरेर त्यो स्थानान्तरण गर्ने चाहिँ व्यवस्था चाहिँ तपाईँको मिलाएको छ।
9: विपद व्यवस्थापन प्राधिकरणको सुझाव तथा स्थानीय तहसंघको समन्वयमा 3 स्थान छनौट गरिएको हो। अस्थायी सेन्टर निर्माणका लागि आवश्यक जग्गाको भाडा स्थानीय तहले बिहोर्ने सहमति भएको छ। पहिरोले अवरूद्ध बनेको बेनी जोमसोम अन्तर्गत म्याग्दी श्रीवारी खण्ड र सुकी बगर सड़क सञ्चालनमा आएको छ। वर्षासँगै लेदु र पहिरो खस्दा सड़क अवरूद्ध भएपछि काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन शुरू गरेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवाला संघको सरकारवालाहरूसँग उद्योगको पूर्वाधार वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको हो। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइएको छ। गएको साउन 23 गतेदेखि 2 तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगमा 488 मध्ये अहिले 12 मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराएको थियो। अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदेल रातो मृग र चितलको शिकार गर्ने अनुमति दिन आवेदन खुलाइएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराई,
6: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ सुरुवात गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7 देखि 7, 8, 9, 10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानूनमा भएको व्यवस्था बमोजिम नै यो सूचना जारी गरिएको हो।
9: जनकपुर धामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ। संघीय सरकारको टोलीले साउन 1 गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो। आजदेखि पहिलो चरणमा 7 पोखरीहरूको डिलमा बनाइएका अनाधिकृत संरचनाहरू तोड्न शुरू गरिएको प्रतिवेदन कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले जानकारी दिनुभयो।
11: साउनको 1 गते हामीले सार्वजनिक सूचना गरेका छौं। पोखरी र पोखरीको डिलमा भएका संरचनाहरू आफैले हटाउनु होला, अन्यथा चाहिँ हामी आफै हटाउनेछौ, सरकारद्वारा हट्छ भनेर हामीले सार्वजनिक सूचना गरेका छौं। त्यो बमोजिम चाहिँ उहाँहरूले केही संरचना हटाइसक्नु भएको र केहीमा बाँकी भएको कारणले आज हामीले बिहानैदेखि यो संरचना हटाउन लागि परिरहेका छौं। हामीसँग 7 पोखरी गरी हाम्रो कच्ची आंशिक र पक्की घरहरू गरेर हामीसँग 65 घरहरू चाहिँ घटहराहरू आजको कार्यक्रमबाट चाहिँ क्लियर गर्नेछौ।
9: स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्व सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा बायोमेडिकल इकाइ गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित मितव्याही र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 वा 2082 जारी गरेको छ। सोही निर्देशिका बमोजिम यी इकाइहरू गठन हुन लागेका हुन्। स्वास्थ्य सेवा विभागले गत साउन 20 गते आफ्नो वेबसाइट मार्फत यो निर्देशिका सार्वजनिक गरेको हो। साथै इकाइ नियमित र आकस्मिक मर्मत क्यालिब्रेशन र गुणस्तर सुनिश्चितता जस्ता कार्यहरू सञ्चालन गर्नेछन्। नेपाल सरकार र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल बीच 14 बुधे सहमति भएको छ। सहमति भएसँगै अभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका अभियान का प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोली बीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। स्याङ्जामा आर्थिक वर्ष 2082-83 नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुने भन्दा खारेज हुनेको संख्या बढ़ी देखिएको छ। एक वर्षको अवधिमा 291 नयाँ उद्योग तथा फर्म दर्ता हुँदा 334 खारेज भएका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार उद्योगतर्फ 149 र वाणिज्यतर्फ 142 गरी 291 नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका हुन्। सोही अवधिमा उद्योगतर्फ 169 र वाणिज्यतर्फ 165 गरी 334 उद्योग तथा फर्म खारेज भएका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियोको कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गरेको हो। अमेरिकी संघीय आप्रवासी कानूनले कन्सुलर अधिकारीहरूको आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नदिएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको थियो। अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपालको ए टोली बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग पराजित भएको हो। नेपाललाई बंगलादेशले 2-9 विकेटले पराजित गर्यो। नेपालले दिएको 100 रनको सामान्य लक्ष्य बंगलादेशले 10.2 ओभरमा 1 विकेटको क्षमता पूरा गर्यो। नेपाल आफ्नो पहिलो खेलमा हिजो एण्टी स्ट्राइकसँग पनि पराजित भएको थियो। नेपालले अब आफ्नो तेस्रो खेलमा सोमबार होवाट हरिकिन्स एकेडेमीसँग खेल्नेछ।
12: परिवारको सदस्यको सहयोगमा पर्याप्त स्तनपान सम्भव।
13: उहाँ समाचार किनिदिन्छ, फलफुल ल्याइदिन्छ, हरियो सागसब्जी ल्याइदिन्छ, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छ, घरमा खाना पकाएको हेल्प गर्छ, घरको काममा पनि सघाउँछ।
12: स्तनपानको सचेतना बढ़दै सरकारी तथा गैर सरकारी निकायको हातेमालो प्रभावकारी रिपोर्ट रचना र लोकप्रियताले सर्जकलाई के कसरी फाइदा पुग्छ कुराकानी सहितको शनिवार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
15: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
14: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
15: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीका आमा बुवासँग गृह मन्त्रालयमा भर्खरै छलफल शुरू भएको छ। गृहमन्त्री सुधन गुरूङ सहितको गृह मन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल शुरू गरेको हो। छलफलका लागि आज दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौँ आउनु भएको हो। उहाँहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन्। छलफलमा सहभागी हुन कृषि मन्त्री गीता चौधरी पनि गृह मन्त्रालयमा पुग्नु भएको छ। गरिमाको न्यायका लागि बारा, काठमाडौँ लगायतका देशका विभिन्न स्थानहरूमा प्रदर्शन भइरहेका छन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत अर्थात निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ। विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी संचालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना निकालेको हो। जन्मने बित्तिकैदेखि कम्तीमा 6 महिना शिशुलाई स्तनपान गराउनु पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ, तर कतिपय भ्रम पनि समाजमा देखिन्छन्। व्यावहारिक अप्ठ्यारोका कारण पनि पर्याप्त स्तनपान गराउन नपाएको आमाहरूको भनाई हुने गरेको छ। स्तनपानमा सजिलो बनाउनका लागि परिवारका सदस्यको भूमिका महत्वपूर्ण हुन्छ।
17: एक वर्ष अघि कैलालीकी सुविका श्रेष्ठले जुम्ल्या बच्चा जन्माउनु भएको थियो। 28 हप्तामै 1 केजी 200 ग्राम मात्र तौलका बच्चा जन्मिएपछि करिब एक महिना उहाँले कोलपुरमा नवजात शिशु सघन उपचार कक्षमा राख्नु पर्यो। एउटा बच्चा जोगाउन सकिएन। बच्चा स्याहारमा परिवारका सदस्य श्रीमानको राम्रो सहयोग पाएपछि सुविकाको बच्चा अहिले स्वस्थ छ।
18: घर आएपछि चम्चले खुवाउनु पर्छ, 15 दिन जति चम्चले खुवाउनु पर्यो, त्यसपछि आफ्नै दुध पछि आफै खान थाले खान्छ, वेट कम छ, अरू त ठिकै छ। श्रीमानको साथ नि पाए घर परिवारको सबैको।
17: मीना उपाध्याय अहिले 45 दिनकी सुत्केरी हुनुहुन्छ। उहाँको बच्चा पनि जन्मदा 1 किलो 900 ग्रामको मात्रै थियो। शल्यक्रिया मार्फत बच्चा जन्माएकी उहाँले पनि बच्चा स्याहारमा निकै मेहनत गरिरहनु भएको छ।
19: जन्मिँदाखेरि एकदम वेट कम थियो, 1900 ग्राम मात्रै थियो। टाइम पुगेकै हो, दिन अनुसार खोइ के भयो, थियो वेट अलि सानै थियो, साह्रै गाह्रो भयो, सानो थियो, दुधै चुस्दैन थियो, अहिले दुध आफ्नो चुसाइरहेछ अहिलेसम्म।
17: जानकी गाउँपालिकाको गोलौरीकी मौसम चौधरीको 6 महिनाको बच्चा छ। मौसमलाई बच्चा स्याहार्न श्रीमान रामकृष्ण चौधरीले राम्रो साथ दिइरहनु भएको छ।
20: कमाएर घरमा ल्याउँछु, 2 बच्चा छन्, श्रीमती र बच्चाको फसलमा ध्यान छ, भएको यहाँहरूको लागि खाने तयार गरिदिन्छु, माछा मासु किनिदिन्छु, फलफुल ल्याइदिन्छु, हरियो साग सब्जी ल्याइदिन्छु, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु, घरमा खाना पकाएको हेल्प गर्छु, घरको काम पनि सघाउँछु।
17: टिकापुर नगरपालिकाका वडा स्वास्थ्य संस्था र टिकापुर अस्पतालमा बालबालिकाको पोषण सुधारका लागि उपचारात्मक तयारी खाना खुवाउने गरिएको छ। शीघ्र कुपोषण भएका उपचार चाहिने बच्चालाई टिकापुर अस्पतालमा उपचार गर्ने र भर्ना नै गरेर उपचार गर्नुपर्ने भएमा सेती अस्पताल धनगढ़ी पठाउने गरिएको छ। चालू आर्थिक वर्षको अहिलेसम्म अस्पतालले 2 बालबालिका धनगढ़ी रेफर गरेको र 2 जनाले अहिले उपचारात्मक तयारी खाना खाइरहेका छन्। समाजमा अझै पनि बच्चा 6 महिना नपुग्दै पास्नी गरिदिने र थप खानाहरू खुवाउने गलत अभ्यास रहेकोले अझै सचेतना जगाउन आवश्यक रहेको टिकापुर अस्पतालका नर्सिङ निरीक्षक तथा पोषण सम्पर्क व्यक्ति निलम रावल बताउनुहुन्छ।
18: दालैको झोल भए नि खुवाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन, त्यही भएर अब त्यो चाहिँ आवश्यक छैन। बच्चालाई 6 महिना नपुगिकन अन्य खानाहरू दिन आवश्यक छैन, बच्चालाई आमाको दुध नै पर्याप्त हुन्छ। डाक्टरको सल्लाहले चाहिँ अब कहिले बच्चा बिरामी छ भने चाहिँ उसलाई औषधिहरू चाहिँ खुवाउनु पर्ने हुन सक्छ।
17: स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनुपर्ने टिकापुर अस्पतालका सिनियर नमी तारा खरेल बताउनुहुन्छ।
21: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ स्तनपानले, पछि गएर बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ।
17: टिकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टिकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ। दुर्गा देवकोटा, टिकापुर एफएम, कैलाली।
12: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उहिलेका गीत र लोकप्रियताले अहिले दिइरहेको सन्देश,
22: नाम गोपालज्यूहरूका भक्तराजीहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ होइन, आर्थिक पाटो पनि त्यस्तै सबल छ त्यो बेलाको।
23: सुल्टिनी भने बोलाको सुनेनौ कि माया।
12: सांगीतिक संवाद सहितको शनिवारीय विशेष बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
24: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
25: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
24: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
25: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
24: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
25: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
24: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
26: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
12: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपदको समयमा आदेशको प्रतीक्षा गरेर बस्ने नभई आफ्नो जिम्मेवारी र परिस्थितिको गम्भीरता बुझेर तत्काल परिचालन हुन निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय मकवानपुरको 9 वार्षिकोत्सवको अवसरमा आज महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिनुभएको हो। एक्लो प्रयासबाट मात्रै विपदलाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद व्यवस्थापनको प्रमुख आधार भएको पनि उहाँले उल्लेख गर्नुभयो। सरकारले दूरसंचार क्षेत्रलाई डिजिटल रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्ने उद्देश्यसहित एकीकृत दूरसंचार नीति 2083 को मस्यौदालाई अन्तिम रूप दिएको छ। नेपाल दूरसंचार प्राधिकरणले तयार गरेको मस्यौदामा 5 वर्षभित्र 80% र 10 वर्षभित्र 98% जनसंख्यामा कम्तीमा 50 एमबीपीएस क्षमताको ब्रोडब्याण्ड सेवा पुर्याउने लक्ष्य राखिएको छ। अब शनिबार विशेष नेपाली गीत संगीतले देशको सभ्यता संस्कार र संस्कृतिको प्रतिनिधित्व गर्छ। तर पछिल्लो समय टिक्नकै लागि गीत बनाउने बिक्नका लागि वा क्षणिक समयका लागि गीत बनाउन होडबाजीले नेपाली मौलिकता हराउने चिन्ता पनि थपेको छ। लोकपपलाई आधार बनाएर नेपाली गीत संगीतलाई अंगाल्नुभएका गायक सुनिल गिरीसँग साथी सन्तोष गन्धर्वले गायनमा देखिएका पछिल्ला प्रवृत्ति र सुधारका उपायका बारेमा कुराकानी गर्नुभएको छ।
1: सबैभन्दा बेसी रुचाइएको र मलाई पनि एकदमै मनपर्ने मेरो सुरुको एल्बम कोहोलामा राखेको कोहोला त्यो मसँग आखर

0: सुनिल गिरी भन्ने बित्तिकै लोक पपसँग जोडिएका र केही आधुनिक जस्ता सुनिने सुगम संगीतसँग जोडिएका जस्ता सुनिने गीतहरू निकै लोकप्रिय भए। तपाईँकै गीतहरूबाट म्युजिक भिडियोमा प्रवेश गर्नुभएका थुप्रै कलाकारहरू अहिले नेपाली सिने क्षेत्रमा हुनुहुन्छ। अलि छुट्टै र अलिक पृथक शैलीका गीतहरू तयार गर्ने तपाईँ अहिले खासमा केमा व्यस्त हुनुहुन्छ?
1: चार वर्ष जस्तो भयो मैले खासै राम्रोसँग काम गर्न नपाएको, परिवारलाई मैले टाइम दिइरहेको छु।
0: र यी गीतहरू बजारमा ल्याउँदै गर्दाखेरि एउटा कलाकारले चाहिँ आफूले कस्तो खालको दर्शक श्रोताको अपेक्षा गर्छ, कस्तो खालको मायाको अपेक्षा गर्छ? लगानी सुनिश्चित मात्रै होस् भन्ने चाहना हो या त आफ्ना सृजनाहरू जीवन्त हुन् भन्ने अपेक्षा गर्छ?
1: मेलोडी कसरी बनाउने भन्ने कुराहरूलाई अलिकति प्राथमिकतामा राखिरहेको हुन्छु। को होला त्यो एल्बमकै पार्टी थोरै गुनगुनाउँछु। तिमी आउँछौ कि भने माता कुरी रहेको लाखुरी फेद मुनि झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर

0: सुनको चुरा किनी देउलाई माया तिमीलाई जाऊ हिँडा सहारा ठण्डी बढ्यो हिमालयमा न्यानो छ मेरो घर
1: मैले यसको म्युजिक प्रोडक्सन मैले एरेन्ज पनि मैले आफै गरेको छु, थोरै गुनगुनाउन चाहन्छु।

यो तपाईँले लास्टमा भनेको कुराले चाहिँ कभर गर्छ जस्तो लाग्छ. जुन अमर बनाउनु, अमर बनाउनु भनेको नै आफू टिकिराख्नु पनि र बिगिराख्नु पनि हो. यसो भयो भने अनि त्यसपछि हाम्रो जुन सस्टेन हुने यसमा चाहिँ आर्थिक आफ्नो पाटोहरू कसरी सम्हाल्ने भन्ने कुराहरू, यदि सिर्जनाहरू अमर छन् भने अहिले पनि हामी पुराना नाम गोपालज्यूहरूका भक्तराजजीहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ होइन. आर्थिक पाटो पनि त्यस्तै सबल छ, त्यो बेलाको सङ्घर्ष पनि त्यस्तै थियो,

0: साढे चार महिनामा देशभर विपदका 5,000 भन्दा धेरै घटना भएका छन्। त्यसमा 250 जनाको मृत्यु भएको छ। सर्पको टोकाईबाट मात्रै 69 जनाले ज्यान गुमाएका छन्। हेटौँडा कपड़ा उद्योग नियमित सञ्चालन हुने भयो। जनकपुरका पोखरी छेउछाउको जग्गामा अतिक्रमण हटाउन शुरू गरिएको छ। अर्घाखाँचीमा भने बदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमतिका लागि आवेदन खुला गरिएको छ। सरकार र नागरिक बचाउ महाअभियान बीच 14 बुँदे सहमति आज भयो। स्याङ्जामा उद्योग तथा व्यावसायिक फर्म खारेजी बढ़दै गएको छ। जाजरकोटको रिसाङ पहिरोबाट विस्थापितहरूलाई विभिन्न 3 स्थानमा राख्ने सहमति बनेको छ। र अमेरिकाका राष्ट्रपति ट्रम्पको 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज भएको छ। अस्ट्रेलियामा जारी टप एण्ड T20 सिरिजमा नेपालको लगातार दोस्रो हार भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्नी।
7: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
5: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
8: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 कार्यालय खुरकोट सिन्धुली।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको दुई रुपियाँ, अब पाँच रुपियाँ हटदाम बस्यो, त्यति बस्ने
3: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेल
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पातोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
7: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दुई चामलतिर ल्याएर वजन गर्ने मेरो काम त्यो छ। किसानमा बजेट ल्याउनु पर्छ यो देशमा, किसान ओभर नलागु देशमा लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल।

नमस्कार। कृषक विकास प्रबंधन और व्यवसायीकरण को पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवाल में यहाँ हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादन में एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउनी एफएम 103.4 मेगाहर्ज बद्धघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामीले नेपालको समग्र मत्स्य क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गर्दैछौं। पछिल्लो समयमा हेर्यो भने नेपालमा मत्स्य पालनको क्षेत्र अझै बृहत्तर बन्दैछ। सरकारका विभिन्न परियोजनाले समेत मत्स्य पालन क्षेत्रलाई लगानी गरेर किसानहरूलाई अझै प्रेरित गर्नको लागि, आकर्षण गर्नको लागि विभिन्न खालका अनुदान प्रोत्साहनका र प्राविधिक रूपमा समेत ढुवानीको लागि र अन्य अन्य प्राविधिक सहयोगका विभिन्न कार्यक्रमहरूले समेत समेट्न खोजेका छन्। अपुग्दै भएको छ। यद्यपि धेरै किसानहरूलाई समेट्न खोजेका विभिन्न परियोजनाले मत्स्य क्षेत्र अझै अगाडि बढ्न सक्छ, अझै अगाडि बढ्दैछ भन्ने चाहिँ हामीले यो विषयलाई आकलन चाहिँ अवश्य गर्न सक्छौँ, बाहिरबाट सरसर्ति हेर्दा मात्रै पनि। र आज हामीले यो अर्थमा मत्स्य पालनको क्षेत्रलाई उठाउँदैछौँ। यहाँभित्र समस्याहरू पनि छन्, चुनौतीहरू पनि छन् र सम्भावना अझै बढी छन्। भयावह अवस्थामा चाहिँ अथवा रोजगारका पाताहरू खोज्ने क्रममा चाहिँ हाम्रो पर्निर्भरता विभिन्न क्षेत्रहरूमा बढ्दै गरेको परिप्रेक्ष्यमा चाहिँ मत्स्य पालनको क्षेत्रलाई साँच्चीकै व्यवस्थित र बृहत्तर बनाउन सक्ने हो भने चाहिँ यसले लाखौं व्यक्तिहरूलाई, अझै बेरोजगारहरूलाई रोजगार बनाउन सक्छ र हामीले अझै बढी उत्पादन गर्यौं भने हामी निर्यात पनि गर्न सक्छौँ, विभिन्न देशहरूमा हामी पठाउन सक्ने आधार पनि छ। र हामीले नेपालमा रेनबो ट्राउट माछा हामीले विभिन्न जिल्लाहरूमा अहिले बृहत्तर बन्दैछ अथवा फैलिँदैछ। हामीले रेनबो ट्राउटको कुराकानी गर्दैछौँ र नेपालमा रेनबो ट्राउटको व्यावसायिक शुरूआत गराउनको लागि र नेपालमा रेनबो ट्राउट माछा भित्राउनको लागि योगदान दिनुभएका व्यक्तित्व अथवा पहिलो व्यक्ति डाक्टर टेकबहादुर गुरुङ आज हामीसँग एकचोटिमा हुनुहुन्छ। आज हामीले समग्र नेपालमा रेनबो ट्राउटको विस्तार कसरी बढ़्यो र नेपालमा कसरी चाहिँ रेनबो ट्राउट भित्रियो भन्ने खालको प्रसंग, सँगसँगै रेनबो ट्राउट माछाको नेपालमा सम्भाव्यता कस्तो छ, सँगसँगै अन्य माछाका जातहरूको पनि नेपालमा सम्भावना र भविष्य कस्तो छ र योभित्र आउन सक्ने सम्भावित समस्या चुनौतीहरू र हामी अनुसन्धानको पाटोबाट कतिको सफल छौं र के हुनुपर्ने बाँकी छ भन्ने खालको सन्दर्भ पनि जोड्दैछौँ। किनकि आजका हाम्रा अतिथि अर्थात डाक्टर टेकबहादुर गुरुङ वरिष्ठ मत्स्यविज्ञ हुनुहुन्छ भने उहाँ चाहिँ कृषि अनुसन्धान परिषद नार्कका समेत पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। त्यसरी पनि हामी यो विषयका विज्ञ हुनुहुन्छ। त्यसरी हामी यी समग्र विषयलाई उहाँसँग नै उठाउने प्रयासहरू पनि हामी उहाँलाई इच्छुट गर्नु रेनबो ट्राउटको विषयलाई अलिकति पछाडि प्रवेश गरौँ न। नेपालमा समग्र माछा पालनको अवस्था कसरी आइराखेको छ, अहिले कसरी चाहिँ कुन अवस्थामा आएको आकलन गर्नुहुन्छ यहाँले चाहिँ आजसम्म आउँदै गर्दा चाहिँ?
1: नेपालको चाहिँ यो माछा पालनको क्षेत्र चाहिँ वास्तवमा अत्यन्त चाहिँ द्रुततर गतिमा बढिरहेको छ। अहिले चाहिँ किसान दाजुभाइहरू चाहे त्यो चाहे तराईतिरको होस्, चाहे मध्य पहाडी भेगका हुन्, चाहे उच्च पहाडी भेगतिर बसोबास गर्ने खालका चाहिँ किसान हुन्, त्यो सबैले चाहिँ यो खालको चाहिँ यदि उनको ठाउँमा उनले चाहिँ चाहेको चाहिँ स्थानमा त्यहाँनिर चाहिँ प्रशस्त पानीको सुविधा आदि आदि चाहिँ सबै जो चाहिँ माछा पालनको लागि उपयोग चाहिँ प्रयोग गर्न खालको चाहिँ अब स्रोतहरू छ भने किसानको चाहिँ पहिलो प्राथमिकता अहिले माछा पालन नै भनेको चाहिँ छ जस्तो मलाई लाग्छ। अनि चाहिँ अर्को पनि थप, एक वर्ष अगाडि यो इन्टरनेसनल लेबर अर्गनाइजेसनले एउटा अध्ययन चाहिँ सञ्चालन गरेको थियो। कृषि क्षेत्रलाई चाहिँ यदि उकास्ने हो भने उसको अध्ययनबाट चाहिँ आएको प्रतिवेदनमा के कुरा चाहिँ उल्लेख भएको चाहिँ छ त भन्दा, कृषि क्षेत्र चाहिँ एकाएक चाहिँ यसलाई चाहिँ माथि ल्याउने हो भने 8 कृषि उपज या चाहिँ वस्तुमा यदि लगानी गरेको खण्डमा या त्यो क्षेत्रमा गएको खण्डमा छिटो चाहिँ नेपालको कृषि क्षेत्रको चाहिँ उत्थान हुनेछ भनिएछ। दाल भयो होइन, तरकारी भयो, अनि चाहिँ त्यसै गरिकन चाहिँ यो 8 यो चाहिँ जिन्जर भयो, अदुवा भयो होइन, यस्तै गरी 8 चाहिँ वस्तुहरू चाहिँ छन्। त्यसमा चाहिँ बाख्रा पालन भयो होइन, त्यसै मध्ये माछा पालन पनि एक हो
0: अग्रपङ्क्तिमा।
1: भने कुनै पनि किसानलाई, किसान दाजुभाइलाई, त्यही एउटा क्षेत्र विशेषको चाहिँ दाजुभाइहरूलाई पनि त्यसले चाहिँ आफ्नो आर्थिक स्थिति चाहिँ बढी छिट्टो चाहिँ उसलाई चाहिँ उकास्नु छ होइन, गरिबी निवारण, गरिबीबाट चाहिँ पन्छिनु छ, आर्थिक स्रोतलाई चाहिँ बलियो बनाउनु छ, एउटा व्यवसायीको रूपमा चाहिँ आफूलाई चाहिँ स्थापित गर्न चाहनुहुन्छ भने तीमध्ये चाहिँ माछा पालन पनि एउटा विषयवस्तुको रूपमा उभरेर आएको चाहिँ छ। त्यसै कारण त्यस्तो खालको चाहिँ जुन अध्ययन भएको चाहिँ प्रतिवेदन आयो त्यसले पनि यही कुरालाई चाहिँ इङ्गित गर्दछ कि नेपालमा वास्तवमा चाहिँ कृषि क्षेत्रबाट अझ यहाँ चाहिँ दिगो रूपमा आफूलाई चाहिँ स्थापित गर्ने हो भने माछा पालन एक महत्वपूर्ण क्षेत्र हुन सक्छ भन्ने खालको प्रतिवेदन उल्लेख भएर आएको चाहिँ छ।
0: पछिल्लो समयमा धेरै माछा पालक किसानहरूको संख्या पनि बढ़ेको छ र उपभोक्ताहरू पनि अझै माछा पालकीहरू हुनु भएको छ, माछा खाने सेवन गर्नेहरूको संख्या पनि बढ़ेको छ। अझै यो पछिल्लो समयमा जिउँदो माछाको सेवन गरेको पनि देखिन्छ बढी जसो. अब अलिकति रेनबो ट्राउटको कुराकानी गर्न चाहन्छु. रेनबो ट्राउटमा चाहिँ पहिलो पटक नेपालमा भित्राउनको लागि चाहिँ यहाँ पनि विभिन्न निकायमा आबद्ध हुनुहुन्थ्यो, सरकारी अवधमै रहँदै गर्दा चाहिँ नेपालमा पहिलो पटक भित्राउने प्रयास गर्नुभयो र आज रेनबो ट्राउट निकै नै सफल भएको छ. रेनबो ट्राउटको अलिकति अब अवस्थितिको बारेमा बताइदिनुहोस् न, कस्तो खालको प्रजाति हो र नेपालमा चाहिँ निकै फर्स्ट आएको देखिन्छ, नेपालमा साँच्चैकै सम्भावना पनि देखियो र यसका समस्या चुनौतीहरू र यसको सम्भावना पनि बताइदिनुहोस् न सँगै.
1: हजुर हजुरजी, यो चाहिँ अब पहिलो पटक चाहिँ होइन, मैले प्रयास गरेको चाहिँ तेस्रो पटक हो. योभन्दा पहिला पनि मैले जब प्रयास गरेँ जापानबाट ल्याउनका लागि, योभन्दा अगाडि दुईटा चाहिँ प्रयास अगाडि नै
0: नेपालमा पहिलो पटक भित्राउने प्रयास गर्नुभयो र आज रेनबो ट्राउट निकै नै सफल भएको छ. रेनबो ट्राउटको अलिकति अब अवस्थितिको बारेमा बताइदिनुहोस् न, कस्तो खालको प्रजाति हो र नेपालमा चाहिँ

0: तर चाहिँ मैले जो ल्याएको थियो जो लट जुन चाहिँ जापानबाट लिएर आयौँ गभर्नरजीलाई चाहिँ त्यहाँबाट अनुरोध गरेर पछि चाहिँ नेपाल सरकारले पनि त्यो चिजको लागि चाहिँ अनुमोदन गर्नुभयो अनि गरिदिनुभयो र चाहिँ त्यो सामग्री हामीले चाहिँ नेपालमा भित्र्यायौँ। त त्यो चाहिँ तेस्रो पटकको प्रयास थियो जुन कि सफल भयो र अहिलेसम्म त्यो चाहिँ द्रुततर सुरुमा चाहिँ हामीले चाहिँ धेरै एउटा चाहिँ झिझक थियो एउटा चाहिँ लगिहाल्नु हुँदैन कि निजी क्षेत्रमा अलिकति महँगो परेर चाहिँ यसलाई चाहिँ सफल हुँदैन कि भन्ने धेरै उथलपुथल र चाहिँ धेरै हामीले चाहिँ छलफल गरेर त्यो माछा चाहिँ ल्याइएको करिब करिब 12-13 वर्षपछि मात्रै चाहिँ त्यो सफल भयो जब चाहिँ सरकारी फार्ममा त्यसको उत्पादनको चाहिँ त्यसका प्रजननका प्रत्येक चाहिँ त्यसका प्रश्नहरू जब हामीले चाहिँ उत्तर दिने योग्य भयौँ त्यसपछि चाहिँ सबैभन्दा पहिला चाहिँ यो नुवाकोटको एकजना किसान हुनुहुन्थ्यो चाहिँ गोपालजी होइन गोपालजी गोपाल बहादुर लामा उनको चाहिँ थलोमा ल्याएपछि त्यहाँ पनि हारालु चाहिँ भयो। त्यो जुन पहिलाको चाहिँ जुन एउटा कन्सर्न बनाएको थियौँ कि यो महँगो भएर अस्वीकृत हुन्छ कि भन्ने खालको त्यो भएन। त्यो खालको चाहिँ एक प्रकारको हाम्रो चाहिँ एउटा वहम रहेछ भन्ने खालको चाहिँ कुरा साबित भएपछि त्यसपछि चाहिँ बिस्तारै यो चाहिँ विस्तारित हुँदै अगाडि बढ्यो। त्यसमा चाहिँ पछि आएर यसलाई चाहिँ विस्तार गरिदिनको लागि चाहिँ सानातिना चाहिँ सरकारी कार्यक्रमहरू पनि सफल भयो। नेपाल कृषि अनुसन्धान परिषदले त यो अब यो प्रविधि विकास गरेकै नै भयो। यसका पछाडि चाहिँ दानाको पनि चाहिँ प्रविधिको विकास भयो। त्यसै गरिकन अन्य उपकरणहरू यसका चाहिँ दाना बनाउने मेसिनहरू आदि आदिको चाहिँ सबै सम्पूर्ण व्यवस्था भयो। त्यसपछि चाहिँ यसलाई चाहिँ अगाडि ल्याउनमा ओबिओपी भन्ने एउटा चाहिँ कृषि मन्त्रालयको कार्यक्रम थियो त्यसले पनि चाहिँ सहयोग गरेको जस्तो अनुभूत हुन्छ मलाई। त्यसले पनि सहयोग गर्यो ओबिओपी कार्यक्रमले। त्यसपछि चाहिँ जाइकाले चाहिँ 4 महिनामै करिब करिब 14 लाख रुपियाँ खर्च गर्ने खालको एउटा चाहिँ कार्यक्रम चाहिँ नेपाल कृषि अनुसन्धान परिषदलाई म नै त्यसको चाहिँ प्रोजेक्ट लिडर थिएँ चाहिँ एउटा कार्यक्रम चाहिँ उनले चाहिँ हामीलाई प्रदान गर्नुभयो। त्यसले गर्दाखेरि चाहिँ युवाहरूलाई हामीले चाहिँ त्यो पैसा 13-14 लाख रुपियाँको पैसाले भक्कक चाहिँ जुन यसमा इच्छा जाहेर गर्ने जो चाहिँ युवाहरू हुनुहुन्थ्यो त्यसले चाहिँ यसमा चाहिँ सम्मिलित हुनको लागि उनलाई चाहिँ अग्रसर गराउन पनि धेरै सहयोग गर्यो। अनि त्यसै कार्यक्रम अनुसार हामीले चाहिँ यो कार्यक्रमलाई चाहिँ अझ लोकप्रिय गराउने र चाहिँ फेरि नेपालबाट रेनबो ट्राउट माछा कहिले पनि असफल भएर यो चाहिँ फेरि अर्का देशबाट चाहिँ मगाउनु नपरोस् भन्ने हिसाबले हामीहरूले त्यो बेला चाहिँ युवा शक्तिलाई चाहिँ उपयोग गर्यौँ। त्यो युवा शक्तिलाई चाहिँ उपयोग गर्नलाई चाहिँ अन्य जति पनि हाम्रो चाहिँ विज्ञ साथीहरू हुनुहुन्छ उहाँको लागि म के सुझाव दिन चाहन्छु भन्दा कि जब हामीले चाहिँ कुनै पनि कृषि पेसामा युवाहरूलाई चाहिँ संलग्न गराउँछौँ युवाहरूलाई अलिकति अन्य व्यवसायमा उनलाई चाहिँ छिटो रिटर्न चाहिन्छ। उनले चाहिँ धेरै पर्खने उनमा चाहिँ त्यो धैर्य हुँदैन। 3-4 वर्ष कुरेर उसलाई चाहिँ त्यहाँनिर चाहिँ लो त्यसपछि प्रतीक्षा गराएर यसले चाहिँ पछि फाइदा दिन्छ भन्नेमा उनीहरूलाई त्यस्तो काममा लगाउनु हुँदैन भन्ने सिद्धान्तमा म रहेँ र मैले चाहिँ उनलाई चाहिँ तत्काल कुन तरिकाले चाहिँ उनलाई चाहिँ यही क्षेत्रमा लागिराखुन् भनेर एउटा चाहिँ कस्तो खालको चाहिँ एउटा स्ट्रेटजी रणनीति लिएँ भन्दाखेरि त्यो जुन 13-14 लाख रुपियाँ चाहिँ जापान सरकारले जाइकाले जो अनुदान एउटा चाहिँ कार्यक्रम दिएको थियो त्यो पैसाको प्रयोग गरेर ती चाहिँ जति पनि चाहिँ युवा उद्यमीहरू थियो उहाँलाई मैले चाहिँ ठुलै माउ माछाहरू दियौँ ताकि उनले चाहिँ त्यसको चाहिँ प्रजनन कार्य चाहिँ सफल गराउन सकोस् अनि भुरा बिक्री गरेर उसको लाभ उसले चाहिँ तुरन्त पाएर त्यो क्षेत्रमा टिकिराखुन् भन्ने उद्देश्यका साथ चाहिँ छिटोभन्दा छिटो 2 वर्षमै एउटा टर्न ओभर देखिने खालको स्किम ल्याएर सायद त्यसले पनि एउटा प्रकारको त्यो सोचले पनि यो चाहिँ रेनबो ट्राउटलाई दिगो बनाउन युवा साथीहरूको बीचमा लोकप्रिय बनाउनमा एउटा चाहिँ महत्त्वपूर्ण चाहिँ एउटा चरण हो जस्तो मलाई लाग्छ। त्यसपछि चाहिँ अब यसको चाहिँ विस्तारै चाहिँ अन्य जिल्लामा फैलिएर गयो।
1: अहिले त धेरै जिल्लामा
0: अहिले चाहिँ करिब 30-40-30 जिल्लासम्म चाहिँ पुगिसकेको छ।
1: जस्तो हावापानीको हिसाबले चाहिँ पहाडी जिल्ला नै उपयुक्त हो रहेछ बिचमा।
0: अब ठ्याक्कै पहाडी जिल्लै त एक प्रकारको चाहिँ हो तर कतिपय पहाडी जिल्लाहरू मध्येमा पनि अनुपयुक्त ठाउँ पनि हुन सक्छ। अनुपयुक्त ठाउँ ती ठाउँ जहाँनिर चाहिँ 365 दिन भन्नाले 1 वर्षको कुनै पनि दिनमा पानीको तापक्रम जहाँ हजुरले रेनबो ट्राउट पाल्नुहुन्छ त्यसको चाहिँ पानीको तापक्रम 21-22 डिग्री भन्दा माथि जानु हुँदैन। त त्यस्तो खालको चाहिँ तल्लो भेग पनि जस्तो कि त्रिशुली नुवाकोट युवा

0: नुवाकोट चाहिँ धेरै पहाडी एरिया त हो, तर चाहिँ त्यो धेरै उचाइमा अवस्थित ठाउँ चाहिँ होइन, तल्लो भेग नै हो। तराई जस्तै चाहिँ केरा पाक्छ, आँप पाक्छ है, अनि गर्मी पनि बेसमारी चाहिँ हुन्छ। तर त्यहाँनिर चाहिँ त्यो त्रिशुली नदी आउँछ, त्यो चाहिँ सोझै एउटा हिम नदीको चाहिँ क्षेत्र उद्गम स्थल हो। हिम नदीबाट उद्गम भएर आएको हुँदा त्यहाँ नुवाकोटसम्म तल्लो भेगमा आइपुग्दा पनि त्यसको पानीको तापक्रम चाहिँ 21 डिग्री सेन्टिग्रेड भन्दा माथि चाहिँ जाँदैन। त्यो एडभान्टेज हो। त कहिले काहीँ चाहिँ फेरि माथि सिरानमा भएको चाहिँ ठाउँहरूमा पनि फेरि पानीको मुहान त्यही वरिपरिबाट निस्किएको हो भने त्यहाँनिर चाहिँ पानी तातो भइजाने चाहिँ सम्भावना हुन्छ, त्यसबाट पनि बस्नु पर्यो। र चाहिँ जस्तो कि फेरि मेलाम्ची एरिया, हालाकि यसले चाहिँ एउटा दुःखको साथ भन्नुपर्छ, मेलाम्चीको जुन चाहिँ गत वर्ष विगत जुन चाहिँ दुर्घटना भयो त्यसले गर्दाखेरि धेरै जस्तो चाहिँ ट्राउट फार्म चाहिँ नष्ट भएर गयो। तर त्यहाँनिर चाहिँ को एउटा चाहिँ विशेषता के थियो त भन्दा दिन दिउँसो असाध्यै गर्मी हुने, कहिले कहीँ चाहिँ पानीको तापक्रम केही छिनको लागि 22 डिग्री पनि पुग्छ, तर एकैछिनमा चाहिँ बादल लाएर आकाशमा त्यो झमक्क चाहिँ अलि अँध्यारो अँध्यारो भए जस्तो चिसो भएर आउँछ। राति चाहिँ ठन्डी चाहिँ जाडो, फेरि त्यहाँनिर चाहिँ गएर पानीको तापक्रम 12-14 डिग्रीसम्म पुग्न जान्छ जानु सक्छ। त्यस्तो धेरै अन्तरालमा पनि त्यस्तो ठाउँमा पनि दिनभरि चाहिँ माछा अलिकति स्ट्रेसमा भए पनि राति चाहिँ फेरि कुलिङ डाउन हुने खालको चाहिँ सम्भावना छ भने त्यस्तो ठाउँमा पनि फेरि धेरै अत्तालि हाल्नु पर्ने अवस्था नहुँदो रहेछ,
1: त्यो ठाउँमा पनि मजाले सक्छ।
0: हजुर।
1: अब अहिले 30-40 वटा जिल्लामा बृहत्तर हुँदैछ, यहाँले पनि भनिराख्नु भएको छ, यो सम्भावनाको हिसाबले त नेपालका पहाडी जिल्लाहरूमा अथवा हामीले अहिले भन्दा तापक्रम जुन पानीको तापक्रमको मात्रा हामीले हेरेर चाहिँ पाल्न सकिने देखियो।
0: यो चाहिँ जति पनि उत्तरी भेगका माथि माथिका चाहिँ जति पनि अझै चाहिँ यो अहिलेसम्म चाहिँ एउटा ट्रेन्ड एउटा खालको कस्तो खालको चाहिँ सम्बन्ध रेनबो ट्राउटसँग देखा परेको चाहिँ छ त भन्दाखेरि बढीभन्दा बढी जुन ठाउँ अलिकति पर्यटनको लागि उपयुक्त हुने ठाउँहरूमा यो रेनबो ट्राउटको लोकप्रियता वात्तै बढेर गएको छ। भन्नाको अर्थमा कि यदि चाहिँ हजुरले त्यो चाहिँ रेनबो ट्राउट पालन गर्ने ठाउँ अलिकति पर्यटनको लागि पनि उपयुक्त हुने रहेछ भने त्यस्तो ठाउँमा हजुरले यो रेनबो ट्राउटको सम्भावना अत्यन्त तीव्र छ। त उत्तरी भेगको जति पनि हाम्रो चाहिँ जलाशयहरू छन्, कुनै ससाना ताल, पोखरी, कुनै तालहरू हुनसक्छ, त म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ उत्तरी भेगमा रहेका जति पनि हाम्रा चाहिँ जस्ता कुनै ठाउँमा त्यस्ता चाहिँ थुप्रै तालहरू छन्, त्यस्तो तालमा यदि चाहिँ त्यहाँका चाहिँ हाम्रो जनप्रतिनिधिहरूले चाहिँ एउटा चाहिँ त्यहाँको आर्थिक स्थितिलाई चाहिँ एउटा बदलाव ल्याउने हो भने चाहिँ मलाई जहाँसम्म लाग्छ रेनबो ट्राउट त्यस्तो चाहिँ साना चाहिँ जलाशयमा तालहरूमा त्यस्ता कुण्डहरूमा माछा पालन लगाउने र चाहिँ यो बल्छीको चाहिँ यसको चाहिँ जुन मत्स्य विनोद भन्छौँ, चूँकि त्यो पनि मत्स्य विनोद र बल्छी खेल्ने जुन परम्परा छ त्यो पनि एक प्रकारले चाहिँ टुरिज्मसँग पर्यटनसँग आबद्ध भएको हुँदा अझ त्यसको चाहिँ त्यो पाटोलाई अझै हामीले राम्रोसँग चाहिँ अझै अध्ययन गरेर हेरेको चाहिँ अवस्था होइन, तर आगामी दिनमा एउटा ठुलो चाहिँ सम्भावना बोकेको चाहिँ क्षेत्र हो। त्यसकारणले उत्तरी भेगका जति पनि हाम्रा चाहिँ जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, जुन चाहिँ नागरिक समाजका अगुवाहरू हुनुहुन्छ, उहाँहरूलाई यो विषय म दृष्टिगत गर्दिन हुन र रेनबो ट्राउटलाई त्यो जलाशयहरूसँग जोडेर र चाहिँ साथै त्यो जुन त्यहाँको चाहिँ टुरिज्म छ त्यसलाई चाहिँ एक प्रकारले गाँसेर हेरेर त्यही आपसमा चाहिँ छलफल चलाएर यदि हुन्छ भने होइन त्यस्तो चाहिँ त्यो विषयवस्तुतर्फ पनि रेनबो ट्राउटको चाहिँ त्यहाँ त्यो तालहरूमा चाहिँ स्टकिङ गराउने अनि त्यसलाई चाहिँ हजुरले चाहिँ एउटा चाहिँ आम्दानीको स्रोतको रूपमा केही घण्टाको लागि चाहिँ माछा बल्छी खेलाउने खालको प्रबन्धन मिलाउन सक्यो भने थुप्रै युवा युवतीहरू त्यहाँ चाहिँ झुमिएर आउने चाहिँ धेरै एउटा अवसर छ। यसको अझै यो रेनबो ट्राउट त यो आफैमा स्वादिलो माछा मध्ये चाहिँ अब यो चाहिँ यो एक प्रकारले चाहिँ स्थापित भइसकेको चाहिँ छ, धेरैजनाको चाहिँ जिब्रोमा यसको चाहिँ स्वाद बसिसकेको चाहिँ छ। साथै साथ चाहिँ अर्को चाहिँ नहेरिएको विषय र विश्वमै यो चाहिँ प्रख्यात भएको विषयवस्तु रेनबो ट्राउटसँग जोडिएको कुरा के हो त भन्दा यो चाहिँ बल्छी चाहिँ तपाईँले चाहिँ यसलाई चाहिँ हाल्नुभयो भने यसले ट्याप्पै चाहिँ त्यो चाहिँ बल्छी खान्छ, धेरै कुराउँदैन, अनि चाहिँ जो माछाको लागि पैसा तिरेर त्यस्तो मत्स्य विनोदको लागि चाहिँ आफ्नो समय को प्रयोग गर्न चाहन्छ उसलाई चाहिँ दुई चिजको फाइदा हुन्छ अरे, या ऊ चाहिँ माछा मत्स्य विनोद गरिसकेपछि ऊ जब फर्कन्छ उसको ओठमा 1.5 इन्चीको मुस्कान हुनुपर्छ, अनि त्यो बल्छी खेल्दाखेरि चाहिँ उसले चाहिँ त्यहाँ माछालाई चाहिँ जब जुन चाहिँ त्यो इन्टरेक्सन हुन्छ माछाकोसँग त्यो बेला उसको चाहिँ त्यो क्वालिटी टाइम भन्छ, हाइली क्वालिटी टाइम, ठुलो बिजनेस भएको मान्छे, ठुलो कलाकार, ठुलो चाहिँ कुनै साहित्यकारले चाहिँ त्यो बेला चाहिँ जुन उसले चाहिँ एउटा खालको चाहिँ चिन्तन गर्छ त्यसले चाहिँ उसको जीवनमा ठुलो चाहिँ परिवर्तन ल्याउँछ भन्ने चाहिँ भनाइहरू छन्। त्यस कारणले पनि यो चाहिँ अब मैले गरेको चाहिँ कथा होइन, मैले बनाएको कथा चाहिँ होइन, यसको चाहिँ वास्तवमा जुन चाहिँ ब्रिटिसहरू छन् यो माछा चाहिँ उनीहरू चाहिँ असाध्यै मरिमेट्ने खालको चाहिँ यिनको चाहिँ अन्तरङ्ग सम्बन्ध छ ब्रिटिसहरूसँग, यिनीहरूले चाहिँ शासन गर्नलाई चाहिँ जुन जुन देशमा प्रवेश गर्यो इन्डिया पाकिस्तान श्रीलङ्का उनका चाहिँ कोलोनी नै थियो यी सबै देशमा त्यहाँ सम्भावना अत्यन्त न्यून हुँदा हुँदै पनि त्यो माछालाई चाहिँ यिनले त्यहाँ इन्ट्रोड्युस गराए, त्यहाँ लिएर गयो ताकि एउटा चाहिँ त्यसको पछाडिको जुन दर्शन छ जुन फिलोसफी छ कि एउटा क्वालिटी टाइम थाकेको चाहिँ जब एउटा चाहिँ कुनै मान्छे चाहिँ दिनभरि परिश्रम गरेर या चाहिँ दिनभरि चाहिँ मानसिक कुनै चाहिँ छलफल गरेर चाहिँ थकान हुन्छ त्यो बेला चाहिँ फेरि नयाँ उसमा चाहिँ इनर्जी भर्नको लागि ऊर्जा प्राप्त गर्नको लागि उनले चाहिँ मत्स्य विनोद गर्ने भन्ने चाहिँ उसको चाहिँ फिलोसफी हो। त्यस कारणले उसले चाहिँ जस्तै कि हजुर यहाँ पाउनुहुन्छ काश्मीर भयो होइन, काश्मीर त हुने ठाउँ नै भयो, मद्रास होइन, मद्रासको उटकमण्ड त्यो एरियाको तमिलनाडुको उटकमण्ड त्यो चाहिँ अग्लो हिमाल थियो त्यहाँ, श्रीलङ्का हामीले हेर्दा त एकदम चाहिँ तातो देश हो त्यो त, तर त्यहाँ पनि एउटा चाहिँ चिसो चाहिँ ठाउँ रहेछ, नुवारा एलिया भन्ने ठाउँ रहेछ, त्यहाँनिर पनि चाहिँ हटन त्यहाँ त उनले चाहिँ इन्टरनलाइज त्यहीँनिर चाहिँ स्थापित भइसकेको चाहिँ पपुलेसन पनि छ, म त्यसमा पनि काम गरेर चाहिँ फर्केँ, अनि चाहिँ त्यो उनले चाहिँ त्यो बेला चाहिँ किन ल्याएको रहेछ भनेर चाहिँ हिस्ट्री चाहिँ खेलाउँदै जाँदा यी चाहिँ एक प्रकारको चाहिँ यो मत्स्य विनोदमा लाग्दाखेरि नयाँ स्फूर्ति नयाँ ऊर्जा नयाँ सोचहरू आउने भएको हुनाले तिनले चाहिँ त्यो व्यवसायलाई चाहिँ पनि टेवा दिनलाई चाहिँ रेनबो ट्राउट हुने त्यो पक्ष अहिले नेपालमा उजागर हुन बाँकी छ। म जति पनि यहाँ चाहिँ यो इन्टरप्रेन्योरहरू हुन्छ उद्यमी साथीहरू हुन्छ रेनबो ट्राउटसँग लागेको र चाहिँ साथै जनप्रतिनिधि जो चाहिँ उच्च हिमाली क्षेत्रमा पनि त्यहाँको गरिबी निवारण र चाहिँ त्यहाँको आय स्रोत बढाउने र चाहिँ त्यहाँ रोजगारी सिर्जना गर्ने कार्यमा लागिराख्नु भएको चाहिँ छ उहाँलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु यो विषयबारे चाहिँ सोच्न हुन भनिकन।
1: डाक्टर निकै महत्त्वपूर्ण विषय, अहिले बजार बृहत्त बन्दैछ यहाँले भन्दै गर्दा अझै उद्यमीहरू थपिँदै हुनुहुन्छ र यो यसको आकर्षण बढेको छ स्वादको हिसाबले अथवा पौष्टिकताको हिसाबले पनि निपुण रहेको रेनबो ट्राउटको चर्चा देशैभरि छ, यो अर्थमा अलिकति हामीले सामान्य रूपमा लाग्ने जस्तो उत्पादन पनि यसको उत्पादकत्व बढी पनि छ छिटो पनि बढ्छ यद्यपि अलिकति बजारमा चाहिँ अलिक महँगै देखिन्छ कि डाक्टर साहब, यो चाहिँ कारण चाहिँ के रहेछ, यो सुरुवातमा चाहिँ महँगो हुने स्वाभाविक पनि हो, अहिले त व्यावसायिक रूपमा ठूला ठूला फार्महरू प्लान्टहरू अगाडि बढी पनि सकेका छन्, अलिकति यो महँगो भएको कारणले चाहिँ सबै उपभोक्तालाई लक्षित गराउन सकिया छैन कि जस्तो पनि लाग्छ।
0: हो अहिले चाहिँ यो जति पनि कस्ट यसको चाहिँ उपभोक्ताले तिरिरहेको चाहिँ छ वास्तवमा चाहिँ धेरैभन्दा धेरै चाहिँ यो यसलाई चाहिँ अब सायद इकोनोमिक टर्ममा यसलाई अपर्च्युनिटी कस्ट भन्छौँ क्या हो, यो अवसरको कस्ट अवसरको लाभ चाहिँ त्यस्तो खालको लाभांश प्राप्त गरिरहेको चाहिँ अवस्था हो, यतिको चाहिँ धेरै महँगो पनि पर्दैन, यो हाम्रा धेरै चाहिँ व्यवसायीले पनि यो कुरा महसुस गरिसक्नु भएको चाहिँ छ कि ट्राउटको उत्पादनको लागि 1 किलोलाई चाहिँ अब यो 1500-1600 रुपियाँ तिर्नुपर्ने आवश्यकता चाहिँ होइन, चाहिँ यसको चाहिँ अब राम्रोसँग चाहिँ यसले यसमा चाहिँ सम्पूर्ण पक्षको यसमा विचार गर्न सकियो भने विशेष गरी दाना चाहिँ सकियो भने चाहिँ यो माछालाई चाहिँ 1 किलो उत्पादन गर्न चाहिँ त्यही 600-700 रुपियाँ भन्दा बढी पर्दैन भन्ने चाहिँ साथीहरूले चाहिँ यो आफैले पनि जति पनि ट्राउट व्यवसायीहरू छन् अधिकतरले चाहिँ यो कुरा महसुस गर्नु गरिसक्नु भएको चाहिँ छ र उहाँले प्रयास पनि गरिरहेको चाहिँ देखिन्छ, अलिकति यसलाई चाहिँ प्राइसलाई चाहिँ डाउन गर्नु पाए सम्पूर्ण चाहिँ नेपालीलाई चाहिँ यो चिसो भेगमा हुने माछाको चाहिँ यसको चाहिँ स्वाद चाहिँ चखाउनु पाए हुन्थ्यो भन्ने चाहिँ चाहना भएको साथीहरू थुप्रै छन्। आगामी दिनमा निश्चित रूपमा यसैको चाहिँ जुन चाहिँ यो दाना विशेष गरी दानाको चाहिँ यसको प्राइसलाई कन्ट्रोल गरेर यसलाई चाहिँ सहज रूपमा सबै किसानलाई चाहिँ उपलब्ध गराउन सकेको खण्डमा जहाँसम्म लाग्छ यसको टेस्ट यसको स्वाद चाहिँ सम्पूर्ण नेपालीले सस्तोमै चाहिँ लिन सक्ने चाहिँ अवस्था सिर्जना हुन्छ जस्तो मलाई लाग्छ। अझै पनि पुरै चाहिँ एक प्रकारले चाहिँ यो नेपालकै सम्पूर्ण ठाउँमा रेनबो ट्राउटको मूल्य स्थिर भएर एक नासकै मूल्य भइजाने अवस्था चाहिँ अलिकति अझै भइसकेको चाहिँ छैन कि र अझै कुर्नुपर्छ कि र चाहिँ सरकारी तौरबाट र चाहिँ व्यावसायिक हिसाबले पनि व्यवसाय साथीहरू जो यसमा साथीहरू चाहिँ संलग्न हुनुहुन्छ यो सम्पूर्णको चाहिँ प्रयासबाट यसलाई चाहिँ तल झार्नुपर्ने आवश्यकता हुन्छ र चाहिँ तल झारिदियो भने सम्पूर्ण देशवासीले मात्रै होइन यसको चाहिँ स्वादको चाहिँ यसको स्वाद चाख्नु पाउने यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् हामी यो सम्पूर्ण उपभोक्ताले यो देशभरि नै यसको चाहिँ कन्जम्पसन हुन्छ भन्ने एउटा मार्केटको चाहिँ तपाईँ जति उत्पादन गर्नुहोस् त्यसमा खपत हुन्छ भन्ने एउटा आश्वासन पाउनु हो जो कि कृषि क्षेत्रमा लगानीकर्तालाई चाहिँ ठुलो एउटा चाहिँ आड हो ठुलो एउटा चाहिँ टेवा हो एउटा चाहिँ ठुलो एउटा चाहिँ उसलाई चाहिँ आत्मविश्वास जगाउने खालको वातावरण हो जो कि नितान्त जरुरी हुन्छ कृषिलाई चाहिँ प्रस्फुटन गराउन हो भने होइन नेपाल अहिलेसम्म नेपालको कृषि किन चाहिँ ओह्रालो लागिरहेको चाहिँ छ भन्दाखेरि मार्केटको विषयले भन्छौँ जहिले पनि त यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् देशभित्र नै कन्ज्युम हुन्छ भन्ने ग्यारेन्टी पाउनु त्यो व्यवसायलाई आफू पनि खुद व्यापारी व्यवसायी पनि आफै पनि चाहिँ आत्मविश्वासको साथ लगानी गर्न सक्ने वातावरण हुनु हो एक दोस्रो नम्बर देखिसक्यौं जबसम्म देशमा विदेशी मुद्रा नआउने रहेछ अथवा चाहिँ डलर नआउने रहेछ जसको अर्थव्यवस्था चाहिँ चरमनाउने रहेछ भन्ने खालको कुरा अहिले चाहिँ हालको अहिलेको चाहिँ दुई चार दिनको जुन चाहिँ दुई चार महिनाको जुन चाहिँ यहाँ देशमा चाहिँ अर्थव्यवस्थामा एक प्रकारको चाहिँ हलचल मचिएको छ त्यसले पनि देखाइरहेको चाहिँ छ। त्यस हिसाबले हजुरले जबसम्म कृषि उपजलाई अब विदेशबाट पनि विदेशी मुद्रा आर्जन गर्ने एउटा साधन बनाउनु पर्ने देशको अर्थ हाम्रो चाहिँ आर्थिक व्यवस्थालाई दिगो बनाउनलाई त्यो नभई नहुने रहेछ सायद हुन सक्छ त्यस्तो खालको चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ अब त्यसको चाहिँ इनपुटहरूलाई दानाहरूलाई सस्तो बनाएर सस्तो मूल्यमा उत्पादन गरिदिनु सक्नुभयो भने हजुरको माछा इन्डियामा दिल्लीमा कलकत्तामा सिङ्गापुरमा होइन अरब कन्ट्रिजमा जानु न के बेर छ तर अहिले पनि एउटा ठुलो कन्स्टेन्ट भनेको यसको मूल्यै हो। अझै पनि अन्तर्राष्ट्रिय बजारमा हेरिकन पनि हाम्रो जुन रेनबो ट्राउटको माछाको चाहिँ मूल्य छ यो कम होइन उस अझै सायद महँगो हो कि भन्ने खालको चाहिँ अवस्था भएको हुनाले त्यसलाई सस्तो गराउन सकेको खण्डमा हाम्रो हिमालको भेगमा रहेका यी असङ्ख्यौँ नदीबाट चाहिँ बगेर आएको जति पनि चिसो पानी छ यसलाई चाहिँ सायद एउटा ठुलो इन्डस्ट्रिजको रूपमा पनि परिणत गर्न सक्ने चाहिँ सम्भावना उत्तिकै चाहिँ बलियो छ।
1: उत्पादन बढी भयो भने हामीले हिमाली क्षेत्रको माछा भनेर ब्रान्डिङ गरेर बेच्न सक्ने देखिन्छ।
0: अहिले चाहिँ आवश्यकतै त्यही हो हजुरले चाहिँ जबसम्म यस्तो खालको अन्तर्राष्ट्रिय बजारमा जसको खुद भिन्दै खालको पहिचान हुन्छ भिन्दै खालको चाहिँ एउटा ट्रेडमार्क हुन्छ एउटा भिन्दै खालको ब्रान्ड हुन्छ त्यो चिजको आवश्यकता हो हाम्रो नेपाली कृषिलाई चाहिँ जोगाइराख्नको लागि। रेनबो ट्राउट स्वच्छ हिमालयबाट बगेको कञ्चन पानीबाट चाहिँ उत्पादन भएको माछा भन्ने एउटा आफैमा चाहिँ एउटा ब्रान्ड हो त्यसले चाहिँ एउटा ठुलो चाहिँ अत्यन्त चाहिँ रमणीय वातावरण अत्यन्त चाहिँ प्रदूषण रहित वातावरणबाट उत्पादन भएको सामग्री हो भन्ने पहिचान यसले लिन सकेको खण्डमा त्यसैको पनि अन्तर्राष्ट्रिय मूल्य निकै धेरै एउटा रिवार्डको रूपमा चाहिँ नेपाली किसानले पाउन सक्ने चाहिँ सम्भावना देखिन्छ।
1: जस्तो डाक्टर साहबले भन्नुभएको छ सुरुवातमा केही लट असफल भएर सफल भयो तेस्रो लटमा र अहिले निरन्तर रूपमा वृहत्तर रूपमा फैलिराखेको छ यहाँले भन्दै गर्दा चाहिँ टेक्निकल रूपमा अरू केही समस्याहरू आउँछन् कि अथवा उत्पादनको लागि कतिको झन्झटिलो छ?
0: टेक्निकल रूपमा अब यतिका दिन भयो मैले चाहिँ त्यो जाइकाको प्रोजेक्ट गरेको तकरिबन 15 वर्ष गयो अनि रेनबो ट्राउट माछा भित्रिएको करिब करिब 30 वर्ष यदि भयो क्या हो यसले के सन्देश दिन्छ भने सायद अब जस्तै खालको विपरीत परिस्थिति भए पनि रेनबो ट्राउट नेपालबाट हट्दैन भन्ने खालको मेसेज होला एउटा त्यसको अनुमान गर्छु। अनि यसको चाहिँ जुन चाहिँ प्राविधिक रूपमा अहिले देखा परेको चाहिँ समस्या खासै चाहिँ भोलि पर्सि यसको चाहिँ वंशानुगत जुन यसको जिन्सहरू छ जुन यसको चाहिँ माउहरू छ त्यसलाई चाहिँ गलत तरिकाले त्यसको चाहिँ अब त्यसलाई त्यसको विज्ञानलाई बुझेन भने समस्या केही हुन सक्छ।
1: त्यसो भए हामी अन्तिम खण्डमा आइसकेका छौँ। अब अरू विषय अरू माछाका जातहरूको सम्भाव्यताका कुराहरू र बजारका कुराहरू हामी गर्न भ्याएनौँ, समय सकिसकेका छ। अन्तिम खण्डमा केही सन्देश दिन चाहनुहुन्छ आम किसान वर्गलाई र जसले रेनबो ट्राउटसँग नजिक भएर बुझ्न चाहनुहुन्छ उहाँलाई केही सन्देश दिन चाहनुहुन्छ?
0: अब यही हो, अब चाहिँ असीमजीलाई चाहिँ सर्वप्रथम त धन्यवाद, मलाई आज चाहिँ हजुरको स्टुडियोमा बोलाउनु भयो र चाहिँ आज यो चाहिँ यो किसानलाई चाहिँ रेनबो ट्राउट सम्बन्धी जानकारी प्रदान गर्ने एउटा अवसर दिनुभयो, यसको लागि हृदयले किन आभार प्रकट गर्छौँ।
1: हामी यहाँप्रति आभारी छौँ, यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार,
0: हस्, धन्यवाद।
1: हजुर, हामीले आजको अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो डाक्टर टेकबहादुर गुरुङ हुनुहुन्थ्यो, उहाँ चाहिँ वरिष्ठ मत्स्य विज्ञ हुनुहुन्थ्यो भने कृषि अनुसन्धान परिषद नार्कमा चाहिँ पूर्व कार्यकारी निर्देशकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो र अहिले अवकाश प्राप्त पत्रको समयमा समेत विभिन्न खालका अवेरनेसहरूमा संलग्न हुनुहुन्छ, विभिन्न कलेजहरूमा समेत कृषि विषयमा यो मत्स्य विषयमा चाहिँ पढाउने काममा पनि सरेको हुनुहुन्छ र बेला बेला चाहिँ आवश्यक परिखण्डमा हामी सबैलाई अवेरनेस समेत गराउँदै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो, उहाँप्रति हामी आभार पनि छौँ। र आजको समय सकिसकेको छ, यहाँहरूका समस्या जिज्ञासा गुनासा र आजको विषयमा गरिएका कुराकानीमा कुनै पनि अन्यल रहे, कन्फ्युजन रहे र हाम्रो अतिथिसम्म यहाँहरूलाई पुग्नको लागि माध्यम आवश्यक पर्यो भने यहाँहरूले सिधै 98510 97192 98510 97192 मा सम्पर्क गर्न सक्नुहुन्छ र हामीले कुनै पनि समस्या जिज्ञासा गुनासा र अन्यलहरूलाई हामी निशुल्क रूपमा तीव्र गतिमा हामी सम्बन्धित विज्ञ सम्बन्धी निकाय मार्फत चाहिँ समाधान खोज्ने प्रयासमा पनि हामी पक्कै पनि जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापकोटा यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892 र 048 45 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
8: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
8: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
10: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर धरिसक्यो। हैरान भए म त।
11: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
12: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98 69 22 45 44,
12: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
13: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
13: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
13: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
13: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
13: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
13: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 कार्यालय मन्थली रामेछाप।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: प्रताप, अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसनमा बस्ने?
2: म आफैलाई म युज भएको लाग्न थाल्छ।
3: युज तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर

0: के गर्नुहुन्छ तपाईँ?
1: प्रेम गर्न त म कसैलाई प्रेम गर्थे, तर प्रेमको धन्दा नै बन्द गरिदिसके। फाइदामा गयो कसैलाई मेरो तन।

0: हजुरको रेडियो 102.1 मेगा
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलो फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज, किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीन कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमित श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका

0: व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03। रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904662, 9896692998।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: तन्नै पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुम्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
4: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
6: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 कार्यालय, देउराली, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
9: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौ, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: भानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनुहोला है।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामको CFM 95 MHzबाट पनि सुनिरहनु भएको छ। बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपज्जन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख 1 यता हिजो 5 गतेसम्म देशभर 5,014 विपद घटना भएका हुन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आगलागीका 1,136 घटना भएका छन्। नेपाली कंग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागीहरूबीच ग्रीन रनको रिरन आयोजना गरेको छ। गएको साउन 6 गते बीपी कोइराला स्मृति दिवसमा आयोजित दौड़मा प्राविधिकरणले महिलातर्फको विजेता छनौट हुन नसकेपछि आज पुनः यो दौड़ गराएको हो। मध्य प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण OM सर्वे स्वीकृत गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधाममा गएको शुक्रबार बसेको मन्त्री परिषद बैठकले आयोगको कार्यक्षेत्र कार्यभोज तथा संस्थागत आवश्यकताका आधारमा संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्ने निर्णय गरेको छ। साथै आयोगको करिब 55% दरबन्दी कटौती गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्याजालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्क निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फोरेन्सिक प्रमाणको सीमित आधारका रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नु अघि साथै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौँमा गरिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका सरकारवालाको सहभागिता रहनेछ। मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रिया सरकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले साथै प्रदेशमा शिक्षा संवाद आयोजना गरेको थियो। स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्मत सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा बायोमेडिकल इकाइ गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित मितव्ययी र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 जारी गरेको छ। काठमाडौँ महानगरपालिकाका शिक्षा विभागले विभिन्न 92 संस्थागत निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धी 35 दिने सूचना जारी गरेको छ। महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति लिई सञ्चालनमा रहेका तर हाल रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न विभागले निर्देशन दिएको छ। सरकारले मेडिकल व्यवसाय दुर्गापट साई संयोजक रहेको राष्ट्रिय तथा धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालसँग 14 विदेश सहमति गरेको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि सोसम्झौता पत्रमा हस्ताक्षर भएको सहमति भएसँगै महाअभियान आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ। रामेछापको रामेछाप नगरपालिका 5 रामपुर स्थित स्वास्थ्य चौकीमा निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा 134 जनाले निशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। बागमती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय राष्ट्रिय निर्देशनालय अन्तर्गत आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
राजयोगिनी दादाजी प्रकाश मणिको 19 औं पुण्यतिथिको अवसरमा रामेछापमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाज सेवा प्रभाग ब्रह्मा कुमारी राजयोग सेवा रामेछाप मण्डलीको आयोजना तथा रामेछाप नगरपालिका र नेपाल रेड क्रस सोसाइटी रामेछापको समन्वय तथा सहकार्यमा शनिबार रामेछाप नगरपालिका 8 स्थित बुद्ध चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा काभ्रे पलाञ्चोकका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोकको मण्डन देवपुर नगरपालिका 12 घर भई हाल काठमाडौँ महानगरपालिका 32 बस्ने 37 वर्ष नवीन लामा रहेका छन्। उनले मलेसिया पठाइदिने भन्दै तीनजना पीड़ितहरूबाट 14 लाख रूपियाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ। रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका 26 पक्राउ गरेको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत भन्ने समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Сөйтіп отыма бәйдет.

0: सदस्य मनोनयन, विभिन्न विभागमा प्रमुख मनोनयन सहित राइट टू रिकल कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गर्यो। हुन त बालेन्द्रले आफ्नै पार्टी रासुपाको बैठकमा अनुपस्थित भएको वा छलेको यो पहिलो घटना भने होइन। वरिष्ठ नेता शाह पार्टी बैठकमा अनुपस्थितको श्रृंखला भने लामो छ। बालेन्द्र शाहले आफूलाई वरिष्ठ नेता बनाउने दिन साउन 13 गते पनि रासुपाको बैठकमा सहभागी हुनुभएको थिएन। यसै विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज साम्पाङले सत्तारूढ़ दल रासुपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको छ। रासुपाकै वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री रहेका बेला साम्पाङले सभापति लामिछानेलाई सरकार सम्हाल्न अनुरोध गर्नुभयो। मेयर हुँदादेखि नै बालेन्द्रको कड़ा आलोचक बन्नुभएका साम्पाङ अहिलेसम्म प्रधानमन्त्रीप्रति सकारात्मक हुनुभएको छैन। साम्पाङले शनिबार सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, रविजीले तुरून्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास। एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन, साम्पाङले भनेका छन्। सत्तारूढ़ दल रासुपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला शनिबारदेखि शुरू भएको छ। रासुपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढ़ीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासुपाका संगठन विभाग प्रमुख प्रमोद नेउपानेले जानकारी दिएका छन्। शनिबार नेपालको चित्र हामी कहाँ छौं शीर्षकमा अनिल चित्रकार उपसभापति डाक्टर सोरी मुवागीले पार्टीको प्रस्तावमा सामाजिक लोकतन्त्र र त्यसका आधारबारे समेत प्रस्तुति दिनुभएको थियो। राष्ट्रपति बालेन्द्र शाहको अरूचि, दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: डायस्पोरा बढ़्यो, बढ़ेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा सन् 1965 नेपाली दूतावास खुल्दा तीनजना कर्मचारीबाट काम शुरू भएको थियो। त्यति बेला जापानमा नेपालीहरू 1000 हाराहारीमा थिए। हाल त्यहाँ नेपालीको संख्या 3.5 लाख पुगेको छ, तर दूतावासका कूटनीतिक कर्मचारीको संख्या भने 4 मात्र छ। गत 11 महिनादेखि टोकियो स्थित नेपाली दूतावास राजदूत विहीन छ। कार्यवाहक राजदूत हरिकान्त पौडेलले जसोतसो धानिरहेका छन्। दूतावास स्थापना हुँदा 1000 रहेको नेपालीको संख्या 3,40,000 नाघिसकेको छ, तर त्यही अनुपातमा दूतावासको जनशक्ति बढ़न सकेन। कार्यवाहक राजदूत पौडेल भन्छन्, 61 वर्ष अगाडि 3 कर्मचारी थिए, अहिले 4 जना छौं। नेपाली डायस्पोरा दिनदिनै बढ़दो छ, तर दूतावासको स्रोत साधन र क्षमता वृद्धि नहुँदा समस्या छ। केही वर्ष यता नेपालीका लागि जापान रोजगारीको प्रमुख गन्तव्य बनेको छ। पछिल्लो 4 वर्षमा नेपालीको संख्या जापानमा उल्लेख्य वृद्धि भएको छ। सन् 2021 97,000 नेपाली रहेकामा 2026 आइपुग्दा करिब 3 गुणा पुगेको छ। पछिल्ला वर्षमा जापानमा नेपालीको संख्या वर्षेनी 65,000 हाराहारीमा बढ़िरहेको छ। नेपालीको अध्ययन र रोजगारीको अर्को प्रमुख गन्तव्य मुलुक अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली नियोगको अवस्था पनि उस्तै छ। सन् 2007 त्यहाँ नेपाली दूतावास स्थापना गरिँदा 7-8 हजार मात्र नेपाली थिए। परराष्ट्र मन्त्रालयका अनुसार हाल त्यहाँ नेपाली डायस्पोराको संख्या 3 लाख पुगेको छ। दूतावासले फिजी, न्यूजील्याण्ड, पपुआ न्यू गिनी सहित अन्य देशमा रहेका नेपालीलाई पनि सेवा दिन्छ। गत वर्ष 1 जना नायब सुब्बा तहका कर्मचारीको दरबन्दी थपिएपछि त्यहाँ राजदूत सहित कूटनीतिक कर्मचारीको संख्या 5 पुगेको छ। यो नियोग पनि 4 महिनादेखि राजदूत विहीन छ। डायस्पोरा बढ़्यो, बढ़ेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो यो।
0: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 वटा स्थानीय तहमा जग्गाको किताकाट रोकिएको छ। जग्गाको किताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकलाई जग्गाको किताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यावसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको छ। देशका 753 वटा स्थानीय तहमध्ये 390 वटा स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा किताकाट रोकिएको भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीको व्यवस्था छ। वर्गीकरण नहुँदा रोकियो किताकाट शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
1: वर्षामा भारत हिउँदमा नेपाललाई विद्युत बेच्ने भारतीय कम्पनीको प्रस्ताव शीर्षकमा अभियान राष्ट्रिय दैनिक खबर लेख्छ। फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माण सम्भव बनाउन भारतीय लगानीकर्ता कम्पनी एनएचपीसी लिमिटेडले सो परियोजनाबाट उत्पादित बिजुली हिउँदमा नेपाललाई र वर्षामा भारतलाई बिक्री गर्ने प्रस्ताव गरेको छ। परियोजना नेपालको विद्युत उत्पादन कम्पनी लिमिटेड र एनएचपीसीले संयुक्त रूपमा निर्माण गर्ने गरी 2080 जेठ 17 समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा नेपालले परियोजनाबाट उत्पादित 21.9% बिजुली निशुल्क पाउने व्यवस्था छ, तर उक्त निशुल्क विद्युत उपलब्ध गराउँदा परियोजना नै सम्भाव्य नहुने भन्दै भारतीय कम्पनीले उक्त प्रावधान हटाउन वा निशुल्क विद्युतको सीमा घटाउन लबिङ गर्दै आएको थियो।
0: सर्वोच्च अदालतले वैवाहिक सम्बन्ध करणीका स्थायी सहमति नभएको व्याख्या गरेको छ। एकातिर सर्वोच्चले सामान्य मनमुटाव वा रिसिभीका कारण वैवाहिक जबरजस्ती करणीको झुटा मुद्दा लगाउन नपाइने व्याख्या गरेको छ भने अर्कोतिर विवाह गर्दैमा पतिलाई पत्नीको शरीरमाथि निरपेक्ष अधिकार प्राप्त नहुने समेत व्याख्या सर्वोच्चले गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश दय हरिप्रसाद भुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले सञ्जय महर्जन प्रतिवादी रहेको वैवाहिक जबरजस्ती करणी मुद्दामा यस्तो व्याख्या गरेको हो। विवाहलाई करणीका लागि स्थायी सहमति अर्थात पर्मानेन्ट कन्सेन्ट दिएको मानिँदैन र प्रत्येक यौन सम्पर्कका लागि पत्नीको मौखिक वा लाक्षणिक सहमतिको आवश्यकता पर्दछ फैसलामा लेखिएको छ। पति हुनुको नाताले मात्र पत्नीको शरीरमाथि निरपेक्ष र स्वतः प्राप्त अधिकार स्थापित हुन सक्दैन र महिलाको आफ्नो शरीरमाथिको अधिकार विवाहभन्दा माथि हुन्छ भन्ने आधुनिक कानूनी मान्यता समेत स्थापित भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 3 धोबीघाट बस्ने सञ्जय महर्जन र परिवर्तित नाम जाउलाखेल 26 बीच सामाजिक सञ्जाल फेसबुकबाट भएको चिन्जान प्रेम सम्बन्धमा स्थापित भएको थियो। 2075 साल फागुन 10 विवाह भएपछि उनीहरू ललितपुरको धोबीघाट स्थित कोठामा श्रीमान र श्रीमतीका रूपमा बस्न थालेका थिए। यसै क्रममा पीड़ित महिला गर्भवती भएकी थिइन् तर उनीहरूबीच विवाह दर्ता गराउने विषयलाई लिएर सामान्य मनमुटाव र विवाद शुरू भएको थियो। वैवाहिक सम्बन्ध करौडीका लागि स्थायी सहमति नभएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। कान्तिपुर दैनिकमा खबर छ, नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अल्टाल गर्दा डुहाइमको भ्रमण 1 अनिश्चित बनेको हो। राष्ट्रसंघको मानव अधिकार परिषदको स्वतन्त्र विज्ञ रहने विशेष प्रतिवेदकको भ्रमण रोकेर नेपाल सरकार त्यही परिषदको तेस्रो कार्यकालका लागि सदस्य बन्न आगामी अक्टोबरमा हुने निर्वाचनमा सहभागी हुँदैछ। एकातिर राष्ट्रसंघका अधिकारीको भ्रमण रोक्ने र अर्कोतिर परिषदमा सदस्य बन्न प्रयास गर्ने नेपालको प्रवृत्ति विरोधाभासपूर्ण देखिएको मानव अधिकार सम्बन्धी विज्ञहरूले बताएका छनृ।